यो ढोरबराई रहेको भवनभन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध पनि गर्दछौ। र आज मिति 2083 साल साउन 16 गते शनिबार, साउन कृष्ण पक्षको तृतीय तिथि सन् 2026 अगस्त 1 तारिक, र तृतीय तिथि भन्ने बित्तिकै चाहिँ आजको स्थितिमा चाहिँ मन वचन र कर्मको शुद्धता राखेर गरिने पूजा आराधनाले चाहिँ सकारात्मक ऊर्जा र आत्मबल बढ्ने विश्वास पनि गरिन्छ। श्रावण महिना भगवान शिवलाई अत्यन्त प्रिय भएकाले चाहिँ आजको दिन यस दिन शिव पार्वतीको संयुक्त पूजा गर्नु विशेष फलदायी पनि मानिन्छ। तृतीय तिथि नयाँ शुभ कार्यको प्रारम्भ, नयाँ संकल्प लिन तथा आध्यात्मिक साधना शुरू गर्न अनुकूल मानिने तिथि मध्ये हो। आजको दिन गरिने दान, जप, ध्यान र सेवाले पुण्य प्राप्त हुने र परिवारमा सुख समृद्धि तथा आपसी सद्भाव बढ्ने धार्मिक विश्वास पनि रहेको छ। यो तिथिले धैर्य, प्रेम, समर्पण र वैवाहिक सन्देश पनि दिन्छ, किनकि माता पार्वतीको तपस्या र अटल भक्तिको स्मरण यस दिन विशेष रूपमा मानिन्छ। श्रावण शुक्ल पक्षको तृतीय तिथि केवल पात्रोको एउटा दिन मात्र नभई श्रद्धा, संयम, शुभ संकल्प र आध्यात्मिक उन्नतिको प्रतीक पनि मानिन्छ। र यो सँगसँगै चाहिँ अब तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। वृष राशि, राजनीतिमा धोका हुने योग रहेको छ। लगानी डुब्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। मिथुन राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठूला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम रहेको छ। कर्कट राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। जग्गाको कारोबारमा घाटा हुनेछ। संचित धन खर्च हुनेछ। ठूलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति भए पनि राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। सिंह राशि, मन शान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने दिन रहेको छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दान गरेर दिनको शुरूआत गरेमा नाफा हुनेछ। कन्या राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। विपक्षीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। तुला राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। मान सम्मान प्राप्त हुने दिन रहेको छ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्वपूर्ण अवसर प्राप्त हुनेछ। जागिरमा पदोन्नति हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुनेछ। वृश्चिक राशि, व्यापारमा घाटा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्ने देखिन्छ। धनु राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। आमदानीका स्रोत सबल हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मेहनत आवश्यक हुनेछ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन शान्त हुन सक्नेछ। मकर राशि, धनलक्ष्मी योग परेको छ। अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ राशि आज धनलाभ हुनेछ। साथीभाइको भेटले नयाँ योजना बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अन्तिममा मीन राशि तपाईँको आजको दिन सामान्य राम्रो रहनेछ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुनेछ। भीड़मा सचेत हुनुपर्ने देखिन्छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं र तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिनै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 065414100 खुला रहनेछ। साथसाथै हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। र सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856342493 र 9856338073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856332378, प्रशान्त नेउपाने 9860626925।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468683522।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034।
5: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
17: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
5: अनि बन्छ त दाई
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
20: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
19: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
21: 103.8 अन्तर्मनको आवाज
22: स्टुडियो टाइम
23: अहिले बिहानको 6 बज्यो
24: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
25: service. Now streaming on Zeno.fm and the Zeno radio app.
26: Where do we begin?
25: With international news you can trust, BBC News.
26: Journeys into the heart of global events.
25: And voices from around the globe.
27: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
25: The BBC World Service, right here on Zeno.fm and the Zeno radio app.
28: Complete piping solutions.
29: कायाकैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
30: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन
29: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता
30: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै
29: भारतको आसाममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो झण्डै 3,00,000 मानिस प्रभावित भएको अनुमान
30: र नेदरल्याण्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
31: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
32: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590169 मोबाइल 97072540189
33: बेचर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
34: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
35: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
34: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
36: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
35: फोन 0556943353
29: काया कैरनमा अब खबरको सिलसिला। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्लाका स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसकामा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफलेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ। अहिले सप्तरीमा खटिनुभएका काफलेले भन्नुभयो, निगरानीका लागि सादा पोशाकमा टोली खटाइएको छ, ड्रोनबाट समेत निगरानी भइरहेको छ। गृहमन्त्री सुधन गुरूङले सुनसरी र सिरा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उहाँले बताउनुभयो। गृहमन्त्री गुरूङले अस्ति राति नै पीड़ित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढ़ाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ। तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्। प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र नागरिकले संवाद, संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ। पूर्वको पाँच थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर, सप्तरी र नेपालगंजमा सद्भाव र्याली आयोजना गरिएका छन्। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ। राजनीतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन्। विविध जाति, भाषा, धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार सहअस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ। कुनै एक घटनाको असर समुदायबीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढ़िरहेका खबर कान्तिपुरले लेखेको छ।
30: तराईका जिल्लामा 4 AIG सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन्। नेपाल प्रहरीले सुनसरी घटनापछि तराई मधेसमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 4 अतिरिक्त महानिरीक्षक एआईजी सहित 15 जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो। सुरक्षा सतर्कता बढ़ाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ। घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो। प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ बनाउन पालिकाहरूलाई 7 बुँदे निर्देशन जारी गरेको छ। गृह, संचार तथा कानून मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
29: सरकार र लघु वित्तीय संस्थाबाट पीड़ित नागरिकहरूबीच 5 बुँदे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिबीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै संघर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूले ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित सिफारिश गर्ने दुई पक्षबीच सहमति भएको छ।
30: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिम पहिरोपछि सम्पर्कविहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिम पहिरोमा परेपछि उहाँसहित 10 जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 जनाको शव भेटिए पनि निम्स सहित अन्य 6 जनाको खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्सहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गैराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानैदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
29: गैराती कोशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुञ्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो 6 घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितौन र गोर्खामा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको छ। त्यहाँ सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड पनि अवरूद्ध भएको अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काया कैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन सरकार र लघु वित्त पीड़ित बीच 5 बुधे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता पाकिस्तानमा हिम पहिरोपछि सम्पर्कविहीन निर्मल सहित 6 जनाको खोजी चल्दै गैराती कोशी बागमती गण्डकी प्रदेशका 2 ठाउँमा ठूलो वर्षा धादिङको जोगीमारामा सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत
7: गर्यौं। सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ। अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्षको नारा कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ। यसपालि कृषि विभागले सिन्धुपाल्चोक
6: प्रस्तुत गर्यो।
7: बाँकी खबर भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ्दै

0: मध्येको एक हो। कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ। पछिल्ला वर्षमा त करोड़ौं रूपियाँको कोदो आयात हुने गरेको छ। 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ। उत्पादनको हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम संचालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो। पछिल्लो समय दोलखा एक नामको जात सिफारिश गरेको पनि उहाँले बताउनुभयो। कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ। कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली हो। पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ। पहिले पहिले कोदोको खोले ढिँडो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ। पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको अनुकूल जमीन प्रशस्त हुँदा पनि कोदो बाली उपेक्षामा परेको तर यही कारण वर्षेनी करोड़ रूपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। सिलिण्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ।
2: ग्यास अभाव भन्दा पनि हामी आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर चाहिँ देखायौँ कि जस्तो पनि लाग्छ मलाई। फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख देशको हेर्नुहोस् त 38,000 मेट्रिक टन 32,000 मेट्रिक टन 33,000 मेट्रिक टन त्यसरी खपत भयो। जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन र अहिले जब बजार सहज भए सबैतिर माग उठेपछि बजारमा 14.2 केजीको ग्यास पठाउन सुरु गरियो। त्यो भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन। 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ। मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त त्यो थोरै क्राइसिस त देखिन्छ बजारमा। यो चाहिँ ग्यास नआएर क्राइसिस छैन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको हो। अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ, किनभने जुन होल्ड भएर बसे नि 7.1 केजीका सिलिन्डरहरू नभरिकन राखिए ती सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ।
3: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ, यो भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भन्नु बुझ्नु पर्यो।
2: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन। अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26,000 मेट्रिक टन आइसकेको छ। हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन ऑयलबाट, र त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ भन्सार भित्रिरहेको अवस्था छ। र 81 डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले पनि समस्या देखिएको।
3: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनको लागि चाहिँ केही तयारी भइरहेको छ?
2: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नु भएको छ। त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा कमिटीले बजार अनुगमन गरिराख्नु भएको छ। हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त्यो देखिएको थियो। विद्यार्थी वर्ग निम्न वर्ग जसले चाहिँ एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ, किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था, किनभने जुन ग्यास विक्रेता कहाँ छ डिलर कहाँ आएका छन् उहाँहरूले तत्काल क्यूमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ। म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुर्याउनुहोस्, जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ ग्यास पठाइदिने पनि अनुरोध गरेँ यहाँको एफएम मार्फत पनि। अर्को चाहिँ आवश्यकताभन्दा बढी चाहिँ ग्यास होल्ड नगरौँ, किनभने हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ सहज भन्न चाहिँ अनुरोध गर्ने।
1: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850788302 र 9840688302।
3: विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। युट्युब, टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि रेशम फिरिरी, झम्के गुलेली, माथि माथि त्यो काली लेक, बाला जोबन, वारी जमुना पारी जमुना, आमा रुदै गाउँबेसी मेलैमा, आमाले सोधलिन्नी, पानको पात, ढुङ्गे धारामा जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन्। अधिकांश एआई अर्थात कृत्रिम बुद्धिमत्ताले ताल, लय र शब्द भत्ता भुङ्ग पारेर गाएका गीत हुन्छन्। ती गीत अचेल अनौठो भंगीमा धेरै मानिसमाझ पुगिरहेका छन्। प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन्। वनपाखा, मेलापा, चौतारी, देउरालीमा गुञ्जने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्तित्व बचाउन संघर्ष गरिरहेको छ। ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति, भूगोल, भाषा, संस्कृति र सामूहिक जीवनका अभिलेख थिए। पूर्वको पालाम, हाकपारेदेखि मध्यको सेलो, पश्चिमको देउडा सालैजोदेखि पहाड़को ख्याली, तराईको मैथली, भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन्। यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ। नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन, यो गाउँघरको जीवन, श्रम, संस्कार, पर्व, प्रेम र पीड़ासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो। यो सम्पदा निर्माण गर्न कैयन शस्त्रले जीवन सुम्पिएका छन्। वनपाखा, मेलापा, चौतारी, देउरालीमा गुञ्जिने नेपाली मौलिक भाका यति बेला अस्तित्व बचाउन एआईसँग संघर्ष गरिरहेको छ, नयाँ पत्रिका दैनिकले छापेको छ।
6: भारतको असममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित भएका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3,00,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। सराइदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 मानिस प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
7: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्डु आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो। जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थकभन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97, मधेसमा 90.72, गण्डकीमा 92.13, लुम्बिनीमा 94.83 र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
7: नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास श्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
6: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रभाव बढ़ाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी शुरू गरेको छ।
7: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पारित गरेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै सन्देशसहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेशसभा बैठकले विधेयक प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
6: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सक्रिय करदाताको संख्या 79,10,964 पुगेको छ।
7: भालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धमाधम कर्मचारीको सुरुवात गरेको छ। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मुनिका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको सरूवा गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
6: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
7: कुराले मात्रै चिउरा भिज्दैनन्।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
6: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
7: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमीन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
6: भारतको असममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झण्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
7: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन गैर जिम्मेवार बन्ने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौड़ाउँदैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे, आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्र बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9865610950।
5: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
7: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9848064145।
6: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
6: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141442, 9850602128, 9462014726।
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: तपाईँको सबभन्दा ठूलो दुश्मनले पनि तपाईँलाई त्यति धेरै नोक्सान पुर्याउन सक्दैन जति धेरै तपाईँको अनियन्त्रित मनले पुर्याउँदछ। भगवान गौतम बुद्धले भन्नुभएको थियो, हाम्रो मन चञ्चल हुन्छ, अनियन्त्रित हुन्छ, जसको कारणले गर्दा हामीलाई सधैँ निराशा पाइरहन्छ। यदि तपाईँको मन फरक फरक कुरामा भड्किरहन्छ, सानो सानो कुरामा पनि क्रोधित भइरहन्छ भने तपाईँलाई त्यसले कहिले पनि सफल हुन दिँदैन, किनकि तपाईँको मनले तपाईँलाई एउटै काममा लाग्नको लागि कहिले पनि दिँदैन। मानिसको जीवनमा विभिन्न चुनौतीहरू आउँदछन्, समस्याहरू आउँदछन्, जीवनको निर्णय लिन पनि कठिन हुन सक्छ। त्यसैले आज हामीले तपाईँलाई मानिसले कसरी आफ्नो जीवनलाई सही तरिकाले जिउन सक्दछन् भनेर बुद्धका 3 प्रेरणादायी कथाहरू लिएर आएका छौं। एकैछिन सुन्नुहोस् त, मैले तपाईँ जस्ता कम मानिस मात्र देखेको छु जसले आफ्नो अमूल्य समय र आफ्नो अमूल्य जीवन ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ सधैँ यस्तै ज्ञानको नजिक रहनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौं। नम्बर 1 मा छ आफूभित्रको नकारात्मक विचारलाई हटाउन सिक्नुहोस्। एकपटकको कुरा हो। एकजना जवान भिक्षुको दिमागमा हरेक समय खराब विचार र नकारात्मक विचारहरू मात्रै आइरहन्थे। यही कारणले गर्दा जवान भिक्षु एकदमै निराश थिए। उनको मनमा उनले नचाहँदा नचाहँदै पनि नकारात्मक विचारहरू आइरहन्थे, जसको कारणले गर्दा उनी एकदमै चिन्तित थिए। यसैबीच आफ्नो समस्या लिएर उनी महात्मा बुद्ध कहाँ गए र आफ्नो समस्या राख्दै भने, महात्मा, मेरो मनमा नकारात्मक विचारहरू आइरहन्छन्। त्यस कारणले गर्दा ममा सधैँ क्रोधित भावनाहरू मात्रै आइरहन्छ। म साना साना कुरामा पनि निराश भइरहन्छु। यसले मेरो जीवनमा धेरै ठूलो असर पुर्याएको छ। त्यसैले तपाईँले मलाई ममा उत्पन्न हुने यस्ता समस्यालाई हटाउने उपाय सिकाइदिनु पर्यो। उक्त जवान भिक्षुको कुरा सुनेपछि महात्माले भन्नुभयो, हाम्रो दिमागमा आउने नकारात्मक कुराहरू आकाशलाई छोप्ने बादल जस्तै हुन्, जसले आकाशलाई छोपेर अँध्यारो पार्दछन्। हो, तिमीमा उत्पन्न हुने नकारात्मक विचारहरू पनि त्यस्तै हुन्, जसले तिम्रो मनलाई छोपेर अँध्यारो पार्ने गर्छन्। तिमीले आफूमा भएको यो समस्यालाई हटाउनको लागि त्यो बादललाई आफ्नो मनबाट निकाल्नुपर्छ। बुद्धको कुरा सुनेपछि जवान भिक्षुले भने, महात्मा, मैले हजुरले भनेको कुरा राम्रोसँग बुझ्न सकेन। त्यसपछि बुद्धले उक्त व्यक्तिलाई आफूले भनेको कुरालाई बुझाउने कोसिस गर्दै अर्को कथा सुनाउनु भयो। एकजना व्यक्ति ठूलो जंगलमा हराइरहेको थियो। त्यही समय उसले बाटोमा सर्प देख्यो। सर्प देखेर उक्त व्यक्ति डरायो र त्यहाँ बाटो भाग्ने कोसिस गर्यो। भाग्न खोज्दा उसको खुट्टा ढुङ्गामा ठोकियो र घाइते भयो। त्यही समय उसले पछि फर्किएर हेर्यो, तर त्यहाँ कुनै पनि सर्प थिएन। सर्प जस्तै आकारको देखिने काठ थियो। ऊ आफूमा भएको डरको कारणले आफूलाई नै चोट पुर्याउन बाध्य भयो। त्यहाँ उसलाई चोट पुर्याउने ऊभित्र रहेको डर थियो, जसले उसलाई घाइते बनायो। यो कहानीको अन्त्य गर्दै बुद्धले जवान भिक्षुसँग भन्नुभयो, मनको खराब विचार यस कहानीको सर्प जस्तै हो, जो तिम्रो निराशाको मूल कारण होइन, यो त तिम्रो समस्याको मूल कारण हो। तिमीभित्र बसेको डर तिमीभित्रको भावना वा अतीतको खराब अनुभव हो। तिमीले आफूभित्रको खराब विचारलाई हटाउनको लागि मूल कारणलाई पहिचान गर्नु आवश्यक हुन्छ। हामीमा कुनै पनि चीजको पछाडि हामीभित्र भएको कारण हो। त्यसकारण हामीले आफूभित्रको निराशाको कारण खोज्नुपर्छ भनेर बुद्धले उक्त व्यक्तिलाई उसमा उत्पन्न हुने नकारात्मक विचारको कारण देखाइदिनुभयो र उक्त भिक्षु एकदमै खुसी भयो। हो, यदि तपाईँमा पनि यस्तै नकारात्मक विचारहरू उत्पन्न हुने समस्या छ भने तपाईँमा पनि बौद्ध भिक्षुको जस्तै समस्या हुन सक्छ। यसलाई हटाउन तपाईँले आफूमा यी कामहरू गर्नुहोस्, जसले तपाईँमा भएका समस्यालाई हटाउनको लागि सहयोग गर्नेछ। तपाईँले आफूमा यस्ता नकारात्मक विचारलाई हटाउनको लागि सबभन्दा पहिले माइन्डफुलनेस अर्थात जागरूकताको अभ्यास गर्नुपर्छ। तपाईँ आफ्नो भावना र विचारप्रति जागरूक हुनुपर्छ। हामीभित्र के चलिरहेको छ भनेर हेर्नुहोस्। आफूले आसपासको घटनालाई के प्रतिक्रिया दिनुहुन्छ भनेर पत्ता लगाउनुहोस् र आफूमा उत्पन्न हुने नकारात्मक विचारको कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। आफ्नो अतीतको खराब घटना वा खराब अनुभवलाई स्वीकार गर्ने कोसिस गर्नुहोस्। भगवान्प्रति र यस संसारप्रति आभारी हुनुहोस्। आफ्नो जीवनको सकारात्मक पक्षमा ध्यान दिनुहोस्। दयालु हुनुहोस् र अरू मानिसलाई र आफूलाई माफ गर्न सिक्नुहोस्। यति गर्नुभयो भने तपाईँले जसरी पनि आफूमा भएको नकारात्मक विचारलाई हटाउन सक्नुहुन्छ भनेर माथिको बुद्ध र बौद्ध भिक्षुको कथाबाट स्पष्ट हुन्छ। दोस्रो कथा छ, वस्तुहरूलाई सदुपयोग गर्न सिक्नुहोस्। एकपटक भगवान बुद्धका एक अनुयायीले भने, महात्मा, मैले हजुर समक्ष एक निवेदन गर्न चाहन्छु। बुद्धले भन्नुभयो, के भन्न चाहन्छु? अनुयायीले भने, मेरो वस्त्र पुरानो भयो, अब यो लगाउनको लायक छैन, त्यसकारण तपाईँले मलाई नयाँ वस्त्र दिनको लागि कष्ट गर्नु पर्यो। बुद्धले अनुयायीको वस्त्र हेर्नुभयो। उसको वस्त्र साँच्चै नै पुरानो भएको थियो, विभिन्न ठाउँमा च्यातिएको पनि थियो। त्यसकारण बुद्धले उसलाई वस्त्र दिनको लागि आदेश दिनुभयो। केही दिनपछि अनुयायी घर पुग्यो। त्यसपछि बुद्धले सोध्नुभयो, के तिमी नयाँ वस्त्रसँग खुसी छौ त? तिमीलाई अरू केही नयाँ चाहिएको छ कि? यसपछि अनुयायीले भने, धन्यवाद महात्मा, म यो वस्त्रदेखि एकदमै खुसी छु, मलाई अरू केही पनि चाहिएको छैन। अनुयायीको कुरा सुनेपछि बुद्धले भन्नुभयो, अब तिमीले नयाँ वस्त्र पायो, त्यो वस्त्रलाई तिमीले के केमा प्रयोग गर्यो? अनुयायीले भने, महात्मा, मैले त्यो वस्त्रलाई ओढ्नको लागि प्रयोग गरे। बुद्धले सोध्नुभयो, तिमीले आफ्नो पुरानो ओढ्नेलाई के गर्यो? अनुयायीले भने, झ्यालमा पर्दा जस्तै गरेर लगाइदिएको छ। तिमीले झ्यालमा भएको पर्दालाई के गर्यो? त्यसलाई मैले सानो सानो टुक्रा बनाएर राखेको छ। पुरानो सानो सानो टुक्रालाई के गर्यो? त्यसलाई मैले पुस्नको लागि प्रयोग गरेको छ। बुद्धले भन्नुभयो, तिम्रो पुरानो पोछालाई के गर्यो? महात्मा, त्यसमा यति धेरै पाल थिए कि त्यसलाई अरू केही पनि गर्न सकिँदैन थियो, त्यसकारण मैले त्यसको धागो निकालेर ज्योति बनाए। त्यही ज्योतिको प्रयोग गरेर भोलि तपाईँको कक्षमा उज्यालो बनाउनेछ। बुद्ध सन्तोष हुनुभयो कि उहाँको शिष्यले वस्तुहरूको बर्बाद गरेको छैन। हो, तपाईँले पनि एउटा वस्तुलाई धेरै ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ। कहिले पनि वस्तुहरूको बर्बाद नगर्नुहोस्। यो कथाबाट अहिलेको मानिसले धेरै कुरा सिक्नु आवश्यक छ। अहिलेको समयमा मानिसले हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। समयको होस्, पैसाको होस्, अन्नको होस् वा कपडाको होस्, हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। हामीले जुन पनि चिज हो त्यसको बर्बाद गर्नु हुँदैन। हामीले एक चिजको यति धेरै चिजमा प्रयोग गर्न सक्छौ। यदि तपाईँले यसलाई बुझ्नुभयो भने तपाईँ कहिले पनि दुखी बन्नुहुन्न। तपाईँले जति धेरै प्रयोग गर्ने ठाउँहरू भेट्टाउनुहुन्छ त्यसमा प्रयोग गर्नुहोस्। कुनै पनि चिजको बर्बाद नगर्नुहोस् भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। त्यसको कथा छ दृष्टिकोण परिवर्तन गर्नुहोस्। भगवान बुद्धले प्राय आफ्नो शिष्यहरूलाई शिक्षा प्रदान गरिरहनुहुन्थ्यो। एक दिन बुद्धका शिष्यहरू ज्ञान सुन्नको लागि बसिरहेका थिए। शिष्यहरूले बुद्धलाई देखेर चकित भए, किनकि बुद्धले पहिलो पटक हातमा केही लिएर आइरहनु भएको थियो। केही शिष्यहरूले देखे कि उहाँले हातमा रसी लिएर आउनु भएको थियो। बुद्धले आसन ग्रहण गर्नुभयो र कसैलाई पनि केही नभनी रसीलाई गाँठो पार्न थाल्नुभयो। त्यहाँ बसेका सबैजनाले आफूभित्र यो सोचिरहेका थिए कि बुद्धले यसपछि के गर्नुहुन्छ। त्यही समय बुद्धले सबैजनासँग भन्नुभयो, मैले यो रसीमा तीन गाँठो पारेको छु। अब म तिमीहरूबाट यो जान्न चाहन्छु कि यो रसीमा गाँठो पहिले नै थियो कि थिएन। त्यसपछि एकजना शिष्यले भने, गुरुदेव, यसको उत्तर दिन कठिन छ। यो वास्तवमा हाम्रो हेर्ने नजरमा निर्भर गर्छ। एक दृष्टिकोणबाट हेर्ने हो भने त्यो रसी त्यही नै हो जसमा कुनै पनि परिवर्तन भएको छैन। अर्कोतर्फबाट हेर्ने हो भने यो पहिलेको रसी होइन जसमा तीन गाँठोहरू पारिएको छ, त्यसकारण यसमा परिवर्तन छ। तर यस्तो भनिरहँदा यो बाहिरबाट हेर्दा मात्र परिवर्तन गरिएको हो, तर यसलाई भित्रबाट हेर्ने हो भने यो त्यही हो जो पहिले थियो। यसको पहिलेको स्वरूप अपरिवर्तनशील छ। शिष्यको कुरालाई सत्य हो भन्दै बुद्धले फेरि रसी तन्काउँदै भन्नुभयो, के यसलाई तन्काउँदैमा यसको गाँठो खोल्न सकिन्छ। त्यसपछि शिष्यले भने, हुँदैन महात्मा, यसरी गाँठो खोल्न कोसिस गर्ने हो भने त्यो झन बलियो भन्छ। बुद्धले भन्नुभयो, ठिक छ, अब एक अन्तिम प्रश्न तिमीहरूले भन, यो गाँठोलाई खोल्नको लागि हामीले के गर्नुपर्छ। शिष्यले भने, यसलाई खोल्नको लागि हामीले सबभन्दा पहिले यसलाई हेर्नुपर्छ, तब मात्र हामीले यसलाई कसरी खोल्ने भनेर प्रयास गर्नुपर्छ। शिष्यको कुरा सुनेपछि बुद्धले भन्नुभयो, म तिमीहरूबाट यही सुन्न चाहन्थे। मूल प्रश्न यो कि जुन समस्यामा तिमीहरू फसेका छौ वास्तवमा त्यसको कारण के हो भनेर हामीले पहिले बुझ्नुपर्छ। बिना कारण समस्याको निवारण गर्छु भनेर असम्भव हुन्छ। मैले देखेको छु धेरै जस्तो मानिसले बिना कारण नै निवारण खोज्ने गर्दछन्। कसैले आफूसँग यो बुझ्दैनन् कि उसमा समस्या के छ। उनीहरू सोच्छन् कि समस्याबाट कसरी मुक्ति पाउने हो। त्यही भएर मानिसमा झन समस्यामाथि समस्या थपिँदै जान्छन्। त्यसकारण हामीले समस्याको हल निकाल्नुभन्दा पहिले हामीले समस्या के कारणले आएको भनेर कारण बुझ्नको लागि प्रयास गर्नुपर्छ। तपाईँमा उत्पन्न हुने समस्या कहिले पनि ठूलो हुँदैन। यसमा त तपाईँको हेर्ने नजरले नै प्रमुख भूमिका खेलेको हुन्छ। त्यसकारण तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्। त्यसपछि मात्र समस्याको समाधान निकाल्ने कोसिस गर्नुपर्छ भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। यति महात्मा बुद्धका तीन कथाहरू, जुन कथाले तपाईँको जीवनमा आउने हरेक समस्याहरूलाई सही नजरले हेर्न र जीवनलाई सही तरिकाले अगाडि बढाउनको लागि सहयोग गर्नेछन्। जीवन जिउँदै गर्दा समस्याहरू आउनु, चुनौती आउनु स्वाभाविक हो। तर हामीले ती चुनौतीलाई, समस्यालाई कसरी हेर्दछौ भन्ने कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्। तपाईँले आफ्नो दृष्टिकोण बदल्ने कोसिस गर्नुहुन्छ भने तपाईँले आफ्नो जीवन अवश्य पनि बदल्न सक्नुहुन्छ। समस्याहरू त्यति शक्तिशाली पनि हुँदैनन् कि त्यसको समाधान नै नहोस्, तर हामीले त्यो समस्यालाई आफ्नै कारणले ठूलो पार्ने गर्छौ। त्यसकारण आफूलाई कमजोर सम्झन बन्द गर्नुहोस् र जीवनलाई सही नजरले हेर्ने कोसिस गर्नुहोस्। तपाईँको जीवन तपाईँ आफैलाई सुन्दर र खुशी लाग्न शुरू गर्नेछ। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।
13: एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेशनलाई डाउनलोड गर्नुहोला।
14: आईवीएफ यानि कि टेस्ट ट्युब बेबी भनेर हामीले सुन्छौं, यो चाहिँ नि कृत्रिम गर्भधारण हो। कुनै पनि एउटा दम्पतिले, बिहा भएको दम्पतिले एक वर्षसँगै बसिसक्दा पनि बच्चा भएन भने किन बच्चा भएन भनेर डाक्टर कहाँ आउनुहुन्छ, त्यो बेलामा डाक्टरले जाँचहरू सबै गर्दाखेरि कि त श्रीमतीको डिम्बावाहिनी नली या त हामीले नली मात्र भन्छौँ या फ्यालोपियन ट्युब भन्छौँ त्यो ब्लक छ, अथवा श्रीमानको शुक्रकिटमा कमी छ, मात्रामा कमी छ, स्पिडमा कमी छ भने बल्ल हामी आइभीएफको प्रक्रियामा जान्छौँ। त्यसपछि हामी टेस्ट ट्युब बेबी बनाउनुपर्छ भनेर भन्छौँ। यो टेस्ट ट्युब बेबी बनाउने प्रक्रिया चाहिँ नि महिलाहरूको महिनावारी भएको दुई दिनको दिनदेखि सुरु हुन्छ। सबैभन्दा पहिला त महिलाहरूलाई हरेक दिन इन्जेक्सन लगाउनु पर्ने हुन्छ। त्यो इन्जेक्सनले अण्डाहरूको मात्रा बढाउन थाल्छ किनभने कृत्रिम प्रक्रिया भएको भएर एउटा दुईटा अण्डा भन्दा पनि 10-12 अण्डा हामीले झिक्न सक्यौँ भने धेरै बच्चा र राम्रो बच्चा बनाउन सक्ने सम्भावना बढेर जान्छ। त्यसैले गर्दाखेरि महिनावारीको दुई दिनको दिनदेखि प्राय जसो 10 दिनसम्म इन्जेक्सन लगाइन्छ। बेला बेलामा अल्ट्रासाउन्ड गर्दै हेरिन्छ, अण्डा घट बढी छ भने इन्जेक्सनको पनि डोज घटाउने बढाउने हुन्छ। जब 3-4 अण्डाहरू राम्रो ठुलो 18 मिलिमिटर जतिका हुन्छन् त्यसपछि हामीले सबै त्यो अण्डालाई राम्रो बनाउने एउटा इन्जेक्सन लगाउँछौँ र इन्जेक्सन लगाएको 36 घण्टामा क्लिनिकमा बोलाएर अण्डा झिक्छौँ। यो अण्डा झिक्ने प्रक्रिया पनि धेरै सरल हुन्छ। यसमा चाहिने महिलालाई हल्का बेहोस पारिन्छ र बेहोस पारेर अल्ट्रासाउन्ड यानि कि भिडियो एक्सरे गर्ने मेसिनको मद्दतले योनिबाट अण्डा झिकिन्छ। यसको लागि कुनै बाहिरबाट चिरफार के पनि गर्नु पर्दैन। यसरी अण्डा झिकिसकेपछि श्रीमानको पनि त्यही बेला शुक्रकृत हामी लिन्छौँ। यहाँ वीर्य दिने कोठा हुन्छ, उहाँहरू आएर वीर्य दिने कोठामा आफ्नो वीर्य दिनुहुन्छ, त्यो वीर्यबाट सफा गरेर राम्रो राम्रो शुक्रकृत लिइन्छ। शुक्रकृत लिएपछि अण्डा र शुक्रकृतलाई चाहिँ नि मिसाउँछौँ। यही हो आइभीएफ भनेकै यही हो। ल्याबमा अण्डा र शुक्रकृत मिसाउने धेरै प्रक्रियाहरू हुन्छन्। कुनै सिम्पल हुन्छन् अण्डा र शुक्रकृत मात्र मिसाउँछन् भने कुनै कुनैमा चाहिँ नि एउटा अण्डामा एउटा शुक्रकृत मेसिनबाट मिसाउनु पर्ने हुन्छ, यसलाई इक्सी पनि भनिन्छ। यो मिसाइसकेपछि हामीले इन्कुबेटरमा एउटा मेसिन हुन्छ, इन्कुबेटरमा गएर त्यो शुक्रकृत र अण्डालाई राखिदिन्छौँ। त्यसपछि 24 घण्टा, 72 घण्टा, 48 घण्टामा हामी चेक गर्दै जान्छौँ। अण्डाभित्र शुक्रकृत मिलिसकेपछि शुक्रकृत र अण्डा दुईटा सेलबाट दुईटाबाट 4, 4 बाट 6, 6 बाट 8 हुँदै भ्रूण बन्न थाल्छन्। अनि त्यसपछि त्यो भ्रूण कस्तो छ हेरेर राम्रो क्वालिटीको भ्रूणलाई फेरि महिलाकै पाठे घरमा हामी हालिदिन्छौँ। यही हो आइभीएफ। एकदम राम्रो क्वालिटीको तिनवटा चाहिँ ट्रान्सफर गर्छौँ, बाँकी चाहिँ फ्रिजिङ गरेर राखिदिन्छौँ। अनि त्यो बेला सक्सेसफुल भयो भने भयो, भएन भने जुन त्यो फ्रिज गरेर राखेको छ त्यसैलाई फेरि ट्रान्सफर गर्छ। जस्तो विदेशहरूमा चाहिँ 1 embryo ट्रान्सफरको स्ट्राटेजी छ, नेपालमा चाहिँ खासै रुल छैन। पहिला त अझ 4 गर्थेँ मैले, सकेसम्म एउटै अटेम्प्टमा भइहालोस् किनभने घरिघरि बिरामीलाई गर्नलाई पैसा छैन नि त। लो इन्कम भएको देश हो यो, घरिघरि टेस्ट ट्युब बेबी जस्तो महँगो प्रक्रिया गरिराख्न सक्दैन। सो एकैचोटिमा ट्विन्सै भए पनि होस् न भनेर हो। अब कहिलेकाहीँ 3-4 पनि बसिदिन्छ, त्यस्तो भयो भने चाहिँ रिडक्सन पनि गर्न मिल्छ। त्यस्तो भयो भने चाहिँ दुईटालाई हटाइदिएर ट्विन्स मात्र राख्न पनि मिल्छ। हरेक खालको महिलाहरू आउनुहुन्छ नि त, उमेरमा पनि फरक होइन, पुरुषको पनि उमेरमा पनि फरक, अनि त्यसपछि निसन्तानपनको कारण पनि फरक, टेस्ट ट्युब बेबी गर्नुपर्ने कारणहरू फरक फरक आउँछन् नि त। त्यसैले फरक महिलालाई फरक खालको ट्रिटमेन्ट भइरहेको हुन्छ कि। 100 महिलाको टेस्ट ट्युब बेबीको प्रक्रिया 1 महिनामा गर्छु भने त्यो 100 महिलाको एउटै समस्या हुँदैन नि त। त्यसैले एउटा कपलको, एउटा महिला पुरुष एउटा विवाहित दम्पतिको के कारणले आइभीएफ गर्न थालेको र उनीहरूको उमेर कति छ त्यसमा सक्सेस रेट डिपेन्ड हुन्छ। यङ उमेरको छ, ट्युब मात्र ब्लक छ भने उनीहरूको सक्सेस रेट 65%सम्म जान सक्छ, एक अटेम्प्टमै उनीहरू प्रेग्नेन्ट हुन सक्छन्। उमेर ढल्किसकेको छ, शुक्रकृत पनि असाध्यै नराम्रो छ भने अण्डा र शुक्रकृत दुवैको क्वालिटी राम्रो हुने भएन नि त। त्यसैले उनीहरूको सक्सेस रेट झरेर 25% मात्रै हुन सक्छ। र वर्ल्ड वाइड भन्नुपर्दा टेक होम बेबी रेट भन्छ नि, प्रेग्नेन्ट हुनु मात्रै टेस्ट ट्युब बेबीबाट प्रेग्नेन्ट हुनु मात्र सक्सेस भएन, बच्चा कतिजनाले घर लान्छ नि त। मिसक्यारेज हुनसक्छ, केमिकल प्रेग्नेन्सी हुनसक्छ, एक्टोपिक प्रेग्नेन्सी हुनसक्छ। त्यही भएर बच्चा घर लैजाने रेट भनेको वर्ल्ड वाइड पहिला 25% थियो, अहिले बल्ल आएर 45%।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: इस्तुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
2: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
0: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्रि फोन 0656930369
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
0: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560324020 98014574 र 98460324020
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246
7: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
7: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
9: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98562375 र 98011324375
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो साइन्चेक
12: अहिले बिहानको 7 बज्यो
7: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
14: धोरबाराही हाइलाइट्स को साथ में
15: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
16: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्ज को बिहान 7 बजे को धोरबाराही हाइलाइट्स में अशोक विश्वकर्मा को स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन में पनि www.radiodhorbarahi.com.np हाम्रो पात्रो मोबाइल एप र नेपाली पात्रो मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्स मा अब समाचारहरू सुन्नुहोस्। सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ़ रासोपा र अन्य दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिले तनाव कम गर्नका लागि संवाद अगाडि बढ़ाएका छन्। नेपाली सेना सहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौज को प्रभावकारी परिचालन पछाडि शान्ति सुव्यवस्था क्रमशः सहज बन्न थालेको हो। नेपाली सेनाको पूर्व प्रतिनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको जनाइएको छ। गृहमन्त्री सुदन गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेसँग वार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ। देवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको 5 दिन पछाडि उठेको छ। सरकार र पीड़ित परिवारबीच सात बुधी सहमति भएपछि हिजो आफन्तले सब बुझेका छन्। तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। सुनसरी धनुषा सिराहा र पर्साका केही ठाउँमा कर्फ्यूको निषेधाज्ञा कायमै रहेको छ। सरकारसँग सात बुधी सहमति भएपछि सुनसरी घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको शव उठाउन परिवार सहमत भएको छ। पीड़ित परिवार शव उठाउन सहमत भएपछि अहिले आवश्यकीय प्रक्रिया चलेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद रियालले जानकारी दिनुभयो। दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको र पोस्टमार्टम पछाडि आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ओम प्रकाश र जयप्रकाशको ज्यान गएको थियो। यसैबीच सुनसरीमा 10 वटा पालिकामा कर्फ्यू आदेश कायमै रहेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको मंगलबार राति 9 बजेदेखि जारी गरेको कर्फ्यू आदेश यथावत रहेको हो। गण्डकी प्रदेश सभाका सदस्यहरूले बाढ़ी पहिरोका पीड़ितलाई राहत सामाजिक सद्भावको रक्षा र बेपत्ता पर्वतारोहीको खोजी गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरामा शुक्रबार हिजो बसेको प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै उनीहरूले प्राकृतिक प्रकोपबाट भएको क्षतिको पुनर्निर्माण र पीड़ित परिवार लाई तत्काल राहत उपलब्ध गराउन माग गरेका थिए। बैठकमा सदस्यहरूले पछिल्लो समय देशका विभिन्न भागमा देखिएको धार्मिक सामाजिक द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति कायम गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कल्पना तिवारीले स्याङ्जाको गल्याङ नगरपालिका 6 मा पहिरोले पुरिएर धनबहादुर रेशमी मगरको मृत्यु भएको भन्दै परिवारलाई राहत दिन माग गर्नुभयो। उहाँले केही व्यक्तिले धार्मिक र सामाजिक सद्भाव भड्काउन खोजेको भन्दै यसतर्फ सरकार सजग रहनुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै स्याङ्जाको गलेङ नगरपालिका साथमा बाढ़ी पहिरोले एउटा घर र विद्यालयमा क्षति पुर्याएको विषय सांसद भोजराज अर्यालले उठाउनु भएको छ। उहाँले जिल्लाको पुरानो नरुदय माध्यमिक विद्यालयको भवन र शौचालय बाढ़ीले बगाएको भन्दै विद्यालय खोल्नु अगाडि नै मर्मत गर्न माग गर्नु भएको छ। सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीचमा पाँच बुधी सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितको समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहितको सिफारिश पेश गर्न लागि हो। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन र अनशनको कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले 2081 साउनको 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश पेश गर्न सहमति भएको छ। यस्तै समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र धितु लिलामी सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने र व्यवहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने दुई पक्षबीच सहमत भएको छ। यस्तै गरी घवर्गका इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 को पूर्ण कार्यान्वयन गर्ने र त्यसको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। यस्तै लघुवित्त वित्तीय संस्थाले ऋण लागि यातना दिने, घरबाट जेन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरकपड गर्ने लगायतको कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने तथा लघुवित्त र वित्तीय शोषण विरूद्धको संघर्ष समितिको तर्फबाट देशभर भइरहेको आन्दोलन तथा अनशनको कार्यक्रम अन्त्य गर्ने सहमति भएको छ। नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको देवानगंज घटना र त्यस पछाडि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले पार्टीका विभिन्न तहको समितिले ओडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक समिति बनाउन पनि माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। बैठकमा पार्टीको केन्द्रीय पदाधिकारी र सदस्य, संसदीय दलका नेता र सांसदहरू, काठमाडौँमा उपलब्ध सुनसरी र मोरङ लगायतका सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो। गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट सन्देशसहित पुनर्विचारका लागि फिर्ता भएको औषधि जन्ने तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक फेरि हुबहु पारित गरेको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकले यो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेश सभाले यसअगाडि पारित गरेको प्रमाणीकरणका लागि पठाएको यो विधेयक प्रदेश प्रमुख डिलीराज भट्टराई साउनको 8 गते सभामा नै फर्काइदिनु भएको छ। प्रदेश प्रमुख भट्टराई सो विधेयक संघीय कानूनसँग बाजिएको उल्लेख गर्दै 3 वटा सन्देशसहित फिर्ता पठाउनुभयो। गण्डकी प्रदेश सभामा विधेयक फिर्ता भएको यो नै पहिलो घटना रहेको छ। उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमालले उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको हो। विधेयकमाथि सामान्य छलफल भए पछाडि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गरेको हो। मन्त्री रिमालले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार स्पष्ट रहेको बताउनु भएको छ। यसअगाडि यो विधेयक 2083 असारको 25 गते संसदबाट सर्वसम्मत रूपमा पारित भएको हो। त्यसपछि असारको 30 गते प्रदेश सभामुख कृष्ण प्रसाद धिताले प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाउनु भएको थियो। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड़काउने त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल डिजिटल संचार माध्यममाथि कार्यवाही थालेको छ। अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्रचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन र प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्नो विवादास्पद सामग्री अटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री अटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ। यस्तै दर्ता प्रक्रियामा नै नआएर सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पठाइएको काउन्सिलले जनाएको छ। नेपाली कंग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रदेशमा सरकार सञ्चालनका लागि मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ। पोखरामा हिजो बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच समन्वय सहकारी र सहमति कायम गर्ने सम्पूर्ण अधिकार पाण्डेलाई सुम्पने निर्णय भएको हो। प्रदेश सरकार सञ्चालनमा पछिल्लो समय देखिएको परिस्थितिको मूल्याङ्कन गर्दै कांग्रेसले नेतृत्व जोगाउन र राजनैतिक समझदारी बनाउन यस्तो कदम चालेको हो। मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका लागि आवश्यक सबै पहल कदमी लिने जिम्मा उहाँलाई दिएको छ। प्रमुख सचेतक प्रकाश बरालले दलहरूबीच सहकारी र सहमतिको वातावरण बनाउने अधिकार पाण्डेलाई दिनुभएको हो। बैठकले प्रदेश प्रमुखले फिर्ता पठाएको गाँजा खेती नियमन र उपयोग सम्बन्धी विधेयक पुनः पारित गर्ने निर्णय समेत गरेको छ। औषधि जन्य र औद्योगिक प्रयोजनका लागि ल्याइएको यो विधेयक संघीय कानूनसँग बाझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्नुभएको थियो। जिल्ला भूमि समस्या समाधान समिति तनहुँले आबुखैरनी गाउँपालिका बन्देपुर गाउँपालिका र व्यास नगरपालिकाबाट प्रमाणीकरण भएर आएका 118 जना भूमिहीन लाभग्राहीको नामावली सार्वजनिक गरेको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीका अनुसार आबुखैरनी गाउँपालिका वडा नम्बर 1, 2, 3, 4, 5 र 6 तथा बन्देपुर गाउँपालिका वडा नम्बर 1 र 2 को सहजीकरण समितिबाट प्रमाणीकरण भएर सम्बन्धित पालिकामा पुगेको तथा पालिकाबाट समेत प्रमाणीकरण गरेर जिल्ला समितिमा पठाइएका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीको लाभग्राही विवरण जिल्ला समितिबाट अन्तिम प्रमाणीकरण र प्रयोजनका लागि सूची प्रकाशन भएको हो। उक्त सूचीमा हाल जिल्ला समितिबाट रुजू गर्ने कार्य भने बाँकी रहेको जनाइएको छ। सार्वजनिक गरिएको विवरण अनुसार आबुखैरनी गाउँपालिकाका 46 जना बन्दीपुर गाउँपालिकाका 65 जना र व्यास नगरपालिकाका 7 जना गरी कुल 118 जना लाभग्राहीको नामावली प्रकाशन गरिएको हो। तिवारीले पालिकाबाट प्रमाणीकरण भएर आएको विवरणलाई जिल्ला समितिले प्रकाशन आवश्यक रुजू तथा परीक्षण गरेपछि मात्रै अन्तिम प्रमाणीकरण गरिने बताउनु भएको छ। पोखरा महानगरपालिका 18 चिसा खुलामा विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका 18 बस्ने 42 वर्षकी मनदेवी छेत्री, 41 वर्षका इन्द्र लामा, 45 वर्षका टीकामाया तामाङ र 40 वर्षकी मिनकुमारी गुरूङ रहनु भएको छ। उनीहरूलाई मानव बेचबिखन तथा ओसार पोसार मुद्दामा अदालतबाट शुक्रबार 7 दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पास वानले जानकारी दिनुभयो। आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाएर अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो। उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनसरी सिराहा लगायतका जिल्लामा भएको धार्मिक द्वन्द्वको विरोध गर्दै दमौलीमा सद्भाव र्याली निकालिने भएको छ। वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान दमौली मुस्लिम समाजको नेतृत्वमा सद्भाव र्याली निकाल्न लागि हो। र्याली प्रशासन कार्यालयको स्वीकृतिमा आइतबार भोलि निकालिने भएको छ। वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले सुनसरी लगायतका केही जिल्लामा हालै देखिएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो घटनाले समाजमा भय अविश्वास र विभाजन बढ़ाउने बताउनुभयो। उहाँले भगवान वेदव्यासको तपभूमिका रूपमा परिचित व्यासभूमिबाट सम्पूर्ण देशलाई शान्ति सद्भाव र सहिष्णुता तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। भारतको आसममा मनसुनी बाढ़ी पहिरोका कारणले ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्याधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदीमध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित हुन पुगेका छन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान रहेको छ। चराइदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका हुन्। त्यस पछाडि शिवसागरमा 84,000 र जोरहाटमा 49,000 मानिस प्रभावित भएका छन्। अन्तिम खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डमा भएको त्रिदेशीय र एकदिवसीयका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान रहेको छ। चराइदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्, जहाँ 1,37,000 भन्दा धेरै

0: काठमाडौँ आइपुगेको हो। यस श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले नेपाल पराजित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्ड भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोली नै निराश रहेको बताउनुभयो। हवस्त, नै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
8: मोबाइल 98058-35537।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर

0: कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मामा हाउस, दुलीगौड़ा, हेल्प पोस्ट चोक बाट 100 मीटर भित्र, मगर समाज भवन नजिक।
2: सधैं पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560-21692।
5: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रम मा चाहिने जानकारी,
5: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0162-552-493-552-494-582-778।
7: ₹103.8 अन्तर्मनको आवाज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ। कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806757731।
6: सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9556066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9411435622।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
16: म्याडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240
2: कहाँ जाने
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
2: मयाम चिसापानी अनि बिचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
4: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: 103.8 अन्तर्मनको आवाज स्टुडियो
7: टाइम अहिले बिहानको 8 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: कहिले धरियाको सुस्केर आवाज कहिले गाइने दाईको मन दुख्ने कला कहिले दुखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँघरको काली ओलाले भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
10: कार्यक्रम लोक भाका
9: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा

नमस्ते नमस्कार अनि हार्दिक अनुलोक सांगीतिक अभिवादन शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। हामी चाहिँ आज चाहिँ शनिबारको श्रृंखलामा रहेका छौं र आज शनिबारको श्रृंखलामा रहेर चाहिँ कौडा भाका, ठाडो भाका, सलैजो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु माया हुने भेटे नहुने बोलको कौडा भाका, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। अहिलेको लागि भने यो निकै नै रमाइलो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, माया हुने भेटे नहुने बुलको एकदमै रमाइलो अनि मिठो भाका रहेको थियो, कौडा भाका जसमा आवाज रहेको थियो श्रीराम थापा मगरको। निकै नै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र मनोरञ्जन लिइरहनु भएको छ होला। यसरी नै रमाइला रमाइला गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछु, अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को सालैजो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सलल बग्यो बोलको सालैजो भाका रहेको छ, पुरानो भाका जसमा आवाज रहेको छ रामजी खाँड अनि कृष्ण गुरुङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: Why juggle scattered office tools when WPS Office gives you free office tools in one place? And WPS AI.
1: हजुर निकै नै रमाइलो सालैको भाका रहेको थियो जसमा आवाज रहेको थियो शर्मिला गुरुङ अनि शर्मिला गुरुङको आवाज रहेको थियो त्यो भाकालाई कार्यक्रममा स्थान दिइसकेको छु फेरि पनि ढिला नगरिकन चाहिँ अर्को मौलिक ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर अनि देवी घरती मगरको अहिलेको लागि भने यो भाका राख्दैछु र भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक दिशामा लानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त

0: 103.8 अन्तर्मनको आवाज
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
4: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
9: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर चाहिँ यस्तै रमाइला रमाइला मौलिक फाका ठाडो फाका अनि साह्रै जो फाकालाई अनि कौडा फाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं अबको केही बेरसम्म थोरै समय बाँकी नै रहेको छ सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने मौलिक गोर्खाली ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ सन्तोष तामाङ देवी घरती मगर रूपी सुन्जाली मगर अनि प्रेमा राणा मगरको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, निकै नै रमाइलो गोर्खाली ठाडो भाका रहेको थियो, जसमा आवाज रहेको थियो देवी खर्ती मगर, सन्तोष तामाङ, रूपी सिन्जाली मगर अनि प्रेमा राणा मगरको निकै नै सुमधुर यो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। र भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै अन्तिममा चाहिँ जाँदा जाँदै चाहिँ लाइदिन क्या हो रुने मोहनी बोलको कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
3: एक सय 3.8 अन्टरमनको आवाज।
4: स्टुडियो अहिले बिहानको 9 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बजे सहमति। सुनसरीमा 6 दिनपछि जारी कर्फ्यू हट्यो।
0: पाकिस्तानको हिमालमा हराएका मध्ये थप 1 जनाको शव भेटियो। निर्मल पूर्जा सहित 7 जनाको अवस्था अझै अज्ञात।
1: अविरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध। बीपी राजमार्ग र कान्ति पथमा रातिको समयमा सवारी चलाउन निषेध।
0: स्पेन पस्ने क्रममा भागदौड़ र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु। 48,000 आप्रवासी मोरक्कोतिर फर्किएको अधिकारीहरूको दावी।
1: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच 8 बजे सहमति भएको छ। परिवारले अघि सारेका 5 बुँदे माघमा सरकारका तर्फबाट थप 3 बुँदा समावेश गर्दै 8 बुँदे सहमति गरिएको गृहमन्त्री सुदन गुरूङले जानकारी दिनुभयो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर आजै दाह संस्कार गरिने सहमति भएको छ। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। बिहिबार आन्दोलनका क्रममा गोली लागेर औरई गाउँपालिका 2 तुलसीआईका 15 वर्षीय यादवको मृत्यु भएको थियो। सुनसरीको देवानगंजमा भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको हिजो राति अन्त्येष्टि गरिएको छ।
1: सुनसरीमा 4 दिनपछि कर्फ्यू हटेको छ। 10 वटै पालिकामा लगाएको कर्फ्यू आज बिहान 8:30 बजेदेखि साँझ 5 बजेसम्म हटाइएको हो। यो अवधिमा निषेधाज्ञा भने जारी रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। 2 समुदायबीच तनाव बढ़ेपछि साउन 12 गते राति 9 बजेदेखि त्यहाँ कर्फ्यू जारी गरिएको थियो। यसैबीच धनुषाको जनकपुरमा लगाएको कर्फ्यू आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो पारिएको छ। बिहान 5 बजेदेखि 10 बजेसम्म सर्वसाधारणको दैनिकीलाई सहज बनाउन कर्फ्यू खुकुलो बनाइएको हो। आज सद्भाव र्याली निकालेर कर्फ्यू हटाउने बारे थप छलफल गर्ने तयारी छ। सिराहामा बिहान 10 बजे र सप्तरीमा बिहान 9 बजेसम्म अत्यावश्यक सामग्री खरीद गर्नका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सबै जिल्लामा सर्वपक्षीय संवाद मार्फत शान्ति स्थापनाको प्रयास भइरहेको छ। विगतको तुलनामा तराई मधेसको अवस्था सामान्य बन्दै गएको छ, यद्यपि पूर्ण रूपमा त्रासदी भने हट्न सकेको छैन।
0: बागमती प्रदेशको राजधानी तथा मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा आज वृहत सद्भाव र्याली गरिने भएको छ। सुनसरी, सिराह सहित तराई मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सृजना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न हेटौडामा वृहत सामाजिक सद्भाव र्याली गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका तर्फबाट सहायक प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले सद्भाव र्यालीमा सहभागिताका लागि सबैले आह्वान गर्नुभयो। दिउँसो 4 बजे हेटौडा उपमहानगरपालिका 4 उपरा चौरमा जम्मा भई वृहत सामाजिक सद्भाव र्याली गर्न लागि जनाउँदै उहाँले सहभागिताका लागि अपील गर्नुभएको हो।
1: अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क इलाममै भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्गका जिरुकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा साँगु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध बनेको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित पासाङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेपछि उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: पाकिस्तानको ब्रक्ट पीक हिम पहिरोमा हराइरहेका मध्ये थप एकजनाको शव पहिचान मृत्यु भएका मध्ये एकजनाको शव पहिचान भएको छ। अमेरिकी पर्वतारोही म्यालोरी ग्रेसको शव भेटिएको जनाइएको छ। काराकोरम हिम श्रृंखला अन्तर्गत पर्ने ब्रड पीक हिमालयारोहणका क्रममा हिम पहिरो खस्दा विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जासहित 10 जना सम्पर्क विहीन भएका थिए। शुक्रबार हिजो अमेरिकी नागरिक म्यालोरी ग्रेसको शव भेटिएपछि विपत्ता मध्ये 3 जनाको विवरण खुलेको हो। यसअघि हिजो नै ओमानकी नादिरा अहमद अब्दुल्ला अल हार्थी र नेपालका पूर्वबहादुर गुरूङको शव पनि भेटिएको थियो। अल्पाइन क्लब अफ पाकिस्तानले शुक्रबार ब्रड पीकमा 4 शव फेला परेको बताए पनि पछि उसले आफ्नो भनाइ सच्याउँदै 2 शव र 1 मानव शरीरको अंग फेला परेको बताएको थियो। स्थानीय क्षेत्र गिलगिट बाल्टिस्तानको सूचना विभागका अनुसार पहिचान सम्बन्धी कानूनी प्रक्रिया पूरा गर्न 3 जनाको शव हेलिकप्टर मार्फत अस्पताल लगिएको छ।
1: प्रत्येक वर्ष अगस्तको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आज शुरू भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रसंघीय बाल कुपोषण युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा यो दिवस मनाइदै आएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाउन लागि छ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। डब्ल्यूएचओका अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन्। यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। डब्ल्यूएचओले सन् 2018 विश्व स्वास्थ्य सभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट शुरूआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको पनि जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वतको नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनुभएका कृषि मन्त्री गीता चौधरीले बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलका क्रममा कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो। बैठकमा नेपाल चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्धनका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधारका विषयमा समेत छलफल भएको थियो। मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसान मैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफीको विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई 2 हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको सिउटा क्षेत्रमा मोरक्कोबाट ठूलो संख्यामा प्रवासीहरू प्रवेश गर्ने क्रममा भएको भागदौड़ र अव्यवस्थाका कारण 57 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार यस क्रममा करिब 60,000 प्रवासीले सीमा पार गर्ने प्रयास गरेका थिए, जसका कारण अवस्था नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरू जिम्मेवार भएको आरोप लगाउनु भएको छ। सान्चेजले यो घटना स्पेनको क्षेत्रीय अखण्डताको उल्लंघन भएको बताउनु भएको छ। उता स्पेनका अधिकारीहरूका अनुसार हिजो साँझसम्म 48,000 भन्दा बढ़ी आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेका छन्। स्पेनको सर्वोच्च अदालतले सिउटा र मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा पक्राउ परेका आप्रवासीहरूलाई कानूनी प्रक्रिया पूरा नगरी सीधै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको केही समयमै मोरक्कोबाट हजारौं आप्रवासी स्पेन प्रवेश गरेका हुन्। फर्किरहेका एक आप्रवासीले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा मानिसहरू मरिरहेको भन्दै यस्तो बाटोबाट स्पेन नपस्न आग्रह गरेका छन्। उत्तर अफ्रिकाको तटमा अवस्थित सिउटा स्पेनको एउटा सानो भूभाग हो। राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहने आप्रवासीहरूका लागि यो क्षेत्र लामो समयदेखि प्रमुख प्रवेश मार्गका रूपमा परिचित रहँदै आएको छ।
1: अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक संरचनाको एउटा हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। फिफाले विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुसार नयाँ कम्पनीहरूको मूल्यांकन करिब 20 अर्ब डलर हुने अनुमान गरिएको थियो। तर प्रस्ताव सार्वजनिक लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। यूईएफएले यसलाई गोप्य रूपमा तयार पारिएको गैर जिम्मेवार र अस्वीकार्य प्रस्ताव भन्दै फिफालाई बहिष्कार गर्ने निर्णय समेत गरेको थियो। यूईएफएले जारी गरेको विज्ञप्तिमा फिफाले फुटबलको आत्मा नै बिक्री गर्न खोजेको आरोप लागेको थियो। विरोध चर्किएपछि फिफा अध्यक्ष जियामी इन्फान्टिनोले गैराती विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन्।
0: अब मौसम। मनसूनी वायुको प्रभावले आज पनि देशभर बादल लागेको छ। हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशका हिमाली र पहाड़ी भूभागका केही तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग, मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकामा आज दिनभर जस्तो बादल लाग्ने र दिउँसोतिर पानी पर्ने सम्भावना छ। पछिल्लो 12 घण्टामा लमजुङको कुन्छामा सबैभन्दा धेरै 119.8 मिलिमिटर पानी परेको छ। सुनसरीको धरानमा 89.8, कास्कीको रिभानमा 72.2, गोर्खामा 71.4 र लमजुङकै भोलेटारमा 68.4 मिलिमिटर पानी परेको छ। बिहान 8 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बुँदे सहमति। सुनसरीमा 6 दिनदेखि जारी कर्फ्यू हट्यो।
0: पाकिस्तानमा हिमालयारोहणका क्रममा बेपत्ता भएकाहरूको खोजी जारी। थप एक अमेरिकी आरोहीको शव भेटियो। निर्मल पूर्जा सहितको अवस्था अज्ञात।
1: अविरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध। बीपी राजमार्ग र कान्ति पथमा रातिको समयमा सवारी चलाउन निषेध।
0: स्पेन पस्ने क्रममा भागदौड़ र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु। 48,000 आप्रवासी मोरक्कोतिरै फर्किएको अधिकारीहरूको दावी।
1: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
2: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
1: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी युएस टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै

0: एक शुक्ला गण्डकी चार दुले गौड़ा सम्पर्क 0654142333
1: र 9968168887।
2: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
3: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062065 र 9648064145।
15: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
2: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चीकै मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896613195 र 9847153368।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
7: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
7: सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: सुन्न न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0655903069, मोबाइल 9840826926।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855240020, 9801454674 र 9846023420।
12: X3 8 अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0161-552-493-552-494-582-7778।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रांड को सब सेटहरू अंत भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373710 र 98261553507।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
15: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
12: मोबाइल 98058535337 र 98066159900।
16: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.com.

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9940-00787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9560-78302 र 9460-78302।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
5: दक्ष र

0: भव्य प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460697246।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गा।
11: ठेगाना मोबाइल 98560-66136 र 98151-66136।
12: टाइम चेक को साथ मा बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160-95301।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
3: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधान व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपालमा ऐन कार्यान्वयन मापन महत्व अभ्यास चुनौती र आगामी बाटो सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सिराहाको कोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका दुई तुलसीयाहीका 15 वर्षीय गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। परिवारले अघि सारेका 5 बुदे मागमा सरकारका तर्फबाट थप 3 बुदा समावेश गर्दै 8 बुदे सहमति भएको गृहमन्त्री सुजन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सही खोजोडा गर्ने प्रक्रिया अघि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुबा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गरिने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारलाई भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। गृहमन्त्री सुदन गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण रहेको छ। देवानन्दगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको 5 दिनपछि उठेको छ। सरकार र पीड़ित परिवारलाई 7 बुदे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। 3 वटै सुरक्षा निकायले घटनाका बारेमा सूक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। सुनसरी, थनुषा, सिराहा र पर्साका केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायमै रहेको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको लागि प्रहरीका उच्च अधिकृतलाई मधेसका जिल्लामा जिम्मेवारी तोकिएको छ। सुनसरीको देवानन्दगंज घटनापछि तराई मधेसका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ राष्ट्रपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले तनाव कम गर्नको लागि संवाद बढ़ाएका छन्। नेपाली सेना सहित 3 वटै सुरक्षा निकायको समान भएर सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। नेपाली सेनाको पूर्वी वृतनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा समन्वयकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको जनाएको छ। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल संचार माध्यम सहित माध्यममाथि कार्यवाही थालेको छ। अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्रचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव विथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ। यस्तै दर्ता प्रक्रियामै नआए सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पत्र पठाएको काउन्सिलले जनाएको छ। साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मध्य प्रदेशका विभिन्न जिल्लाबाट 36 पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव विथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच 5 सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि 15 कार्यान्वयन योजना सहितको सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 अर्थ मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। यसै समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनः स्थापना कार्यक्रम सञ्चालन गर्ने कालोसूची र धितो लीला सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको छ। यसैगरी ख वर्गका इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र त्यसको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। यस्तै लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने तथा लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको तर्फबाट देशभर भइरहेका आन्दोलन तथा अनशनका कार्यक्रमहरू अन्त्य गर्ने सहमति पनि भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले शुक्रबार किर्तिपुर स्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलका क्रममा कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो। बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन प्रशोधन बजारीकरण तथा समग्र प्रबन्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको थियो। मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी व्यवसायमुखी तथा किसान मैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको हो। चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनः संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई 2 प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्र संघीय बाल कोष, युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगस्तको पहिलो सप्ताहमा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रबन्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। धादिङको जोगीमारामा लेदो सहित पहिरो खसेर सड़क अवरूद्ध खुलेको छ। गैरातीको पहिरोले सड़क दुईतर्फी नै अवरूद्ध भएकोमा अहिले बिहान 7:15 सड़क खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण चितवनबाट काठमाण्डुतर्फ तथा काठमाण्डुबाट चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाड़ीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सड़क खुलेसँगै रोकिएका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाई रहेको छ। यस्तै पानी परेर मोगली नारायणगढ़ सड़क खण्ड गैराती अवरूद्ध भएको थियो। नाम्सी पुल नजिकै माथिबाट ढुङ्गा खस्दा सड़क रातमा एकतर्फी अवरूद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। पोखरा महानगरपालिका 18 चिसा खोलाका विभिन्न खाजा घरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका 18 बस्ने 42 वर्षीय मनदेवी छेत्री, 41 वर्षीय इन्द्र लामा, 45 वर्षीय टीकामाया तामाङ र 40 वर्षीय मीनकुमारी गुरूङ रहेका छन्। उनीहरूलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अदालतबाट शुक्रबार 7 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बजाएको प्रहरी न्याय उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो। उक्त स्थानबाट एक बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गैराती, कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा भएको छ। लमजुङको कुच्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पानी परेको छ। त्यहाँ पछिल्लो 6 घण्टामा झण्डै 120 मिलिलिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिलिटर पानी परेको छ। चितवन र गोर्खामा पनि पानी ठूलो पानी परेको छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि देशका हिमाली भागका केही ठाउँ र पहाड़ी भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै तराई भागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको असममा मनसूनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्याधिक मनसूनी वर्षाका कारण एसियाकै ठूलो नदीमध्ये एक बाराप्रोम पुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित हुन पुगेका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान रहेको छ। तराईदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाचल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ। हस्त बिहान 10 बजेको ढोलबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
5: 103.8 अन्तर्मनको आवाज
6: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
7: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
6: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
8: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
9: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
2: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई

थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560243420, 9801454674 र 9460243420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ।

0: तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
2: छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: हार्ट जोड्नी, नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
3: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
10: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
11: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
10: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
13: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
14: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
15: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000
16: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000
15: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511
16: परशुराम शर्मा भण्डारी कवासी रु 31,005
15: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100
16: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111
15: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511
16: तुलसी शाह दुलेगौडा रु 10,505
15: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
16: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005
15: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
16: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
17: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
18: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
17: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
18: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्ती कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
17: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811403305
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
21: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 एएम टु 12 पीएम
22: इट्स टाइम फर कॉलिंग टाइम
21: ओन्ली ऑन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ कार्यक्रममा, जसले दुवा सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदाजै आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छको 12 बजेको समयसम्म, अनि शनिबारको एपिसोडमा रहेर आज चाहिँ हामी गाउँ खाने कथा खेल्छौं। सदाजै 10 वटा गाउँ खाने कथा चाहिँ लिएर आइसकेको छु, अनि केही छिनमा हामी साथीलाई सहभागी पनि गराउँछौ। यहाँहरू भने फोन डायल मार्फत हामीसँग जोडिँदै गर्नुहोला 0625400200 बाटो भएर। अहिलेको लागि चाहिँ तपाईँमा एहो र माया टाइटलमा रहेको हिमाल सगर अनि अनु चौधरीको आवाजमा सजिएको गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। लिरिक्स र म्युजिक रहेको छ भीमल अधिकारीको, स्वीकार्नुहोला है।

0: हजुर ए हो र माया बोलको यो सुमधुर गीत वाचक कार्यक्रमको शुरूआत गरिसकेको छु र प्रोग्राम रहेको छ कलिङ टाइम भने प्रोग्रामको जानकारी सँगसँगै हामी साथीहरूलाई सहभागी चाहिँ गराउँछौ जहाँ आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथा लिएर आएछौ सँगै 10 लिएर आएको छु अनि यहाँले चाहिँ आफूलाई मनपर्ने लकी नम्बर चाहिँ चुज गर्न सक्नुहुन्छ अनि त्यसै अनुसार चाहिँ हामीले यहाँहरूको लागि गाउँ खाने कथा राख्छौ जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबुसुन सुनसादी पसल दुलेगोडाले प्रोपाइटर हुनुहुन्छ बहादुर सुनार भन्ने सेवाहरूको कुरा गर्नुपर्दा डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगना पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ र त्यस्तै गरी हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेस अनि लगायत अब परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर सेवा सुविधा लिन सक्नुहुन्छ भन्ने बाह्र पछि एकजना साथीलाई विजयी पनि गराउँछौ अनि विजयी साथी मध्ये अन्तिम बार शनिबार जुन चाहिँ आज रहेको छ लक्की ड्र मार्फत चाहिँ हामी एकजना साथीलाई विजयी गराउँछौ र साथी हुनुहुन्छ लाइनमा भन्दै थिए साथी चाहिँ ट्याक्कै छुटिनु भयो सुन्दै हुनुहुन्छ भने 0625-7420-00 टेलिफोनलाई चाहिँ आजको लागि एकदमै एकदमै खुल्ला छ र फेरि पनि साथी हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हाम्रो उपासनाजी हुनुहुन्छ हो
1: हजुर
0: हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है उपासनाजीलाई अनि उपासनाजीलाई चाहिँ सोधिहालौ के छ तपाईँको नयाँ नौला हाल खबर
1: नयाँ नौला त एकदमै ठिकठाक राम्रो आराम कुशलै छु
0: अनि के छ त सर लाइटतिरको हाल खबर चाहिँ पछिल्लो समय मौसम गर्मी चाहिँ छ है यो गर्मीको समयमा विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला अनि रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन होला ल आज चाहिँ अब गाउँ खाने कथा खेल्ने हो के अरे कतिको रेडी हुनुहुन्छ हामीसँग खेल्नको लागि रेडी भएर त सहभागिता जनाएको छु भन्नुहोस् न ल अब ढिला नगरिकन म तपाईँको लागि चाहिँ गाउँ खाने कथा राख्छु कति नम्बरको राखिदिने होला लक्की नम्बर चुज गर्नुहोस् न त हाम्रो उपासनाजीको आवाज चाहिँ बीचबीचमा एकदमै हरायो है सुरुवातीमा बोल्दा चाहिँ एकदमै राम्रो आएको थियो अहिले चाहिँ बोल्दा कति कति नम्बर भन्दा तपाईँ पहिलो सहभागी साथी हुनुहुन्छ एकदेखि दससम्म पुरै दस नम्बरकै भन्नुहुन्छ ल दस नम्बरको गाउँ खाने कथा म राख्दैछु ध्यान दिएर सुन्नुहोला काम एकै भए पनि अनेक थरी नाम फोहोरको दुनियाँमा नाच्ने यसको काम के होला फेरि पनि सुन्नुहोस् है काम चाहिँ एउटै भए पनि नाम चाहिँ अनेक थरी हुन्छ अरे होइन काम एकै भए पनि अनेक थरी नाम फोहोरको दुनियाँमा नाच्ने यसको काम के होला त अब फोहोर
1: लाई
0: साबुन भन्नुहुन्छ
1: लाग्यो
0: भनेपछि अब समय सुरु नगरी यसमा लक गरौँ कि कसो गर्ने होला नमिले पनि ठिक छ ल चिन्ता छैन केही भने जस्तो हो ल म राखिहाल्छु है त धेरै धेरै बधाई छ एउटा लोक भाका छ नि मलाई चिन्ता छैन केही भन्छ नि अमेरिका यही तपाईँको हङकङ अमेरिका जापान जे भने पनि तपाईँको स्वरलाई चाहिँ आज तपाईँसँग राख्न पाउनु भयो धेरै धेरै बधाई पनि छ अन्तिमसम्म सुनेर साथ दिनु होला अहिले भने छुट्टिनुपर्छ है त नमस्ते भाइ भाइ चाचा भनेर पनि छुटिसक्नु भएको छ सरलाईदेखि हुनुहुन्थ्यो उपासना घिसिङजी आज यसरी नै हामी गाउँ खाने कथाको साथमा चाहिँ अबको 12 बजेको समयसम्म रहन्छौ यहाँले चाहिँ आफूलाई मन परेको लकी नम्बर चुज गर्दै हामीसँग सहभागिता जनाउन सक्नुहुन्छ जानेदेखि यहाँले चाहिँ गाउँ खाने कथाको नाउँ दिने नभए चाहिँ तपाईँको प्यारो प्यारो गाउँ हामीसँग राखिदिनु पर्ने हुन्छ है टेलिफोन लाइन पनि खुल्ला छँदैछ र कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हेलो नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछु होला प्रेमजी हुनुहुन्छ है त अनि प्रेमजीको पछिल्लो समयको हालखबर के छ घाम लागेको छ है. अनि पछिल्लो समय चाहिँ हाम्रो प्रेमजीसँग चाहिँ कुराकानी अलिकति कम कम भएको हो र फोन नलाएर होला. ल ठिकै छ, आज चाहिँ फोन पनि लायो, कुराकानी पनि हामी गर्दैछौ. केही छ साथीहरूलाई चाहिँ सुनाउनु पर्ने नयाँ नौलो हाम्रो प्रेमजीको? अनि रेडियो प्रोग्राम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ? ल भनेपछि अब चाहिँ प्रेमजीको पालो होइन, 10 नम्बरको गाउँ खाने कथा गइसक्यो, बाँकी कतिको राखिदिने होला? ल एक नम्बरको छ त मिठो परेको छ, यहाँले सुनेको पनि हुन सक्छ है, ध्यान दिएर सुन्नु होला. तारे भिरमा रगतको छिटा के होला? फेरि पनि सुन्नुहोस् है, तारे भिर अलिकति भिरालो जस्तोमा रगतको छिटा हरे के, एउटा छिटा मात्र रहेछ, के होला जाने दिनुहोस्. उसको नाम हुन जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ तारे भिरमा. नेवाराको टिको भन्नुहुन्छ? कहाँ टिका लगाएको भन्नुभएको रे? निधारमा भन्नुभएको? मैले चाहिँ अब नेवारा नेवारा खाने फल हुन्छ नि नेवारा, खाने फल हुन्छ नि नेवारा, हो त्यस्तै सुनिएको के अघि भन्दा चाहिँ. ल निधारको टिका भन्नुहुन्छ होइन, निधारमा टिका लगाएको भन्नुहुन्छ है. ल अब समय चाहिँ ठिक ठाकै पनि सुरु गर्दै थिए, तपाईँको जवाब चाहिँ के भयो त चेक गरौँ त. ल अब ध्यान दिएर सुन्नुहोस् है त, अब कास्की चाहिँ आज के होला, म तपाईँको जवाब चेक गर्दैछु. धेरै धेरै बधाई छ हाम्रो प्रेमजीलाई पनि, निधारको टिका भनेर ट्याक्टै मिलाउन सफल हुनु भएको छ. अनि बधाई सँगसँगै अहिले भने छुट्टिनु पर्छ, हामी सँगै रहनु होला है त. नमस्कार, छुट्टिन्छ मैले भने शुभ दिन. कास्कीदेखि प्रेमजी हुनुहुन्थ्यो, अनि अहिलेसम्म आउने साथीहरूले छोटो समयमा नै आफ्नो सही जवाफ चाहिँ दिएर गइसक्नु भएको छ. अहिलेको लागि चाहिँ सुनौ हामी तो डाँडा पारी यो डाँडा पारी है, मिठो गीत रहेको छ साउने झरी इन्दरी बनी समथिङ, यस्तै शब्द सङ्गीतले भरिएको मिठो गीतमा आवाज रहेको छ उदित नारायण झा अनि दिपा झाको आवाजमा सजिएको यो गीत सँगसँगै हामी जान्छौँ कार्यक्रमको पहिलो व्यवसायिक विश्राममा. 11 बजेको टाइम चाहिँ लगतै पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: माल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
12: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
12: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
14: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
15: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
16: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
17: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
16: र 9678168087।
19: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
20: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
19: उपचार सेवाहरू,
20: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
19: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
20: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
19: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
20: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
19: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
20: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0568275779582780।
21: तिमीले देखो पुर्था चरवा चुरा मिलाए,
22: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
23: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
22: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
24: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
12: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
0: This is Radio Dwar Barahi, 103.8 MHz.
1: Station 1. Studio Tanchit.
3: Aile, Vienna ko 11 bajyo.
4: टाइम चेक को साथ मा बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथाको साथमा जुडिरहेका छौँ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेम आभूषण सुनसादी पसल दुलेगोडाले। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुन्नाल। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अझै 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छौँ भने अझै 1 घण्टाको समय चाहिँ बाँकी हामीसँग छँदैछ। र अहिले भनेकै साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: नमस्कार।
0: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला? कार्यक्रममा एकदमै धेरै धेरै स्वागत छ हाम्रो राजुजीलाई भन्दै। आज अहिले चाहिँ कस्तो सुन्नु भएको छ आवाज? ठुलो, साह्रै नै धेरै ठुलो भएको छ अहिले चाहिँ? अनि हामी कुराकानी गर्न सकिएला कि नसकिएला? सुन्नु भएको छ है? अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन हाम्रो राजुजीले?
1: रेडियो प्रोग्राम
0: सुन्नु भएको छैन है? हाम्रो राजुजी चाहिँ अहिले तेस्रो सहभागी साथी हुनुहुन्छ हामीसँग। गाउँ खाने कथा धेरै नै बाँकी छ, 1 र 10 नम्बरको मात्र गयो, बाँकी 2 देखि 9 सम्म चाहिँ कति नम्बरको राखिदिने होला?
1: 4 नम्बरको।
0: 4 नम्बरको भन्नुहुन्छ? ल, 4 नम्बरको छोटो मिठो परेको छ। अनि आज चाहिँ छोटो मिठो ल्याउँदै गर्दा अक्सर यहाँले सुनेको पनि हुन सक्छ है, सो नहतारिकन ध्यान दिएर चाहिँ सुन्नुहोला। सानो चाहिँ यहाँहरूकोमा चाहिँ राख्दैछु छोटो गाउँ खाने कथा। धरती मुनिको सानो काजी के होला त? अरे कि ल, फेरि पनि एकचोटि सुन्नुहोस् है। धरती मुनि के धरती भुइँ मुनि धरती मुनिको सानो काजी चाहिँ के होला त भनेको छ। जानेदेखि यहाँले चाहिँ नाउँ दिनुहोस्।
1: सानो
0: काजी अरे के? हजुर, लसुन भन्नुहुन्छ?
1: लसुन पनि सानो धरती मुनिको
0: काजी भनेको छ है। अलिकति ल ध्यान दिएर चाहिँ सुन्नुहोस् है त। अब धरती मुनिको सानो काजी, ल धेरै कुरा आउन सक्छ, त्यही भएर छोटो मिठो भनिएको छ होइन।
1: धेरै कुरा आउन सक्छ, विचार पनि आउन सक्छ, यो तपाईँको लसुन पनि आउन सक्छ, धेरै आउँछ
0: यसमा। केसमा लक गर्ने होला त?
1: दुइटै भनेको छु, अब
0: ल बेसार र लसुन र बेसार भन्नुहुन्छ है त। ल, समय चाहिँ सकियो, अब तपाईँको जवाफ के भयो त म चाहिँ गर्दैछु, ध्यान दिएर सुन्नुहोस् है।
2: तपाईँको जवाफ मिलेन।
0: ल, लसुन र बेसार चाहिँ होइन भन्छ त। अब यो खालको गाउँ खाने कथामा चाहिँ अलिकति कहिले काहीँ सोच विचार गर्नु पनि पर्छ। विराटनगर दिनु भएको हो? ल, यसको सही उत्तर भने रहेको छ। अब काजी भन्ने हिसाबले चाहिँ अलिकति हामी जीवितिर चाहिँ गयौँ, सो यसको सही जवाफ चाहिँ मुसा हो अरे के, धरती मुनिको चाहिँ सानो काजी, किनकि मुसो त अब दुलोभित्र बस्छ नि त, त्यसै कारणले गर्दा चाहिँ अब काजी भने चाहिँ अलिकति के भन्छ जीवित प्राणीतिर पनि जोडिएको छ यो गाउँ खाने कथा चाहिँ। सो नेक्स्ट टाइम चाहिँ टक्क सही जवाफ मिलाउनु होला है। राजुजी हुनुहुन्थ्यो अनि कहिलेकाहीँ गाउँ खाने कथा चाहिँ अब हामी हतारिएर जवाफ दिइरहेको हुन्छौँ नि त है। अनि हामी साथीहरूको लागि आदास के भन्छ सेकेन्ड त अब छुट्याइदिएको पनि छौँ, यहाँले 30 सेकेन्डसम्म चाहिँ सही जवाफ मिलाउन सक्नुहुन्छ, हामी टाइम पनि दिन्छौँ है। हामी नहतारिकन आफ्नो सही जवाफ चाहिँ दिन सक्नुहुन्छ। आज चाहिँ छोटो मिठो यहाँले सुनिराख्नु भएको गाउँ खाने कथा, अनि कोही कोही चाहिँ अलिकति रमाइलो पनि लिएर आएको छु। अब सबै आफैमा पनि रमाइलो त छँदैछ, अनि यो रमाइलो सँगसँगै हामी साथमा मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेका छौँ। तर अहिले भने हामी साथीलाई नै लिन्छौँ। हेलो, नमस्ते हजुर। दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। अनि के छ हाम्रो जित बहादुरजीको नयाँ नौला हालखबर आजको सुनाइदिनुहोस् न त। त्यही त, कहिले काहीँ पानीले चाहिँ गडबडै गर्छ भने जस्तै नै भएको छ है। अनि रातभरि कतिको पानी पर्यो, एकदमै बेसरी नै पर्यो कि अब ठिक्क पानी पर्यो कि
1: रातभरि पर्यो?
0: अब कुनै पानी हुन्छ कि बिख्याम मात्र पार्ने भन्छ नि, गर्न चाहिँ बिथोल्न मात्रै आएको पानी भन्छ नि कुनै पानीलाई कि। त्यस्तै कि अब मजाले पनि पानी नपर्ने एकैछिन अब बिस्कुटकै सुकाएको थियो अनि उत्तिनखेर घाम पनि लाग्छ होइन उत्तिनखेर पानी पनि पर्छ यो भनेको चाहिँ बर्खायामको समय हो रे अनि यो समयमा चाहिँ अब विशेष त आफू सतर्क भएर चाहिँ काम गर्नुपर्छ भनिन्छ है जित बहादुरजी यो कुराकानी गोरी रोक्दा आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन भर्खरै खोलेको भन्नुभएको भएपछि अब हामीसँग गाउँ खाने कथा चाहिँ छ मजाले होइन दुई नम्बरको तिन नम्बरको अनि पाँचको भन्नुहुन्छ आठको भन्नुभएको ल आठ नम्बरको एउटा चाहिँ हामीसँग रमाइलो छ विशेष भनेको थिएँ होइन म आठ नम्बरको गाउँ खाने कथा तपाईँको लागि परेको छ म राखिहाल्छु है आफू भन्ने साङ्ला जस्तो नाङ्ला जत्रो पात लुकी बस्छ जमिनमा के हो त्यसको जात फेरि पनि एकचोटि सुन्नुहोस् है अब साङ्ला भनेको चाहिँ अलिकति सानो रहेछ भनेर सम्झनुहोस् है नाङ्ला भनेपछि अलिकति ठुलो फेरि पनि राख्दैछु आफू भन्ने साङ्ला जस्तो है अनि नाङ्ला जत्रो पात हुन्छ अरे लुकी बस्छ जमिनमा के हो त्यसको जात जाने देखुन् यसको नाउँ दिनुहोस् नजाने देखुन् तपाईँको प्यारो गाउँ छोडिदिनु पर्छ है समय सुरु भयो है त ल के होला साङ्ला जस्तो आफू चाहिँ साङ्ला जस्तो नाङ्ला जत्रो पात हुन्छ अरे ठुलो अनि जमिन मुनि हुन्छ अरे कि यसको अर्थ चाहिँ जमिन मुनि चाहिँ हुन्छ यो अनि अब यो चाहिँ हामीले खान पनि हुन्छ कि ल अब साङ्ला जत्रो चाहिँ खान हुने चिज अब त्यसको नाङ्ला जत्रो पात हुने चिज चाहिँ के होला यस्तो सम्झनुहोस् त गाह्रो पर्यो त तपाईँको ठाउँतिर पनि मजाले पाइन्छ होला कि अब त सिजन पनि अब नाङ्ला जत्रोको चाहिँ सिजन हो अब साङ्ला जत्रोको चाहिँ अलिकति पछि हुन्छ कि हजुर खाने चिज हो ल समय त सकियो नि त त्यही पनि कुनै अड्कल गर्नु भएको छ पिडालु भन्नुभएको हुन्छ ल त्यसो भए अब अन्तिममा तपाईँको जवाफ चाहिँ के आयो त म चेक गर्छु है त ल अब तपाईँको जवाफ के भयो त ध्यान दिएर सुन्नु होला ल धेरै धेरै बधाई छ कङ्ग्रेचुलेसन ल आजलाई चाहिँ अब काम कार्य गर्न बाँकी नै रहेछ त्यही भएर तपाईँको लामेश्वरा समय सकिएपछि जवाफ दिए पनि हामीले फिर्ता दियौँ अर्को पाली चाहिँ छोड्नुपर्छ है ल अहिले भने छुट्टिन्छौ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ जित बहादुर थापाजी हुनुहुन्थ्यो लामेश्वरादेखि अनि गाउँ खाने कथा चाहिँ एकदमै गजबको पनि थियो अहिले चाहिँ अब गाउँघरतिरको सिजन अनुसारको चाहिँ अब खानेकुरा खाँदै गर्दा अब गाभाको पात कर्कलोको पात भन्छ नि अनि आफू भन्ने साङ्ला जत्रो अरे अनि पात चाहिँ नाङ्ला जत्रो अनि लुकी बस्छ जमिनमा के हो त्यसको जात भन्दा यसको सही जवाफ पिडालु नै रहेको थियो अनि अब भने एकजना साथीलाई हामी सहभागी गरौँ त्यसपछि मिलेसम्म हामी साथीहरूलाई गीत सङ्गीत पनि राख्दै गर्छौँ सुनाउँदै गर्छौँ हेलो नमस्ते हजुर हेलो
1: नमस्ते हजुर नमस्ते
0: नमस्ते हजुर कहाँदेखि कसको आवाज सुन्दैछु होला हाम्रो खोटाङदेखि हुनुहुन्छ हो त्यस्तै लाग्छ है खोटाङबाट चाहिँ हामीलाई अब धेरै माया दिनुहुन्छ अनि अब कुन चाहिँ खोटाङको साथी जस्तो भयो हाम्रो सबिनजी हुनुहुन्छ हो हो त हजुर होइन अनि सबिनजीको नयाँ नौलो हालखबर चाहिँ के छ हामी पनि अब तपाईँको भाषामा भन्नुपर्दा हामी पनि बाँचिएकै छ होइन सन्चै आरामै छौ ठिकठाकै छ भन्नुपर्छ अनि सबिनजीले पछिल्लो समय रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन होला हजुर अब भर्खरै साथीहरूले सुनाउँदै हुनुहुन्थ्यो कि हाम्रोतिर चाहिँ पानी पर्यो होइन अनि मकै चाहिँ भाँच्न पाइएको छैन भन्नुभएको थियो तपाईँकोतिर चाहिँ पानी परेको छैन ल भनेपछि काम कार्यमा चाहिँ व्यस्त व्यस्त हुनुहुन्छ हो ल अनि आज चाहिँ गाउँ खाने कथा खेल्न कतिको रेडी हुनुहुन्छ नि सबिनजी ल अनि अब गाउँ खाने कथा खेल्दै जाँदा आज चाहिँ तपाईँको यदि मिलाउनु भएन भने चाहिँ गाउँ सँगसँगै त मकै चाहिँ हामीलाई पनि छोडिदिनु पर्छ है ल अब भने हामीसँग चाहिँ 2, 3, 5, 6, 7 अनि 9 नम्बरको बाँकी छ, कति नम्बरको राखिदिने होला?
1: 9 राखिदिनु न
0: ल, 9 नम्बरको. आज चाहिँ हामी रेडियो प्रोग्राममा चाहिँ गाउँ खाने कथा ल्याउँदै गर्दा छोटो मिठोहरू चाहिँ लिएर आएका छौँ. सो छोटो मिठो गाउँ खाने कथा तपाईँको लागि रहेको छ यस्तो. काने कसौडीमा दुई रङ पानी के होला? फेरि पनि सुन्नुहोस् है, हजुर, काने कसौडीमा चाहिँ दुई रङको पानी हुन्छ अरे के, दुई थरी भनेर बुझौँ है. ल समय चाहिँ सुरु गर्दैछु, के होला त? ल यहाँले अक्सर सुनेको पनि हुनुपर्छ है यो गाउँ खाने कथा. अन्डा भन्नुहुन्छ, ल हो कि भएन होला त, अब चेक गरौँ कि कसो गरौँ, समय चाहिँ छ है अझै आँट्दै. ल हुन्छ हुन्छ भन्नुभएको छ है. ल तपाईँको जवाब चाहिँ के भयो त म चेक गरिहाल्छु है त. कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो सबिनजीलाई. मिलेसम्म चाहिँ रेडियो प्रोग्राम चाहिँ हामीलाई सुनेर साथ दिनुहोला, जोडिँदै गर्नुहोला है. अहिले भने काम कार्य राम्रोसँग गर्दै गर्नुहोला, हामी छुट्टिन्छौँ. नमस्कार.
1: नमस्ते.
0: शुभ दिन. उहाँ हुनुहुन्छ सबिन तामाङजी खोटाङदेखि. र अहिलेको लागि भने हामी चाहिँ एउटा गीत सँगसँगै विश्राममा जानुपर्ने बेला भइसकेको छ, अनि हामी अझै पाँचजना साथीलाई चाहिँ सहभागी गराउन सकिन्छ भने 0965-4142-0000 बाटो भएर हामीसँग जोडिँदै गर्नुहोला. किनिदेऊ न साइला दाई बोलको मिठो गीत रहेको छ, तपाईँमा चाहिँ अहिलेको लागि राख्दैछु. शारदा सरगमको आवाजमा सजिएको यो गीतमा बसन्त सापको चाको लिरिक्स म्युजिक रहेको छ भने विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ. सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त.

0: I made this animation in about 5 minutes.
1: This is Radio Dhur Barahi, 102.8 megahertz.
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
2: मयम चिसापानी अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
9: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाऊ हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ, स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कको जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू,
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 9856062265 र 9848-64145।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ,

0: जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
1: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: This is Radio Dhor Barahi 103.8 MHz.
4: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चाहिँ, र आज हामी शनिबारको एपिसोडमा गाउँ खाने कथाको साथमा जोडिरहेका छौं भने यहाँहरूलाई पनि गाउँ खाने कथा खेल्दै हामीसँग सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ 0564142000 टेलिफोन लाइन मार्फत कुराकानी गर्दै सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। र साथी हुनुहुन्छ अहिले भने लाइनमा। हेलो, नमस्ते हजुर। नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? जगदीशजी हुनुहुन्छ, हाम्रो जगदीशजी सन्चारामै हुनुहुन्छ। अनि आज छुट्टीको दिन चाहिँ के गर्दै हुनुहुन्छ त? होमवर्क गर्दै हुनुहुन्छ। अनि होमवर्क चाहिँ टिचरले धेरै दिनुहुन्छ कि ठिक्क ठिक्क थोरै दिनुहुन्छ जगदीशजीलाई? धेरै दिनुहुन्छ। अनि धेरै होमवर्क हुँदा चाहिँ कहिले काहीँ बरु छुट्टी नै नभए हुन्थ्यो जस्तो हुन्छ कि हुँदैन? कहिले काहीँ कि होमवर्क धेरै दिएको भएर चाहिँ अब बरु यो छुट्टी नै नभए हुन्थ्यो, थोरै होमवर्क भए हुन्थ्यो जस्तो हुन्छ कि हुँदैन? त्यस्तो चाहिँ हुँदैन, बरु छुट्टी चाहिँ चाहिन्छ है नि त धेरै होमवर्क भए पनि। ल ठिकै छ। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। अनि जगदीशजीको लागि चाहिँ अब बाँकी लक्की नम्बर चुज गर्नको लागि हामीसँग 2, 3, 5, 6, 7 छ। कति नम्बरको राखिदिने होला?
5: रोनाल्डोको 7।
4: ओहो माई गड, रोनाल्डोको 7 राखिदिने हो? ल ठिकै छ, 7 नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्दैछु, ध्यान दिएर सुन्नुहोस् है। पहराको घाँस झ्याम्म हुन्छ, त्यसलाई बाटे दामला हुन्छ, के होला? अलिकति भिरमा पाइन्छ अरे पहराको घाँस चाहिँ झ्याम्म परेको हुन्छ अरे, अनि त्यसलाई बाट्न पनि मिल्दो रहेछ, त्यसलाई बाट्यो भने चाहिँ दामला हुन्छ अरे, के होला त्यस्तो चिज? जानिदिनुहोस् त्यसको नाउँ। अब नजान्यो भने चाहिँ तपाईँको प्यारो प्यारो गाउँ हामीलाई छोडिदिनु पर्छ है। बुझ्नु भएन? ल एकचोटि म फेरि पनि राख्छु है। पहराको घाँस झ्याम्म हुन्छ, त्यसलाई बाटे दाम्लो हुन्छ अरे, के सुन्नुभयो? पहराको घाँस झ्याम्म हुन्छ, त्यसलाई बाट्यो भने दाम्ला हुन्छ। ल समय सुरु गरे है अहिले भने, बुझ्नुभयो त? ल ठिकै छ, तपाईँलाई बुझाउन चाहिँ समय लाग्यो है। पहरा भन्छ नि भिरकै भिर, भिर पहरा, बुझ्नु भएको छ? भिर पहरा भन्छ नि, भिर पहरा के पहरा? हजुर, पहराको घाँस चाहिँ झ्याम्म हुन्छ अरे, त्यसलाई बाट्यो भने चाहिँ दाम्ला हुन्छ अरे, के ल के होला त्यस्तो चिज? ल पहराको घाँस झ्याम्म परेको अनि त्यसलाई बाट्यो भने दाम्ला हुने कुरा चाहिँ के होला जगदीशजी? खर भन्नुहुन्छ? ल समय चाहिँ अघि अब प्रश्न राख्दा राख्दा गइसकेको छ, सो यही जवाफलाई चाहिँ मैले चेक गर्नुपर्ने हुन्छ है। ल अब तपाईँको जवाफ चाहिँ के भयो त, ध्यान दिएर सुन्नुहोस् है।
6: तपाईँको जवाफ मिलेन।
4: ला जवाफ त मिलेन भन्छ त, अब तपाईँको ढोरबाराई हामीलाई दिनु पर्यो नि त। ल के के छ तपाईँको ढोरबाराईमा? ल बिहान बिहान हामी दर्शन गर्न आउँछौ है। जगदीशजीले चाहिँ एकदमै आफ्नो गाउँ ठाउँ चाहिँ राम्रो बनाएर राख्नु होला। जवाफ भन्नुभन्दा अगाडि चाहिँ अति नपति नजाने गति क्या होला, अति नपति नजाने गति क्या होला, क्या हो भन्नुहोस् न, क्या हो है। यसको सही जवाब चाहिँ अब खर भन्दा पनि बाबियो हो कि, बाटेने बाबियो देख्नु भएको छैन ल, यसको सही जवाब चाहिँ बाबियो हो। अहिले भने छुट्टिन्छौ है त ल, अब खर बाबियो है, अब खर भन्दा पनि यसको सही जवाब चाहिँ अब खर पनि अब बाट्न दाम्रो नै त हामीले अलि प्रयोगमा चाहिँ कम पनि गर्छौ, अनि अब खर भनेको चाहिँ अब बारीमा पनि फल्ने चिज भयो, मुख्य त अब पहराको घाँस भनिरहँदा चाहिँ हामी भिरमा गएर चाहिँ बाबियो काट्ने पनि भन्छ नि त है। सो यसको सही जवाब चाहिँ बाबियो नै रहेको थियो। अब फेरि पनि साथी हुनुहुन्छ, ढिला नगरी स्वागत गरौं। हेलो नमस्ते हजुर।
5: नमस्कार,
4: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो धर्मेन्द्रजीलाई।
5: धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट। तपाईँको
4: मेरो चाहिँ एकदमै ठिक ठाक छ, बिन्दास छ। तपाईँको के छ सुनाइदिनुहोस्।
5: मेरो पनि ठिकै ठाक छ। खाना खानुभयो?
4: मेरो चाहिँ खाना भइसक्यो। तपाईँले खानु भयो त?
5: म पनि अहिले खाएको भर्खरै।
4: अनि रूपन्देहीको हाल खबर पनि सुनाइदिनुहोस् न त, के छ
5: रूपन्देहीतिर? त गर्मी छ, के छ के गर्ने हो,
4: गर्मी गर्मी भए पनि हामीलाई चाहिँ नयाँ ठाउँ छ भने हामी नाइ चाहिँ भन्दैनौँ कि, हामी त एकदमै रेडी हुन्छौँ कि लिनको लागि। अब गर्मी गर्मी मात्रै चाहिएको छ भने ठाउँ दिन नसके पनि गर्मी चाहिँ हामी पठाउन सक्छौँ है। ल, अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन रे? सुन्दै हुनुहुन्छ। आज सातौ नम्बरमा चाहिँ पर्नु भएको छ है। यसको अर्थ अब चाहिँ हामीसँग चारवटा गाउँ खाने कथा बाँकी छ, दुई तिन पाँच छ, कतिको राखिदिने होला? तिन नम्बरको एकदमै छोटो मिठोको पनि, सबैभन्दा छोटो मिठो चाहिँ यही नै होला है, म तपाईँको लागि राखिहाल्छु। ठुलो चौरमा सेतो चकटी के होला? ल फेरि पनि सुन्नुहोस् है, जुन हो भन्नुहुन्छ, जुन चन्द्रमा नै होला त। ल यसमै लक गरिहालौ त, ल के फेर्छु भन्नुहुन्छ भने समय पनि छ है, फेरि तन्नै ल यही हो है। ल त्यसो भए मैले यहीमा चाहिँ लक गरे, अब के भयो त तपाईँको जवाफ, ध्यान दिएर सुन्नु होला। कंग्रेचुलेसन, धेरै धेरै बधाई छ। किन हो बीचमा त अब होइन जस्तो पनि गर्ने, अनि फेरि हो भन्यो भने आफ्नो ठाउँ चाहिँ एकदमै बचाउन सफल हुनुभयो है।
5: हजुर
4: ल ठिकै छ, अन्त त यहाँले चाहिँ सही जवाफ मिलाउनु भएको छ। अहिलेको लागि चाहिँ हामी छुट्टिन्छौँ, रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला है।
5: नमस्कार,
4: बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो धर्मेन्द्रजी, रूपन्देहीबाट सुन्दैछु पनि भन्दै हुनुहुन्थ्यो। अक्सर हामीसँग शनिबारको एपिसोडमा चाहिँ सदैव उहाँले सम्झिराख्नु भएको हुन्छ, अनि यसरी नै अनि हामीलाई सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हाम्रै साथमा चाहिँ रहनुहुन्छ। अनि अर्को कार्यक्रम सम्बन्धी जानकारी गराउनु पर्दा, आज हामी एकजना साथीलाई विजय गराउँछौँ, अनि आज सँगसँगै हप्ताभरि पनि हामी यसरी नै विजय साथी गराएर राखेको हुन्छौँ एक एकजनालाई, अनि सातै दिनको चाहिँ अब विजय साथी मध्ये एकजनाले भने लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ आज रुसाईको रिचार्ज। सो जति पनि साथीहरू विजय भएर बस्नु भएको छ, अन्तिमसम्म चाहिँ सुनेर साथ दिनु होला। फेरि पनि साथी हुनुहुन्छ है। हेलो नमस्ते हजुर।
7: नमस्ते
4: नमस्ते, हाम्रो श्रीरामजी हुनुहुन्छ हो?
7: पक्कै पनि,
4: कार्यक्रममा धेरै धेरै स्वागत छ है श्रीरामजीलाई।
7: धन्यवाद हजुरलाई। खाना खानुभयो?
4: खाना चाहिँ भइसक्यो। तपाईँले खानुभयो त?
7: मेरो पनि।
4: अनि भक्तपुरतिर पछिल्लो समयको अवस्था, मौसमी अवस्था सँगसँगै के छ नयाँ नौलो हालखबर?
7: मौसमी हालखबर अब आयो भने 5-10 मिनट पानी आउँछ।
4: हजुर,
7: बादल यसरी आएछ, टह्रो भने त टह्रो भन्न सकिँदैन,
4: भनेपछि बर्खा मासले चाहिँ मजाले छोएको छ है नि त भक्तपुरतिर। ल अब यो कुराकानी गरिरहँदा रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन आज?
7: रेडियो प्रोग्राम सुन्नुपर्छ
4: हजुर।
7: अब सुन्नु पर्छ
4: ए अब चाहिँ सुन्नु पर्छ यहाँले चाहिँ मलाई प्रश्न गर्नु भएको जस्तो लाग्यो कि अब सुन्नु पर्छ र भन्नु भएको जस्तो लाग्यो
7: सुन्नु पर्छ नि अब यहाँ पहिले त एउटा फोनबाट हाने हानि
4: त्यही त ल ठिकै छ यो कुराकानी सँगसँगै सुन्न चाहिँ पर्छ है सुन्दै पनि गर्नु होला अब चाहिँ हामीसँग तीनवटा गाउँ खाने कथा बाँकी छ 2, 5 र 6 नम्बरको यहाँको लागि चाहिँ कति नम्बरको राखिदिने होला
7: हाम्रो लागि यो प्रि रेडी भइसक्यो होइन
4: हजुर हजुर 5 नम्बर भन्नुहुन्छ ल 5 नम्बरको आज चाहिँ मैले छोटो मिठो गाउँ खाने कथाहरू लिएर आएको थिएँ होइन अब 5 नम्बरको छोटो मिठो गाउँ खाने कथा परेको छ यहाँको लागि एउटा थालमा 3 मान्छे नाचिरहन्छन् के होला फेरि पनि सुन्नुहोस् है एउटा घडी भन्नुहुन्छ ल यसमै लक गरौँ कि समय सुरु गरिदिने होला ल अब भक्तपुर लिन पर्यो भने चाहिँ फेरि छिट्टो सुरु गरिदिनु भयो भन्नु पाइदिएन है ल त्यसो भए म चेक गरिहाले है त दोधार छैन नि है
7: छैन
4: ल 1, 2, 3 गो तपाईँको जवाफ के भयो होला त सुनौ है त कंग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो श्रीरामजीलाई सही जवाफ मिलाउनु भएको छ अन्तिमसम्म अब भने सुन्नु होला छुट्टिन्छौँ है ओके बाई बाई श्रीराम दाहालजी हुनुहुन्थ्यो अब चाहिँ हामी दुईजना साथीलाई सहभागी गराउँछौ है अनि फेरि पनि साथी चाहिँ हुनुहुन्छ अब कुन साथी हुनुहुन्छ त स्वागत गरिहालौ हेलो नमस्ते हजुर दर्शन नमस्ते हाम्रो रोसिकाजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि के गर्दै हुनुहुन्छ रोसिकाजी अहिलेको समय ए बाहिरतिर हुनुहुन्छ है हाम्रो रोसिकाजी चाहिँ आज अन्तिम जस्तो पनि हुनु भएको छ होइन 9 र 10 नम्बर अर्थात् अब 2 वटा मात्र बाँकी छ कि हामीसँग 2 र 6 नम्बरको अनि आज तपाईँ कता हुनुहुन्छ यदि हामीलाई चाहिँ दिनु पर्यो भने आज कताको गाउँ दिनुहुन्छ होला रोसिकाजीले प्रश्न चाहिँ राखिदिन्छ है त ल ठिकै छ 2 र 6 नम्बर मध्ये कतिको राखिदिने होला 6 नम्बरको चाहिँ गाउँ खाने कथा एकदमै ध्यान दिएर चाहिँ सुन्नु होला छोटो मिठो परेको छ तपाईँको लागि र गाउँ खाने कथा रहेको छ यस्तो किन्नेले राख्दैनन् पाउनेले चाहिँ किन्दैनन् के होला उपहार भन्नुभएको ल यसमा लग गर्ने कि कस्तो गर्ने होला ल ठिकै छ तपाईँको जवाफ चाहिँ म चेक गरिहाल्छु ध्यान दिएर सुन्नुहोस् है त के रहेछ त उपहार हो कि होइन कंग्रेचुलेसन धेरै धेरै बधाई छ रोसिकाजीलाई पनि अहिले भने छुट्टिन्छौँ है त ओके बाई बाई रोसिका लम्सालजी हुनुहुन्थ्यो कति छिटो जवाफ दिनु भएको है अनि उहाँ जस्तै आज चाहिँ जति पनि साथीले मिलाएर बस्नु भएको छ छिटो छिटो जवाफ चाहिँ दिनु भएको छ अनि एकदमै आज विजयी साथी चाहिँ छुट्याउन पनि गाह्रो पर्ने गरेर साथीहरूले चाहिँ अब धेरैले सही जवाफ पनि मिलाउनु भएको छ त्यसमा पनि छोटो छोटो समयमा जवाफ मिलाउनु भएको छ अब चाहिँ अन्तिम एउटा मात्र हामीसँग बाँकी छ अब हामी साथीलाई सहभागी गराउँदैछौँ हेलो नमस्ते हजुर हेलो
8: हजुर नमस्ते
4: नमस्ते कहाँदेखि कसको आवाज सुन्दैछु होला आवाज गर्तेजी हुनुहुन्छ आवासजीको नयाँ नौला हाल खबर के छ सन्चारामी हुनुहुन्छ आवासजी
8: एकदम ठिक ठाक सन्चै आरामै हजुरहरूलाई कस्तो छ
4: एकदमै हामी पनि सन्चै आरामै ठिक ठाक भने सँगसँगै सिन्धुलीतिरको हाल खबर चाहिँ के छ त
8: यतातिर त हाल छ एकदम ठिकठाक छ घाम लाग्ने धुम्म धुम्म हुने यस्तै भइरहेको छ अनि हजुरहरूकोतिर के कस्तो छ
4: अब तपाईँले सुनाउनु भए जस्तै नै हाम्रोतिर पनि घाम लाग्छ पानी पर्छ होइन एकछिन अब यसो भित्र पस्दा चाहिँ घाम लागेछ जस्तो बाहिर चाहिँ फेरि बादल लागे जस्तो त्यस्तै त्यस्तै छ भन्नुपर्छ है अनि आवासीले चाहिँ रेडियो प्रोग्राम सुन्न पाउनु भएको छ कि छैन लाइलेलाई चाहिँ सुन्नु पाउनु भएको छैन है आवासी चाहिँ आजको अन्तिम सहभागी साथी पनि हुनुहुन्छ अनि हामीसँग एउटा मात्र गाउँ खाने कथा छ 2 नम्बरको अनि आवासी चाहिँ आज 2 नम्बरको गाउँ खाने कथासँग नै हामीसँग खेल्नुपर्छ है ल 2 नम्बरको गाउँ खाने कथा छोटो मिठो छ ध्यान दिएर सुन्नु होला दुईटी दिदी बहिनीको एउटै मुन्द्रा के होला फेरि पनि सुन्नुहोस् है एकचोटि दुईटी दिदी बहिनीको एउटै मुन्द्रा के होला जाने दिनुहोस् उसको नाउ नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय सुरु भयो चिन्ता भन्नुहुन्छ ल यसमै लग गरौ कि के गरौ समय चाहिँ तन्नै छ है हामीसँग तपाईँको ख्यालमा राख्दै तपाईँको जवाफ चाहिँ हामी लग गर्दैछौ के भयो होला है त तपाईँको जवाफ ध्यान दिएर सुन्नु होला कंग्रेचुलेसन आवासी ल कार्यक्रम चाहिँ अन्तिमसम्म सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है त नमस्ते बाई बाई सुबद्दिन आवास गर्दैजी हुनुहुन्थ्यो र उहाँ सँगसँगै आजको लागि दिएर आएको गाउँ खाने कथा चाहिँ सकिसकेको छ जहाँ चाहिँ आज रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको थियो उपसेना घिसिङजी हुनुहुन्थ्यो सर्राहीदेखि प्रेमजी हुनुहुन्थ्यो कास्कीदेखि विराटनगरदेखि हुनुहुन्थ्यो राजु काब्राजी लामिसोरादेखि जित बहादुर थापाजी हुनुहुन्थ्यो भने खोटाङदेखि सविन तामाङजी त्यस्तै जगदीश खत्रीजी हुनुहुन्थ्यो धोरबाराहीदेखि रूपन्देहीबाट धर्मेन्द्रजी हुनुहुन्थ्यो भने भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी अनि त्यस्तै गरी भीमादेखि रोसिका लम्साल अनि भर्खरै छुटिसक्नु भएको छ सिन्धुलीदेखि आवास गर्दैजी र सहभागी साथीलाई धेरै धेरै धन्यवाद भन्दै अब भने पालो विशेष काम त हामीसँग बाँकी नै छ आजको विजयी साथी सँगसँगै विशेष त हप्ताभरिको एकजना साथीलाई चाहिँ हामी लक्की ड्र मार्फत विजयी पनि गराउन बाँकी नै छ सो रेडियो प्रोग्राम चाहिँ सुन्नुहोला अहिलेको लागि चाहिँ तपाईँमा एउटा मिठो गीतको साथमा विश्राममा जानुपर्ने बेला भइसकेको छ माया गराउँला रमाइलो गीत रहेको छ तपाईँ माझ राख्दैछु सरोज ओली अनि अस्मिता अधिकारीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छ

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 98562-32475 र 98011-32475
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 98063-13195 र 98467-15368
6: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यति का पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136
8: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
0: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, कार्यक्रमको छोटो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको अब भने हामी समयको अन्त अन्ततर्फ पनि छौँ अनि छुटेर जानुपर्ने भन्दा अगाडि चाहिँ एउटा विशेष काम गर्न चाहिँ बाँकी नै छ जुन चाहिँ रहेको छ आजको विजयी साथी गराउने। आज शनिबारको मात्र विजयी साथी चाहिँ हुनुहुन्छ हाम्रो आठौं सहभागी साथी अनि छोटो समयमा आज धेरै साथीले सही जवाफ मिलाउनु भएको र त्यसमा पनि छिटो जवाफ दिनुभएको थियो। भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी र उहाँ सँगसँगै मसँग चाहिँ अरू विजयी साथी पनि हुनुहुन्छ है त। श्रीराम दाहालजी हुनुहुन्छ भक्तपुरदेखि, दलमाया थापा हुनुहुन्छ फुलचोकदेखि, खगीमाया थापाजी हुनुहुन्छ पेरुङदेखि भनी आफूको श्रीदेखि हुनुहुन्छ, ऋषिराम शाहजी भीमादेखि हुनुहुन्छ, लजरस थापाजी भने खगीमाया थापाजी हुनुहुन्छ पिरुङदेखि, र अब चाहिँ छजना साथी मध्ये लक्की ड्र मार्फत एकजना साथीले चाहिँ पाउनुहुन्छ रु 100 को रिचार्ज। र आजको विजय साथी चाहिँ को हुनुहुन्छ होला त।

हजुर, लक्की ड्र मार्फत आजको विजयी साथी चाहिँ मैले लिएर आइसकेको छु र नम्बर 3 चाहिँ पढ्न सफल हुनुभएको छ हाम्रो तेस्रो दिन अथवा चौथो दिन चाहिँ भनिन्छ, किनकि अब सोमबारको एपिसोडमा चाहिँ हामी विजयी साथी गराउँदैनौँ। त्यो दिन चाहिँ हामी साथीहरूको रोजाइको गीत संगीतलाई कार्यक्रममा स्थान दिएछौँ। सँगै मंगलबार पछिको बुधबारको ड्रामाको चाहिँ विजयी साथी हुनुहुन्छ आफू कसरीदेखि ऋषिराम शाहजी, र सुन्दै हुनुहुन्छ भने आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर अफिसको नम्बर 0465414100 चाहिँ पाइदिनुहोला। जसरी हामीसँग टेलिफोन लाइन मार्फत कुराकानी गर्नुहुन्छ, हामीसँग जोडिनुहुन्छ र दुईको ठाउँमा एक राखेर 0465414100 चाहिँ अफिसमा आफ्नो नम्बर टिपाइदिनुहोला भन्दै जाँदा जाँदै यहाँले सुनिराख्नु भएको पछि ब्याकग्राउण्डमा पनि बजिरहेको छ फुलबुट्टे सारी बोलको फिमेल भर्जनमा रहेको सुमधुर गीतमा आवाज रहेको छ मिलन नेवारको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट अब कार्यक्रम प्रस्तुत अनु मल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
5: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछ र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भयो अरे बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
7: कहि दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाई
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
10: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855602629
4: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ ब्याङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811435
0: This is Radio Dhorbarahi 103.8 MHz
12: Station 1 स्टुडियो ट्रान्जिट
13: अहिले मध्याह्नको 12 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरी लगायत विभिन्न जिल्लाको जारी कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै, सिरहाका गणेश यादवका परिवारसँग सरकारको 8 मुदे सहमति।
0: अविरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र कान्तिपथमा रातिको समयमा सवारी चलाउन निषेध।
1: स्तनपान प्रवर्धनका लागि डब्ल्यूएचओको आह्वानमा विश्व स्तनपान सप्ताह आज शुरू, आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली लक्ष्य।
0: स्पेन पस्ने क्रममा भागदौड़ र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु, 48,000 आप्रवासी मोरक्कोतिरै फर्किएको अधिकारीहरूको दावी।
1: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अवस्था सामान्य बन्न थालेपछि सुनसरी तथा मधेसका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाइएको छ। सुनसरीका 10 पालिकामा लगाइएको कर्फ्यू आज बिहान 8:30 बजेदेखि साँझ 5 बजेसम्मका लागि हटाइएको, यो अवधिमा निषेधाज्ञा भने जारी रहनेछ। दुई समुदाय बीच तनाव बढ़ेपछि साउन 12 राति 9 बजेदेखि कर्फ्यू लगाइएको थियो। यस्तै धनुषाको जनकपुरमा लगाइएको कर्फ्यू पनि हटाइएको छ। आज बिहान सद्भाव र्याली निकालेपछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। यस्तै सिराको लहानमा जारी कर्फ्यू पनि हटाइएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा कर्फ्यू हटाइएको हो। गोलबजार क्षेत्रको कर्फ्यू भने यथावत छ। यसअघि तनाव बढ़ेका सबै जिल्लामा सर्वदलीय सम्वाद मार्फत शान्ति स्थापनाको प्रयास भइरहेको छ। यसैबीच सिराको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच 8 सहमति भएको छ। परिवारले अघि सारेका 5 मागमा सरकारका तर्फबाट थप 3 समावेश गर्दै 8 सहमति गरिएको गृहमन्त्री सुदन गुरूङले जानकारी दिनुभयो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने, परिवारलाई 10,00,000 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाह संस्कार गर्ने सहमति भएको छ। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। बिहिबार आन्दोलनका क्रममा गोली लागेर औरही गाउँपालिका 2 तुलसीआईका 15 यादवको मृत्यु भएको थियो। सुनसरीको देवानगंजमा भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको हिजो अन्त्येष्टि गरिएको छ।
1: अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी कान्ति लोकपथमा पनि बेलुका 5 बिहान 5 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलाम्य भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित अरणीको राजमार्गको 0 र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका पाँच किर्नेटार स्थित लामा साँगो रामेछाप सड़क खण्डमा सामकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ। रचुवाको उत्तर गया गाउँपालिका पाँच खाल्टे स्थित पासङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: प्रत्येक वर्ष अगस्तको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आज शुरू भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रसंघीय बालकोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा यो दिवस मनाइँदै आएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्याससहित थप सुदृढ बनाऊ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाउन लागि हो। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। डब्ल्यूएचओका अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन्। यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने काम गर्छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओको भनाइ छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। डब्ल्यूएचओले सन् 2018 विश्व स्वास्थ्य सभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट शुरूआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।
1: नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ। बजारमा ग्यास अभाव भन्ने उपभोक्ताको गुनासोपछि निगमले आज विज्ञप्ति जारी गरेर ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। आयल निगमले विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न पनि अनुरोध गरेको छ। इन्धन अभावसँगै आयल निगमले फागुन अन्तिमदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न निर्देश गरेको थियो। असार अन्तिमदेखि भरि सिलिण्डर वितरण हुँदा उपभोक्ताबाट माग बढ़ी हुन थालेपछि साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन कठिनाई भएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहनुभएका कृषि मन्त्री गीता चौधरीले बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलका क्रममा कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो। बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको थियो। मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसान मैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई 2 हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार स्पेनको स्यूटा क्षेत्रमा मोरक्कोबाट ठूलो संख्यामा आप्रवासीहरू प्रवेश गर्ने क्रममा भएको भागदौड र अव्यवस्थाका कारण 57 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार यस क्रममा करिब 60,000 आप्रवासीले सीमा पार गर्ने प्रयास गरेका थिए, जसका कारण अवस्था नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरू जिम्मेवार भएको आरोप लगाउनु भएको छ। सान्चेजले यो घटना स्पेनको क्षेत्रीय अखण्डताको उल्लंघन भएको बताउनु भएको छ। उता स्पेनका अधिकारीहरूका अनुसार हिजो साँझसम्म 48,000 भन्दा बढ़ी आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेका छन्। स्पेनको सर्वोच्च अदालतले स्यूटा र मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा पक्राउ परेका आप्रवासीहरूलाई कानूनी प्रक्रिया पूरा नगरी सीधै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको केही समयमै मोरक्कोबाट हजारौं आप्रवासी स्पेन प्रवेश गरेका थिए। फर्किरहेका एक आप्रवासीले समाचार संस्था रोइटर्ससँगको कुराकानीमा मानिसहरू मरिरहेको भन्दै यस्तो बाटोबाट स्पेन नपस्न आग्रह गरेका छन्। उत्तर अफ्रिकाको तटमा अवस्थित स्यूटा स्पेनको एउटा सानो भूभाग हो। राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहने आप्रवासीहरूका लागि यो क्षेत्र लामो समयदेखि प्रमुख प्रवेश मार्गका रूपमा परिचित रहँदै आएको छ।
1: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। फिफाले विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुरूप नयाँ कम्पनीको मूल्यांकन करिब 20 अर्ब डलर हुने अनुमान गरिएको थियो, तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफले कड़ा विरोध जनाएको थियो। यूईएफले यसलाई गोप्य रूपमा तयार पारिएको गैर जिम्मेवार र अस्वीकार्य प्रस्ताव भन्दै फिफालाई बहिष्कार गर्ने निर्णय समेत गरेको थियो। यूईएफले जारी गरेको विज्ञप्तिमा फिफाले फुटबलको आत्मा नै बिक्री गर्न खोजेको आरोप थियो। विरोध चर्किएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गैराती विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी लगायत विभिन्न जिल्लाको जारी कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै। सिराहाका गणेश यादवका परिवारसँग सरकारको 8 हुँदै सहमति।
0: अविरल वर्षा तथा पहिरोले विभिन्न राजमार्ग अवरूद्ध। बीपी राजमार्ग र कान्तिपथमा रातिको समयमा सवारी चलाउन रोक।
1: स्तनपान प्रवर्धनका लागि डब्ल्यूएचओको आह्वानमा विश्व स्तनपान सप्ताह आज शुरू। आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणालीमा जोड्ने लक्ष्य।
0: स्पेन बस्ने क्रममा भागदौड र अव्यवस्था हुँदा 57 आप्रवासीको मृत्यु। 48,000 आप्रवासी मोरक्कोतिरै फर्किएको अधिकारीहरूको दावी।
1: र विश्व फुटबलमा बाह्य लगानीकर्ता भित्र्याउने फिफाको प्रस्ताव फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। अप्सरा र रविन्द्र विदा हुन्छ। नमस्कार।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
10: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
11: मैडम, धूम्रपान भनेको के हो?
10: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा दुखी 5571479, मोबाइल 9856062265 र 9468064145।
11: के कम्मर

0: फ्रोजन शोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
0: मोबाइल 98058535537 र 98066159900।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98171656606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
13: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98560878302 र 98460878302।
16: खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
17: यो हो बोनस चाउचाउ।

0: मार्केट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
2: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की।
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0564142333
5: र 98678 87।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
18: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846-33-101 र 9846-83-522।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, ल डन।
21: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
22: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
24: म्याडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
24: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक,
4: प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Work in Department Bowen Sunday, Mobile Antanabe Pansati, Botis Charsi Tiranabe, Ro Antanabe Pansati, Otis Shuna Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody. तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560625891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
12: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
16: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
17: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
18: स्टुडियो टाइम
19: अहिले दिउँसोको 2 बज्यो
20: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
21: 103.8 अन्तर्मन को आवाज
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
23: धोरबाराही हाइलाइट्स को साथ में
24: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
25: नमस्कार रेडियो धरबाराही 103.5 हाम्रो पात्रो मोबाइल एप नेपाली पात्रो हाम्रो फेसबुक पेज र हाम्रो वेबसाइट मार्फत विश्वभरि एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् सहकारी ठगी सम्बन्धी मुद्दाको बढ़दो चापलाई व्यवस्थित गर्दै पीड़ितलाई छिटो न्याय दिलाउन जिल्ला अदालतमा सहकारी कसुरी हेर्न समर्पित इजलास गठन गर्न प्रस्ताव गरिएको छ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले सहकारी ठगीको मुद्दाको प्रभावकारी सुनवाईका लागि विशेष इजलास आवश्यक रहेको निष्कर्ष निकालेपछि सो प्रतिवेदन सर्वोच्च अदालतलाई बुझाइएको हो मन्त्रालयले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाएको छ प्रतिवेदन अनुसार सहकारी ठगी सामान्य ठगी भन्दा फरक प्रकृतिको सामाजिक आर्थिक अपराध रहेको छ जसले हजारौं बचतकर्ताको सम्पत्ति मात्रै नभएर मुलुकको वित्तीय प्रणाली र सार्वजनिक विश्वासमा समेत प्रत्यक्ष असर पार्ने भएकाले यस्तो मुद्दाको सुनवाईलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ सुनसरी र सिराहामा भएको घटनाका दोषीहरूलाई तत्काल कानूनी कार्यवाही र कानूनको दायरामा ल्याउन माग गर्दै जनकपुर धाममा विरोध प्रदर्शन गरिएको छ जनकपुर धाममा आयोजना गरिएको सद्भाव र्याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कार्यवाहीको माग गर्दै प्रदर्शन गरेको हो नगरमा आयोजना गरिएको सद्भाव र्याली विसर्जन भए लगत्तै श्रोता स्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन गरेका हुन् उनीहरूले सुनसरी र सिराहामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर हदैसम्मको कार्यवाही गर्न माग गर्दै सड़कको नाराबाजी समेत गरेका छन् प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन् उनीहरूले पीड़ितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि वाहनमा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् प्रदर्शनमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन् एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ निगमले असारको 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यासको अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनको उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेतालाई आग्रह गरेको छ। निगमले ग्यास नपाएको अवस्थामा कार्यालयीय समयभित्र आफ्नो हटलाइन नम्बर 01541-9102 खबर गर्न पनि उपभोक्तालाई आग्रह गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनु पर्ने बताउनु भएको छ। शनिबार आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै थापाले राजनीतिमा बढ़दै गएको पद र शक्तिको आसक्तिप्रति चिन्ता व्यक्त गर्नुभयो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना गरिएको विपद पूर्व तयारी तथा प्रतिकारीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गर्नुभएको छ। नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनु पर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्रै राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उहाँले बताउनुभयो। यो राजनीतिको उद्देश्य भन्दा फरक र विचलित बाटो भएको पनि उहाँले बताउनु भएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजबाट शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथमा स्तनपान दिवस मनाइँदैछ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल र सहकारी नीति मार्फत सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रिय बाल कोष युनिसेफ, विभिन्न देशको स्वास्थ्य मन्त्रालय र नागरिक समाजका संस्थाहरूको सहयोगमा आजबाट एक हप्तादेखि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनहरूले पुष्टि गरेको छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। पोखरा महानगरपालिका वडा नम्बर 22 को कोदीमा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइने भएको छ। पुम्दी बुम्दी कृषि सहकारी संस्थाको आयोजनामा शनिबार आज यो विशेष कार्यक्रम हुन लागेको हो। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मुख्य नाराका साथमा कोदोको महत्व बुझाउन यो कार्यक्रम तय गरिएको हो। यो कार्यक्रमलाई पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि विकास शाखाले सहयोग गरेको छ। कार्यक्रम सफल बनाउन पोखरा महानगरपालिका वडा नम्बर 22 को वडा कार्यालयले समन्वय गरेको छ। यस्तै वडा स्तरीय कृषि सञ्जाल 22 र लिबर्ड नेपालले पनि यसमा सहकार्य गरेका छन्। पछिल्लो समय हराउँदै गएको कोदो बालीको संरक्षण र प्रवर्धन गर्न यो दिवस मनाउन लागि महानगर आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। जिल्ला भूमि समस्या समाधान समिति तनहुले आबुखैरनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट प्रमाणीकरण भएर आएका 118 जना भूमिहीन लाभग्राहीको नामावली सार्वजनिक गरेको छ। समितिका अध्यक्ष एवं पूर्व जिल्ला एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार आबुखैरनी गाउँपालिका वडा नम्बर 1, 2, 3, 4, 5 र 6 तथा बन्देपुर गाउँपालिका 1 र 2 का सहजीकरण समितिबाट प्रमाणीकरण भएर सम्बन्धित पालिका पुगेको तथा पालिकाबाट समेत प्रमाणीकरण भएर जिल्ला समितिमा पठाइएको भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लाभग्राही विवरण जिल्ला समितिबाट अन्तिम प्रमाणीकरण गर्ने प्रयोजनका लागि सूची प्रकाशन गरिएको हो। उक्त सूचीमा हाल जिल्ला समितिबाट रुजु गर्ने कार्य भने बाँकी रहेको जनाइएको छ। सार्वजनिक गरिएको विवरण अनुसार आबुखेरनी गाउँपालिकाका 46 जना, बन्दीपुर गाउँपालिकाका 65 जना र व्यास नगरपालिकाका 7 गरी कुल 118 जना लाभग्राहीको नामावली प्रकाशन गरिएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिपोर्ट सार्वजनिक भएको छ। महिला कानून र विकास मञ्च एफडब्ल्यूएलडीले उक्त रिपोर्ट सार्वजनिक गरेको हो। नेपालमा गर्भावस्था प्रसव र प्रसवोत्तरको समयमा महिलाहरूले भोगेका दुर्व्यवहार हिंसा र अधिकार उल्लंघन सम्बन्धी तथ्य अन्वेषण गरिएको रिपोर्टमा उल्लेख गरिएको छ। एफडब्ल्यूएलडीले तथ्य अन्वेषण रिपोर्ट श्रव्य दृश्यको माध्यमबाट सार्वजनिक गरेको हो। रिपोर्टमा गर्भवती प्रसव र प्रसवोत्तर अवस्थामा एक तिहाई भन्दा बढ़ी महिलाहरूले हिंसा भोग्न परिरहेको छ। धेरैजसो गृहिणी हिंसाको शिकार बनेको, परिवारको सदस्य, नातेदार, छिमेकी र श्रीमान प्रेरक भएको, उल्लेख्य मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेल स्थित भूमि प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो। त्यहाँ कार्यरत नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापटी व्यवसायीहरू शैलेन्द्र राणा मगर तथा समीर कटवाल पक्राउ परेका छन्। उनीहरूले मिलिमत्तमा जग्गाको बकस पत्र गराउने कामको लागि सेवाग्राहीहरूलाई दुःख ऐरानी दिएर घुस रिश्वत माग गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल सरकार र मणिराम गेवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण सम्बन्धी संघर्ष समिति बीच आलै भएको पाँच विधि सम्झौतालाई अर्को समूहले अवैध र धोका भनेको छ। शनिबार राजधानीमा लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले पत्रकार सम्मेलनको आयोजना गरेर गेवालीले गरेको सम्झौता धोका भएको बताउनु भएको हो। किसान र मजदूर आन्दोलनको अध्यक्ष रिशम सेन्चुरीले पाँच वर्षदेखि निरन्तर आन्दोलनरत पीड़ितहरूलाई झुक्याएर गेवालीले आफू अनुकूल सरकारसँग सम्झौता गरेको आरोप लगाउनुभयो। सेन्चुरीले अधिकांश पीड़ितहरूको आवाजलाई व्यवस्था गरेर पीड़ित विरोधी गरिएको सम्झौताले थप जटिलता प्रदान गरेको समेत बताउनु भएको छ। आन्दोलनका इन्चार्ज सुरेश घिमिरेले पाँच वर्षको अवधि आन्दोलनलाई मणिराम गेवालीले तुह्याउन खोजेको आरोप लगाउनु भएको छ। यस्तै आन्दोलनकी उपाध्यक्ष विमला गजमेर र अरिमाया मल्लले गेवालीले गरेको सम्झौता पूर्ण रूपले पीड़ित विरोधी भएकाले आफूहरूले न्याय नपाई जलसम्म आन्दोलन जारी राख्ने जनाएका छन्। उद्योग विभागले स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको विभिन्न सिफारिशमा काम प्रदेश सरकार र सो मातहतको निकायबाट उनी स्पष्ट पारेको छ। उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएको उद्योगको हकमा उद्योगका लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थ सहित कार्य प्रदेश सरकार र सो मातहतको निकायबाट उनी उद्योग विभागले जनाएको छ। त्यस्तै गरी रासायनिक आयात तथा वन्डेड वायरलेस वेयर हाउस एवं कच्चा पदार्थ खपतको नाम्स निर्धारण लगायतका अन्य छुट सुविधा र सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतको निकायबाट नै हुने पनि स्पष्ट पारेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले आज बिहान युक्रेनको राजधानी किएवलाई लक्षित गरेर ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा 3 जनाको ज्यान गएको र दक्षिणी दर्जनौ घाइते भएको युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ। किएवका मेयर भिताली क्लिफ्सकोले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलमा भग्नावशेष गर्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ। यस्तै भवनभित्र केही व्यक्तिहरू फँसेको आशंका गरिएको छ। जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्। 2 दिन अगाडि रूसले युक्रेनभरि गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो। यस्तै गरी युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणले सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली सहयोग उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ। यस्तै हालै अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियट प्रणाली उपलब्ध गराउने संकेत दिनुभएको थियो। अब अन्तिममा खेल समाचार। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मुख्य प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गर्नुभएको थियो। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सृजना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशको फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गए राति विवादास्पद योजना अगाडि बढ़ाउने निर्णय गरेको हो। यस अगाडि विश्वकप सहित आफ्नो प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना रहेको थियो। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्वरबार हेडलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौ। त्यति जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
3: मयम चिसापानी अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
7: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
26: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
27: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
26: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
28: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
29: मैडम, धुम्रपान भनेको के हो?
28: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
29: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
2: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
29: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ। यसरी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
29: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
5: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू:
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।

0: हुँदा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
5: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0 65 4 14 142, 98 5 60 23 128, 98 4 62 14 726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: एक सय 103.8 अन्तर्मनको आवाज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाइल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065590065 मोबाइल 98163434
7: 103.8 अन्तर्मनको आवाज
8: स्टुडियो लाइन अहिले दिउँसोको 3 बज्यो
9: टाइम टेपको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935031

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गृहमन्त्री सुदन गुरूङ अझै केही दिन मधेसमै रहने, जनकपुर धाममा सद्भाव र्यालीपछि विरोध प्रदर्शन।
0: कोइरालाको संयोजकत्वमा देउबा समूहको राष्ट्रिय भेला मूल आयोजक समिति गठन, एकताको पहल गर्दा कंग्रेस नेतृत्व तयार नभएको इतर समूहको दावी।
1: सुर्खेतमा आजदेखि नागरिकको घर दैलोमा सवारी लाइसेन्स ढुवानी शुरू, बागमती सफाई महाभियानको 690 हप्ता सम्पन्न।
0: सामुद्री नाकाबन्दी जारी रहे, विश्वभर तेल आपूर्तिमा गम्भीर असर पार्ने इरानको चेतावनी, इरानमाथि आफूलाई कुनै पनि किसिमको विश्वास नरहेको ट्रम्पको भनाई।
1: र नेदरल्याण्डस क्रिकेट टोलीका कप्तान एडवार्ड्सद्वारा राजीनामा, बास टीलीले नयाँ कप्तान नियुक्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गृहमन्त्री सुदन गुरूङ मधेस प्रदेशको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अझै केही दिन मधेस प्रदेशमै रहनुहुने भएको छ। घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग आवश्यक सहमति र समन्वय गरिसके पनि मधेस प्रदेशको समग्र सुरक्षा अवस्था पूर्ण रूपमा शान्त र सामान्य नहुँदासम्म काठमाडौँ नफर्किने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ। मधेसका विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति सुरक्षाको अवस्थाको निरन्तर अनुगमन तथा स्थानीय प्रशासन, सुरक्षा निकाय र सरकारवालासँग समन्वयलाई प्राथमिकतामा राख्दै गृहमन्त्री गुरूङ मधेसमै रहने निर्णयमा पुग्नु भएको हो। गृह मन्त्रालयका अनुसार प्रदेशको सुरक्षा अवस्थालाई स्थिर र सामान्य बनाउन आवश्यक पहल तथा समन्वयका कार्यहरू जारी रहेका छन्। मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग संवाद र सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।
1: सुनसरी र सिराहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कार्यवाहीको माग गर्दै प्रदर्शन गरेको हो। नगरमा आयोजित सद्भाव र्याली विसर्जन भए लगत्तै स्वतस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन शुरू गरेका थिए। उनीहरूले सुनसरी र सिराहामा भएका घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूले पीड़ितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि वाहनामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानकर्षण समेत गराएका छन्। सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय 12 पनि जिल्ला सदरमुकाम कलैयामा सद्भाव र्याली निकालेको थियो। 12 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको आह्वानमा आज जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्यालीले कलैया बजार परिक्रमा गरेको थियो।
0: नेपाली कंग्रेसको संस्थापन इतर देउबा समूहले आगामी राष्ट्रिय भेलाको तयारीका लागि डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। आज काठमाण्डको चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समिति घोषणा गरिएको हो। प्रचार प्रसार समितिको संयोजक मीन विश्वकर्माले मूल आयोजक समितिसँगै भेला व्यवस्थापनका लागि 16 विभिन्न उपसमिति समेत गठन गरिएको जानकारी दिनुभएको छ। संस्थापन इतर पक्षले साउन 31 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। सोही कार्यक्रमको तयारी स्वरूप आयोजक समिति गठन गरिएको जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका संयोजक डाक्टर कोइरालाले पार्टी नेतृत्वले एकताको पहलमा सार्थक भूमिका निर्वाहन गरेकाले राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताउनुभयो।
1: सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गर्दै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधान न्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिश अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतहरूमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई बुझाउनु भएको हो।
0: उद्योग विभागले स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र सो माताका निकायबाटै हुने स्पष्ट पारेको छ। उद्योग विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगका हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र सो माताहतका निकायबाट हुने विभागले जनाएको छ। त्यसै गरी रसायन आयात तथा वन्डेड वेयर हाउस एवं कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाट हुने स्पष्ट पारिएको छ। विभागले उद्योग दर्ता र सोसँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत प्रवाह गर्ने भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
4: एकदम ठिक छ, कुरा मिला।
5: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
5: जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। हुलाका निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र फुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार पम र हुलाका निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गर्नुभएको थियो। मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी सही कार्यसूचीको बुधा नम्बर 27 सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भए अनुरूप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो।
0: राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सरसफाई महाअभियानको 690 हप्ता सम्पन्न भएको छ। सरसफाई महाअभियानको 690 हप्तामा गोहेश्वरी फाँट स्थित बागमती नदी किनारमा सरसफाई गरिएको हो। सफाईबाट आधा टन नकुहिने फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। कुहिने फोहोर भने नदी किनारमा गाड्ने गरिएको छ। सफाई महाअभियानबाट उठाइएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। सफाईका सहभागीले 50 स्थान विभिन्न जातका बिरूवा पनि बागमती नदी किनारमा रोपेका छन्। सो अवसरमा गत वर्ष रोपिएका बिरूवाको गोडमेल पनि गरिएको थियो। आगामी शनिबार 691 हप्ताको बागमती सफाई पनि गोहेश्वरी क्षेत्रकै बागमती किनारमा गरिने भएको छ। अर्को हप्ता पनि वृक्षारोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिने सफाई महाअभियानले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। समुद्री नाका बन्दी जारी रहे विश्वभरको तेल आपूर्तिमा गम्भीर असर पार्ने इरानले चेतावनी दिएको छ। अमेरिकाले आफ्ना दक्षिणी बन्दरगाहहरूमा लगाएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी इरानको राष्ट्रिय सुरक्षा परिषदले दिएको हो। परिषदले नाकाबन्दी नरोकिए होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण अझ कड़ा पारिने चेतावनी दिएको अल जजिराले जनाएको छ। साथै यसबाट अन्य सामुद्रिक मार्गहरू पनि प्रभावित हुन सक्ने संकेत गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आफूलाई अब कुनै पनि किसिमको विश्वास नरहेको स्पष्ट पार्नुभएको छ। क्याम्प डेभिडमा आयोजित मन्त्री परिषदको बैठकका क्रममा ट्रम्पले इरानले झूठ बोल्ने गलत जानकारी दिने गरेको बताउनुभयो। इरान वार्ताको कुरा गरेर बारम्बार आफ्ना वाचाबाट पछि हट्ने गरेको उहाँको आरोप छ। यद्यपि ट्रम्पले दुई देश बीचको वार्ता भने अझै पूर्ण रूपमा नटुटेको र जारी रहेको जानकारी दिनुभयो।
0: अब खेल समाचार। नेदरल्याण्डस क्रिकेट टोलीका कप्तान स्कट एडवर्ड्सले पदबाट राजीनामा दिएका छन्। एडवर्ड्सले राजीनामा दिएको नेदरल्याण्डस क्रिकेट संघ केएनबीले जनाएको छ। उनको राजीनामा सँगै अलराउण्डर बास्टी लिडेलाई नयाँ कप्तान नियुक्त गरिएको छ। गैराती सम्पन्न लीग दुईको सिरिजपछि एडवर्ड्सले ड्रेसिङ रूममा आफू कप्तानबाट हट्ने निर्णय सुनाएका थिए। सोही क्रममा आज लिडेलाई नयाँ कप्तानको घोषणा गरिएको हो। एडवर्ड्सले कप्तानी छाडे पनि खेलाड़ीका रूपमा टोलीलाई योगदान दिइरहने बताएका छन्। सन् 2022 जूनदेखि एडवर्ड्सले टोलीको कमान सम्हालेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गृहमन्त्री सुदन गुरूङ अझै केही दिन मधेसमै रहने। जनकपुर धाममा सद्भाव र्यालीपछि विरोध प्रदर्शन।
0: कोइरालाको संयोजकत्वमा देउबा समूहको राष्ट्रिय भेला मूल आयोजक समिति गठन। एकताको पहल गर्दा कंग्रेस नेतृत्व तयार नभएको इतर समूहको दावी।
1: सुर्खेतमा आजदेखि नागरिकको घर दैलोमा सवारी लाइसेन्स ढुवानी शुरू। बागमती सफाई महाअभियानको 690 हप्ता सम्पन्न।
0: समुद्री नाकाबन्दी जारी रहे विश्वभर तेल आपूर्तिमा गम्भीर असर पर्ने इरानको चेतावनी। इरानमाथि आफूलाई कुनै किसिमको विश्वास नरहेको ट्रम्पको भनाई।
1: र नेदरल्याण्डस क्रिकेट टोलीका कप्तान एडवर्ड्सद्वारा राजीनामा। बास डी लिडे नयाँ कप्तान नियुक्त।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
7: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
9: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855-66136 र 9851-66136।
18: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
18: मोबाइल भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सङ्गीत, वनपाखा मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
2: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार, मोबाइल 98058535337।
3: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवर्षण लोकसचिलीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेको छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आवर्षण सुनसादी पसलले। यो पसल दुरेगुडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, नयाँ नयाँ डिजाइनको आकर्षक किसिमको डिजाइनको चाहिँ गरगनाहरू चाहिएमा, खरिद बिक्री गर्नु परेमा यहाँले त्यस पसलबाट पनि बिक्री गर्न सक्नुहुनेछ, लिन सक्नुहुनेछ भन्ने श्रोता साथी आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर पुरानो लोक भाकाहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। कार्यक्रममा बजाइने निकै नै सुमधुर भाकाहरूलाई सुनेर मनोरञ्जन लिनुहोला भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोसेली स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ देउरालीको भट्टी पसल, आवाज रहेको छ रामजी खार अनि देवी खट्टी मगरको, भने लय रहेको छ शिव हमालको, सङ्गीत सजिएको छ रामजी खारकोमा। स्वीकार्नुहोला मिठो भाकालाई हैका।

हजुर श्रोत साथी देउरालीको भट्टीको सल गीतको बोललाई पनि कार्यक्रमको दैलो गाड्दै पहिलो साङ्गीतिक कोशिलेश्वर उहाँहरूको लागि मैले कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा यो सुमधु भाकालाई सुनेर मनोरञ्जन लिनुभयो होला भने श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन यसै गरी नै अर्को मिठो पुरानो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ लालुपाते फूल छैन जसमा आवाज रहेको छ मिलन लामाको भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, लालु पाते फुल छैन यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छ। निकै नै पुरानो भाका पनि रहेको छ यहाँहरू पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले विगतको दिनहरूमा पनि यो सुमधुर भाकालाई सुनेर पक्कै पनि मनोरञ्जन त लिनुहुन्थ्यो नै होला। र यसै गरी नै विगतको मिठो मिठो सम्झना सम्झदै यो पुरानो पुरानो लोक भाकाहरूलाई पनि यहाँहरूले सुनिराख्नु भएको छ होला भने श्रोता साथी अहिलेको लागि भने फेरि पनि यसै गरी नै अर्को मिठो अनि निकै नै पुरानो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै रमाइलो भाका पनि रहेको छ, गीतको बोल रहेको छ घरमा पराल बारीमा बन्छु, यहाँले पनि सुनिराख्नु भएको गीत नै हो यो। त्यसै गरी आवाज रहेको छ सम्झना लामी छाने मगर, मिलन लामा, बिरु लामा अनि कल्पना श्रीपालको भने मिठो भाका रहेको छ स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, घरमा पराल बारीमा भन्छौ यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु भने श्रोता साथी, आजको श्रृंखलामा रहेर हामी सिकेर पुरानो पुरानो लोकदोहोरी भाकाहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं। अन्तिमसम्म सुनेर साथ दिनुहोला भने अहिलेको लागि भने मायालुको बोली गीतको बोललाई राखिरहेको छु। सुषमा आवाज रहेको छ विष्णु माझी अनि रामजी खार्को, लैरहेको छ सुजन लम्सालको भने संगीत सजिएको छ रामजी खार्कोमा। स्वीकार्नुहोला यो सुमधुर भाकालाई।

हजुर साथी आउ भए भेट्न भोटे हरेक मधुर भाका रहेको थियो र मायालुको फोनमा सजिएको यो सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। यहाँहरू सबैजनाले पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भनेर विश्व जानकारी हामीतर्फ लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा यहाँहरूमा हामी हरेक दिन हप्ताको सातै दिन उपस्थित हुने गर्दछौ। रमाइलो रमाइलो श्रृंखलाको साथमा हामी कार्यक्रममा जोडिनेछौ र त्यसै गरी तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorparahi.com.jp लगइन गरेर विश्वभरिकै साथ हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ भने श्रोत साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुचारी पसलले रेपसल दिलेगोडाको भित्री बजारमा रहेको छ। यहाँलाई गरगनाहरू खरिद बिक्री गर्नु परेमा नयाँ नयाँ डिजाइनको आकर्षक किसिमको गरगनाहरू यहाँलाई चाहिएमा त्यस पसलबाट पनि खरिद बिक्री यहाँले गर्न सक्नुहुनेछ। पसलबाट चाहिँ थप सेवाहरू यहाँले लिन सक्नुहुनेछ भने श्रोता साथी हामी आइतबारको श्रृंखलामा रहेर यहाँहरूको रोजदाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिइनेछौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिइनेछौ भने बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका अनि सारेजो मौलिक भाका जस्ता रमाइलो अनि सुमधुर भाकाहरूलाई कार्यक्रममा स्थान दिइन्छौ। त्यसै गरी बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिइनेछौ र शुक्रबारको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई यदि सम्झना स्वरूप कसैलाई केही मेसेज पठाउनु परेमा केही सूचना सन्देश अथवा केही जानकारीहरू यहाँलाई दिन परेमा र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्नु परेमा हाम्रो रेडियो ठोरबाराही 103.8 मेगाहर्जको पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ। जहाँ चाहिँ हामीले श्रृंखलाबद्ध रहेर चाहिँ हामीले स्टाटस राखेका हुनेछौँ त्यहाँ गएर चाहिँ यहाँले मेसेज गर्न सक्नुहुनेछ कमेन्ट गर्न सक्नुहुनेछ र शुक्रबारको फेसबुक मेसेज श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने अन्तिममा शनिबारको श्रृंखलामा रहेर पुरानो लोकगीतलाई कार्यक्रममा स्थान दिइनेछौ। जुन चाहिँ आज हामी पुरानो लोकगीतलाई नै कार्यक्रममा स्थान दिइरहेको छौँ शनिबारको दिनमा नै रहेर भने हामी यसै गरी आउने गर्दछौँ फरक बार फरक श्रृंखलाको साथमा यहाँलाई मनोरञ्जन दिनको लागि हप्ताको सातै दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ। ठिक 3:20 देखि 4 बजेको टाइम चेकसम्म साथमा जोडिनेछौ भने आशा रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई मायाले भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भने श्रोता साथी यसै गरी नै अहिलेको लागि भने फेरि पनि यो कार्यक्रमको छोटो मिठो जानकारी सँगसँगै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अर्को सुमधुर पुरानो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ सुपारी चाम्रो जसमा आवाज रहेको छ विमल राज छेत्री अनि विष्णु माझीको लय रहेको छ एकनारायण भण्डारीको भने संगीत पनि सजिएको छ एकनारायण भण्डारीकोमा यस सुमधुर भाकालाई स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी सुपारी राम्रो गीतको बोलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र सबैजना श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला यो सुमधुभाकालाई भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने आजको श्रृंखलामा रहेर हामीले पुरानो लोक गीतहरूलाई कार्यक्रम स्थान दियौं र सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर साथ दिनुभयो होला भने अहिलेको लागि भने जाँदा जाँदै कार्यक्रममा छुटिनु पूर्व फेरि पनि एउटा अर्को मधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ झिम झिम सानो नझिमका उपरीले। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
2: ती बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, सतेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: आहा, घर त साह्रै तित्तो बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811156606।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116095301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460976246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
14: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524 95 5524 94 582 7778
6: सुवर्ण अवसर
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
7: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
7: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा पात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
2: सधैँ भई यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
0: र 9678168। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोड्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
12: नमस्कार, रेडियो समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले डाक्टर शासंक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। शनिबार सुनदेवी स्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत कोइरालाको संयोजकत्वमा 551 सदस्य मूल आयोजक समिति गठन गरिएको जानकारी दिएको हो। मूल आयोजक समितिसँगै 16 विभिन्न उपसमिति समेत गठन गरिएको नेता कोइरालाले बताउनु भएको छ। कांग्रेसलाई वैचारिक नीतिगत र संगठनात्मक रूपमा सबल तथा सक्षम बनाउने उद्देश्यसहित राष्ट्रिय भेलाको आयोजना गर्न लागेको कोइरालाले बताउनु भएको छ। उहाँका अनुसार भेलामा पार्टीको वर्तमान अवस्था मुलुकमा देखिएका राजनैतिक आर्थिक सामाजिक तथा धर्म संस्कृतिक विषयसँगै नागरिक जीवनसँग जोड़िएका गम्भीर सवालमा गहन छलफल गरिनेछ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनु पर्ने बताउनु भएको छ। शनिबार सानेपा स्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीतिमा बढ़दै गएको पद र शक्तिको अशक्तिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित विपद पूर्व तयारी तथा प्रतिकार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्र भएको बताउनु भएको छ। नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनु पर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उहाँको भनाइ छ। यो राजनीतिको उद्देश्य भन्दा फरक र विचलित बाटो भएको उहाँले उल्लेख गर्नुभएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमन घिसिङले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ। काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अबको विकल्पको रूपमा उज्यालो नेपाल पार्टी स्थापित हुने दावी गर्नुभएको छ। उहाँले बागमती सहित देशभर उज्यालोको किल्ला हुने बताउनु भएको छ। उहाँले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ। उहाँले चुनाव हारेर पनि उज्यालो नेपाल पार्टीले जितेको जिकिर गर्नुभएको छ। उहाँले संगठन निर्माण र पार्टी सदस्यता विवरणमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले अन्य पार्टीका नेता कार्यकर्तालाई अबको विकल्प आफ्नो पार्टी भएको दावी गर्दै जोड़िन आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागलुङको जिल्ला सभापतिमा पूनम शर्मा र दलित र सरायमाझी भिड्ने हुनुभएको छ। शनिबारदेखि बागलुङ बजारमा शुरू भएको प्रथम अधिवेशनमा शर्मा र रायमाझीले सभापति पदमा उम्मेद्वारी दर्ता गर्नुभएको छ। गत जेठ 23 गते गलकोटमा सम्पन्न अधिवेशनबाट पूनम शर्माको नेतृत्वमा जिल्ला कार्य समिति घोषणा गरिएको थियो। सभापतिका अर्का आकांक्षी धालेन्द्र रायमाझी पक्षले विरोध जनाएपछि अधिवेशन प्रक्रिया सम्बन्धी केन्द्रमा उजुरी परेको थियो। उजुरीमाथि सुनवाई गर्दै राजसभाको केन्द्रीय निर्वाचन आयोगले कार्य समिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको थियो। निर्वाचन समितिका प्रमुख डाक्टर राम गुरूङले सभापति पदमा शर्मा र रायमाझीको उम्मेद्वारी परेको जानकारी दिनुभएको छ। उपसभापतिमा खिमानन्द पौडेल र देव बुढाथोकी, सचिवमा लीलबहादुर खत्री बबिन र प्रकाश रिजाल, सहसचिवमा हिमलाल उपाध्याय बालकृष्ण र कमल प्रसाद खरेलले उम्मेद्वारी दिनुभएको छ। यस्तै सदस्य पदमा खिमलाल जैसी, सापकोटा सुनिता बिका, हुम कुमारी भण्डारी, ओम प्रसाद न्यापनी र दुर्गा गौतम उमेरले उम्मेद्वारी दिनुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका सात स्थानको फेकण्डो भीर चर्किएर ठूलो पहिरोको जोखिम भएपछि दोसल्ले गाउँको वीर खल्टा बस्ती उच्च जोखिममा परेको छ। पहिरोको जोखिममा परेसँगै बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ। दोसल्लेदेखि माथि र टिकोटो गाउँदेखि तल रहेको अग्लो भीर चर्किएर पहिरो खस्ने जोखिम बढेपछि भीर खाल्टाका 9 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानका वडाध्यक्ष माइलन पूर्जापुनले जानकारी दिनुभएको छ। अग्लो भीर सहितको पहाड़ सर्किएर खस्न थालेको स्थानीयहरूले जानकारी गराएपछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुन, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे, वडाध्यक्ष पूर्ज सहित प्राविधिक सशस्त्र प्रहरी नेपाल प्रहरी उद्धार कर्मी इन्द्र सिंह शेरसन सहित स्थानीय बसवासीको टोलीले पहिरोको स्थलगत रूपमा अवलोकन गरेको थियो। उत्तरी गोर्खाको विश्व प्रसिद्ध हिमाली गन्तव्य मनस्रु संरक्षण क्षेत्रबाट आर्थिक वर्ष 2082-83 प्रवेश शुल्क बापत 4,65,49,800 रूपियाँ राजस्व संकलन भएको छ। मनस्रु संरक्षण क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेसँगै प्रवेश शुल्कबाट हुने आमदानी पनि वृद्धि भएको हो। मनस्रु संरक्षण क्षेत्र आयोजना इमक्याप गोर्खाका सूचना अधिकारी भुवन ओझाका अनुसार एक वर्षको अवधिमा मनस्रु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या 16,671 पुगेको छ। तीमध्ये 784 जना नेपाली पर्यटकबाट प्रति व्यक्ति 200 रूपियाँका दरले 156,856 रूपियाँ, सार्क राष्ट्र 634 जना पर्यटकबाट प्रति व्यक्ति 1,000 रूपियाँका दरले 6,34,000 रूपियाँ तथा अन्य मुलुकका 15,253 जना विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँका दरले 4,57,59,000 रूपियाँ प्रवेश शुल्क संकलन गरिएको उहाँले जानकारी दिनुभएको छ। एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयन निगमले टेकु स्थित कार्यालयबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। निगमले शनिबारदेखि 14.2 केजी क्षमताका ग्यास सिलिण्डर बिक्री गर्न थालेको हो। काठमाडौँ उपत्यकामा बजार आपूर्ति गर्ने केही ग्यास उद्योगका सिलिण्डरको माग उच्च भएपछि निगमले वैकल्पिक व्यवस्था स्वरूप बिक्री शुरू गरेको जनाएको छ। निगमका अनुसार नेपाल ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर टेकु कार्यालयबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। निगमले बिक्री शुरू गरेसँगै उपभोक्ताहरू ग्यास खरिदका लागि टेकु पुगेका छन्। पछिल्लो समय बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले सबै ग्यास उद्योगीलाई बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ। निगमले उपभोक्ताको अनुमाग अनुसार दैनिक रूपमा ग्यास आपूर्ति भइरहेको पनि जनाएको छ। तनहुको मेग्दी गाउँपालिकाले वडा नम्बर 7 माझीलाङमा दोस्रो राष्ट्रिय कोदो दिवस 2083 भव्य रूपमा मनाएको छ। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पौष्टिक सुरक्षाको संवर्धन भन्ने मूल नारासहित तथा आत्मनिर्भर समृद्धि मेग्दीको आधार मानव विकास, कृषि, पर्यटन र पूर्वाधार भन्ने अभियानका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरी, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद, कारी निवर्तमान अध्यक्ष माया देवी राणा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, कृषि समूह तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले कोदो नेपाली समाजको मौलिक तथा पोषणयुक्त बाली भएकाले यसको संरक्षण र व्यावसायिक उत्पादनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले स्थानीय रैथाने बालीको प्रवर्धन, किसानको आय वृद्धि तथा कृषि पर्यटन विकासका लागि आवश्यक नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभएको छ। उपाध्यायले बालकृष्ण घिमिरेले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन र बजारीकरणमा जोड़ दिनुपर्ने बताउनुभएको छ। उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गरी स्थानीय उत्पादनको मूल अभिवृद्धि गर्न सके आर्थिक समृद्धिको आधार बलियो हुने धारणा व्यक्त गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले कोदो पोषण, स्वास्थ्य र खाद्य सुरक्षाका दृष्टिले अन्त्यत महत्वपूर्ण बाली भएको उल्लेख गर्दै यसको उत्पादन बढ़ाउन किसान मैत्री कार्यक्रम प्राविधिक सहयोग र सचेतनामूलक अभियानलाई प्राथमिकता दिने बताउनु भएको छ। कार्यक्रमका अन्य वक्ताहरूले पनि रैथाने बालीको संरक्षण, कोदो उत्पादन विस्तार तथा स्थानीय उत्पादनको उपयोग र बजारीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको थियो। म्याग्दी गाउँपालिकाले यसअघि पनि माझीलाङमै पहिलो राष्ट्रिय कोदो दिवस आयोजना गरेको थियो। दोस्रो संस्करण पनि सोही स्थानमा भव्य रूपमा सम्पन्न गर्दै गाउँपालिकाले रैथाने बाली संरक्षण र कृषि विकास प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासले आर्थिक वर्ष 2082-83 282 मुद्दा फर्छोट गरेको छ। 371 मुद्दामा 76% फर्छोट गरेर सर्वोच्च अदालतले दिएको लक्ष्य पूरा गरेको हो। सर्वोच्च अदालतले उच्च अदालतहरूमा 65% मुद्दा फर्छोट गर्न लक्ष्य निर्धारण गरेको थियो। उक्त लक्ष्यभन्दा अगाडि बढ़ेर 76% प्रगति भएको रजिस्ट्रार रामबहादुर थापा छेत्रीले जानकारी दिनुभएको छ। गत असर मसन्तसम्ममा दर्ता भएका मध्ये 89 मुद्दा चालू वर्षका लागि सरेर आएका छन्। जिल्ला अदालतमा वर्षभरिमा 500-600 मुद्दा फर्छोट गर्न सकिने भए पनि उच्च अदालतमा 2 न्यायाधीशको इजलासले मात्रै फैसला गर्न सक्ने भएकोले थोरै मुद्दा फर्छोट हुने गरेको छ। थापा छेत्रीका अनुसार गत आपमा सबैभन्दा धेरै कर्तव्य ज्यानका 37 मुद्दा फर्छोट परेकोमा 30 फर्छोट भई 8 बाँकी रहेका छन्। त्यस्तै जबरजस्ती करारीका 25 मुद्दा परेकामा 18 फैसला भई 7 बाँकी रहेका छन्। पोखरा महानगरपालिका 18 चिसा खोलाका विभिन्न खाजा घरमा बालबालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको छ। पक्राउ परेमा पोखरा महानगरपालिका 18 बस्ने 42 मनदेवी छेत्री, 41 इन्द्रा लामा, 45 टीकामाया तामाङ र 40 मीन कुमारी गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ। पक्राउ परेका 4 विरूद्ध मानव बेचबिखन तथा ओसर पोसर मुद्दामा अदालतबाट शुक्रबार 7 म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको कार्यालयले जानकारी दिएको हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विभिन्न प्रलोभन देखाइ अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती खाजा घरमा थापा मारेर महिलालाई पक्राउ गरेको हो। उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवस्था यिनै खबरहरूसँगै 5 ढोरबारे हाइलाइट सकिएको छ। 7 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
14: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
17: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9560-57731, 9060-57731।
18: अफिसबाट अमित सरको फोन,
19: पछि कल ब्याक गर्छु। सरी भगवान्, आज पनि ढिला भयो।
20: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
21: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
22: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
23: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
22: अनि बन्छ त दाई
23: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
24: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
25: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
26: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
25: प्रोप्राइटर राजन पौडेल मोबाइल 98562692029
27: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक

0: डिजाइन का तयारी गर गहना विभिन्न राशि अनुसार का पत्थर अर्डर अनुसार का गर गहना तयार पार्नु को साथ ही खरीद बिक्री पनि गरिन्छ। यहाँबाट खरीद गरेको गहना बिक्री में उचित मूल्य दिइने छ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौड़ा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860878528 र 9800281142।
1: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
1: कहाँ?
2: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0625903369, मोबाइल 9840826926।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9840861599 छ।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल। ते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटर हरू, बेरिंग बेल्ट कैपसिटर मिल्का जाली हरू, नट बोल्ट हरू, मोबिल गेयरवेल टूटी मोबिल इंजिन ओइल तथा संपूर्ण मेसिन का पार्ट पुर्जा पाइन का साथ ही अनुभवी मेकानिक द्वारा मरमत
9: हमी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिन उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गौंदा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
7: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन
2: अहिले साँझको 6 बजे
1: साइनचेतको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
0: आवाज समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको मृत्यु पुष्टि, प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली व्यक्त।
0: सिराहामा गोली लागेर मृत्यु भएका गणेशको शव अन्त्येष्टि गरिँदै काठमाडौँमा सद्भाव र्याली।
1: तीन दिनदेखि नर्सिङ परिषदको कार्यालयमा अनसन बस्दै आएकी राणाभाटको वीर अस्पतालमा भर्ना। भक्तपुर अस्पतालका स्वास्थ्य कर्मीहरूलाई कैंची प्रहार गर्नेहरूलाई कार्यवाही गर्न चिकित्सक संघको माग।
0: रूसले गरेको हमलामा परि युक्रेनमा 9 जनाको मृत्यु, 23 जना घाइते, विद्युत आपूर्ति समेत अवरूद्ध।
1: र इंग्ल्याण्डको चर्चित फुटबल क्लब चेल्सीलाई कार्यवाही।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको हिम पहिरोमा परि निधन भएको छ। पाकिस्तानको ब्रोड पीक हिमालमा हिम पहिरोमा परेर उहाँको निधन भएको पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपर्टले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो। हिम पहिरोमा पूर्जा सहित 10 जना बेपत्ता भएका थिए। तीमध्ये 6 जना नेपाली हुन्। 4 जनाको शव हिजै फेला परे पनि पूर्जाको शव आज भेटिएको हो। पाकिस्तानको कराकोरम हिमश्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा उनीहरू गत बिहिबार हिम पहिरोमा परेका थिए। पूर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिना भन्दा केही बढ़ी अवधिमा सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए। पूर्जाको निधनमा प्रधानमन्त्री बालेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
1: सिराहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शवको आजै दाह संस्कार गर्ने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरूङसँग सहमति भएपछि परिवारले गणेशको आजै दाह संस्कारको तयारी गरेका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको उनको शव अहिले नेपाली सेनाको हेलिकप्टरबाट गाउँमा लगेर अन्त्येष्टि गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ। औरही गाउँपालिका 2 तुलसीहाईका राम वृक्ष यादवका 15 वर्षीय छोरा गणेशको सिराहाको गोल बजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो। त्यसपछि अशान्त गोल बजार र लहानमा कर्फ्यू र निषेधाज्ञा लगाइएको थियो। हाल गोल बजारको निषेधाज्ञा हटाइएको छ भने लहानको कर्फ्यू खुकुलो पारिएको छ।
0: मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौँमा सद्भाव र्याली निकालिएको छ। वृहत नागरिक आन्दोलनको अगुवाईमा शान्ति सद्भाव र न्यायका लागि र्याली निकालिएको हो। पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्यूनीकरण गर्दै सामाजिक एकता कायम गर्न नागरिक समाजले यो पहल गरेको हो।
1: नेपाल चिकित्सक संघले भक्तपुर अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरूलाई कैंची प्रहार गर्नेहरूलाई कड़ा कार्यवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। संघले आज विज्ञप्ति जारी गरी हालै भक्तपुर अस्पतालमा सघन उपचार कक्षमा भर्ना नलिएको भन्दै अस्पताल हाताभित्र तोड़फोड़ गर्नुका साथै चिकित्सक तथा स्वास्थ्य कर्मीहरूमाथि कैंची प्रहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। अस्पतालमा भएको यस्तो अमर्यादित तथा निन्दनीय कार्यको नेपाल चिकित्सक संघ होर भत्सना गर्दछ। उक्त घटनामा संलग्न दोषीहरूलाई अविलम्ब स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 पहिलो संशोधन 2079 बोमोजिम कड़ा कार्यवाही गर्न चिकित्सक संघले माग पनि गरेको छ। हाल दिन प्रतिदिन स्वास्थ्य संस्थामा यस्ता आपराधिक घटना बढ़िरहेकाले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 संशोधन गर्दै शून्य सहनशीलता अपनाउने कड़ा कानूनको व्यवस्था गरिनु अपरिहार्य भएको संघले उल्लेख गरेको छ।
0: तीन दिनदेखि नर्सिङ परिषदको कार्यालयमा अनसन बस्दै आएकी नर्स ज्योति राणा भाटको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि वीर अस्पताल लगिएको छ। उहाँ यसअघि सरकारले विभिन्न चरणमा नर्ससँग गरेको सम्झौताको कार्यान्वयनका लागि भन्दै अनसन बस्नु भएको हो। राणा भाटलाई वीर अस्पतालको इमर्जेन्सीमा राखेर उपचार शुरू गरिएको नर्सिङ अभियन्ता समेत रहेकी उनकी सहयोगी कल्पना रिजालले जानकारी दिएकी छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वार्ता गर्न टोली खटाइसकेको भए पनि हालसम्म वार्ता हुन सकेको छैन। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्पर्को नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो र छरितो ढंगले न्याय निरूपण गर्नका लागि सहकारी कसूर हेर्ने समर्पित इजलास गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई प्रतिवेदन पेश गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेकाले सो मुद्दा फर्च्यौटका लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसूर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किवमा रूसले गरेको हमलामा कम्तीमा 9 जनाको मृत्यु हुनका साथै अन्य 23 जना घाइते भएका छन्। रूसले युक्रेनको राजधानी किवमा आज ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत भीषण आक्रमण गरेको हो। राजधानीका विभिन्न भागमा श्रृंखलाबद्ध शक्तिशाली विस्फोटहरू भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। किवका मेयर भिटाली क्लिस्कोले शहरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको र त्यसपछि धेरै स्थानमा भीषण आगलागी हुनुका साथै केही क्षेत्रमा विद्युत आपूर्ति समेत अवरूद्ध भएको जानकारी दिनुभएको छ। सोलोमियान्स्की जिल्लामा एउटा 5 तले आवासीय भवनमा आंशिक रूपमा क्षति भएको छ। उक्त भवनमा भएको क्षतिमा परि 2 जनाको ज्यान गएको छ भने 2 बालबालिका सहित 8 जना घाइते भएका छन्। राजधानी दार्निस्की जिल्लामा सबैभन्दा बढ़ी प्रभावित भएको छ। रूसी आक्रमणमा परि घर, सवारी साधन, एक प्रशासनिक भवन तथा अन्य गैर आवासीय संरचनामा क्षति पुगेको छ। राज्य आपतकालीन सेवाका अनुसार यस क्षेत्रमा 7 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। रूसले पछिल्लो दिनहरूमा किवमाथि ब्यालिस्टिक क्षेपास्त्र आक्रमण तीव्र बनाउँदै लगेको छ। लगातार भइरहेको यी आक्रमणहरू बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अत्याधुनिक इन्टरसेप्टर क्षेपास्त्रको तत्काल आवश्यकता रहेको बताउनु भएको छ।
1: अब खेल समाचार। इंग्ल्याण्डको चर्चित फुटबल क्लब चेल्सीलाई फुटबल संघले 10 मिलियन पाउण्ड जरिवाना गरेको छ। क्लबले विगतमा भएका 74 नियम उल्लंघन स्वीकार गरेपछि फुटबल संघले यस्तो कार्यवाही गरेको हो। चेल्सीमाथि दुई स्थानान्तरण सत्रमा नयाँ खेलाड़ी दर्ता गर्न नपाउने प्रतिबन्ध समेत लगाइएको छ, तर यो प्रतिबन्ध तत्काल लागू हुने छैन। हालका लागि प्रतिबन्ध स्थगित अवस्थामा राखिएको छ। चेल्सीका लागि राहतको विषय भनेको सम्भावित 6 अंक कटौतीको सजाय हट्नु हो। पुनरावेदनपछि क्लबले अंक गुमाउने जोखिमबाट राहत पाएको छ। फुटबल संघका अनुसार चेल्सीका पुराना नियम उल्लंघनहरू मुख्य रूपमा खेलाड़ीका प्रतिनिधिलाई गरिएको भुक्तानी, बिचौलिया संघको कारोबार र खेलाड़ीमा तेस्रो पक्षको लगानीसँग सम्बन्धित छन्।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको मृत्यु पुष्टि, प्रधानमन्त्री शाहद्वारा श्रद्धांजलि व्यक्त।
0: सिराहामा गोली लागेर मृत्यु भएका गणेशको शवको अन्त्येष्टि गरिँदै काठमाडौँमा सद्भाव र्याली।
1: 3 दिनदेखि नर्सिङ परिषदको कार्यालयमा अनसन बस्दै आएकी राणाभाटको वीर अस्पतालमा भर्ना। भक्तपुर अस्पतालका स्वास्थ्य कर्मीहरूलाई कैंची प्रहार गर्नेहरूलाई कार्यवाही गर्न चिकित्सक संघको माग।
0: रूसले गरेको हमलामा परि युक्रेनमा 9 जनाको मृत्यु, 23 भन्दा बढ़ी घाइते। विद्युत आपूर्ति सेवा समेत अवरूद्ध।
1: र इंग्ल्याण्डको चर्चित फुटबल क्लब चेल्सीलाई कार्यवाही।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
8: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: पनि अस्ट्रेलियन एजुकेशन एण्ड भिजा सर्भिसेस शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
1: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856364136 र 9151166136।
9: नमस्ते, तपाईँ यति बेला रेडियो ढोलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
1: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्ति।

0: माथिको व्यवस्था।
1: कक्षा बाह्रमा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0 65 5 71 240।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0 65 4 14 222 र 98 560 21 692।
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98 560 33 878, प्रशान्त नेउपाने 98 460 26 925।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98 4 61 99 6।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट
12: अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9864209246।

0: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने चुरुप्प झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28811 र 98028 28816।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141353005।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
6: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560 62891। होइन श्रीमानज्यू, के भयो गाडी स्टार्ट गर्नु न।
10: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
13: This is Radio Dhorbarahi 103.8 MHz.

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने।

0: थिए। दुरेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: सिधै
2: मयाम चिसापानीबाट काठमाडौँबाट
1: मयाम चिसापानी अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।

0: नमस्कार रेडियो, नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ।
1: पाकिस्तानको ब्रड पिट पहिरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 10 जनाकै मृत्यु भएको पुष्टि, प्रधानमन्त्री वालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त।
0: गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा सरकार र हिन्दू सम्राट सेना बीच धनुषामा भएको वार्ता निष्कर्षविहीन, पुनः छलफल हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै, प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै।
1: सरकारले ल्याएको कन्सल्टेन्सी नियमावली अव्यवहारिक र त्रुटिपूर्ण भएको भन्दै राष्ट्रिय शैक्षिक परामर्श संघ आन्दोलित, गर्भ अवस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिपोर्ट सार्वजनिक।
0: इरान विरूद्ध फेरि ठूलो आक्रमण गर्ने अमेरिका इजरायलको तयारी, प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई।
1: र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवाद स्पद लगानीको योजना रद्द।
0: अब पूरा समाचार सुन्नुहोस्। पाकिस्तानको ब्रडपिक आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको पुष्टि भएको छ। ब्रडपिक आरोहणका क्रममा बिहिबार हिमपहिरोमा परेर 6 नेपाली सहित 10 आरोही हराएका थिए, उनीहरू सबैको निधन भएको जनाइएको छ। हिमपहिरोमा हराएका 10 जना मध्ये 4 शव शुक्रबार नै भेटिएको थियो, उनीहरू मध्ये 3 जनाको शुक्रबार नै पहिचान खुलेको हो। अन्य आरोहीको पनि निधन भएको जनाउँदै प्रधानमन्त्री वालेन्द्र शाहले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। ब्रडपिक आरोहणका क्रममा ज्यान गुमाए नेपाली आरोहीमा विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहनु भएको छ। आरोहण दलका 10 मध्ये 4 जना विदेशी आरोही रहेका थिए।
1: गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा सरकार र हिन्दू सम्राट सेनाबीच धनुषामा भएको वार्ता निष्कर्षविहीन भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार, हिन्दू सम्राट सेना तथा अन्य हिन्दूवादी संगठनका प्रतिनिधिबीच करिब 2 घण्टा चलेको द्विपक्षीय छलफल कुनै निष्कर्षमा नपुगेपछि स्थगित गरिएको हो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रतिनिधि सभा सदस्यहरू पनि सहभागी रहेका थिए। 2 घण्टाभन्दा बढ़ी समयसम्म चलेको छलफलपछि दुवै पक्षले केही समयका लागि विश्राम गरी पुनः वार्ता गर्ने सहमति गरेका छन्। केही बेर पछि पुनः वार्ता शुरू हुने जनाइएको छ।
0: सरकारले सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठन गर्न माग गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेको जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्न समर्पित इजलास गठन गर्न माग गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको माग सहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको छ। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।
1: सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू फुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न पाँचजना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुनु, सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिरहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत नै रहेको छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।
0: अब 25 करोड़ रूपैयाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशको कामहरू प्रदेश सरकार र मार्फतका निकायबाट नै हुने भएको छ। उद्योग विभागले सार्वजनिक गरेको सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपैयाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मार्फतको निकायबाट हुने जनाइएको हो। त्यस्तै रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा र सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाट नै हुने पनि स्पष्ट पारिएको छ। विभागले उद्योग दर्ता तथा दर्तासँग सम्बन्धित अन्य थप सात थरीको सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउनको 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप सात थरीका सेवा पनि अनलाइनबाट नै सम्पादन हुने उल्लेख गरेको छ।
1: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुन पार्टी पंक्तिहरूलाई निर्देशन दिनुभएको छ। काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अबको विकल्पको रूपमा उज्यालो नेपाल पार्टी स्थापित हुने दावी गर्नुभएको छ। स्थानीय र प्रदेशसभाको चुनावपछि संघको निर्वाचनमा केन्द्रित हुनुपर्छ उहाँले बताउनु भएको छ। यो सरकार पाँच वर्ष नटिक्ने, चार महिनाको कामले नै देखिसकेको छौ। हामीले पाँच वर्ष कुरी राख्नु पर्दैन, यो पार्टी नै अबको सशक्त विकल्प हो उहाँले बताउनु भएको छ। उहाँले बागमती सहित देशभर उज्यालोको किल्ला हुने बताउनु भएको छ। उहाँले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी पनि गर्नुभएको छ। उहाँले चुनाव हारेर पनि उज्यालो नेपाल पार्टीले जितेको जिकिर व्यक्त गर्नुभएको छ।
0: शैक्षिक परामर्श भाषा शिक्षण तथा तैयारी कक्षा नियमावली 2083 स्वीकृत गरिसँगै कन्सल्टेन्सी व्यवसायीहरू आन्दोलित हुन थालेका छन्। सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र र तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा नियमावली 2083 स्वीकृत गरिसँगै कन्सल्टेन्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। शैक्षिक संस्थाहरू तथा विदेश अध्ययनका लागि परामर्श दिने कन्सल्टेन्सीहरूप्रति लक्षित गर्दै यो नयाँ नियमावली अव्यवहारिक र त्रुटिपूर्ण रहेको राष्ट्रिय शैक्षिक परामर्श संघका सल्लाहकार उमेश ढुंगेलले बताउनुभयो। सरकारले यस प्रकारको नीतिगत व्यवस्था ल्याउनुलाई सैद्धान्तिक रूपमा स्वागत योग्य भए पनि व्यवहारिक बाटोहरू, यसभित्र समेटिएका प्रावधानहरू र कार्यान्वयनका पक्षहरू अव्यवहारिक, अस्पष्ट तथा गम्भीर त्रुटिहरूले भरिएको उहाँले दावी गर्नुभएको छ।
1: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिपोर्ट सार्वजनिक भएको छ। महिला कानून र विकास मञ्चले उक्त रिपोर्ट सार्वजनिक गरेको हो। नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तरको समयमा महिलाहरूले भोगेका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघन सम्बन्धी तथ्य अन्वेषण गरिएको रिपोर्टमा उल्लेख गरिएको छ। एफडब्ल्यूएलडीले तथ्य अन्वेषण रिपोर्ट श्रव्य दृश्यको माध्यमबाट सार्वजनिक गरेको थियो। रिपोर्टमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एक तिहाई भन्दा बढ़ी महिलाहरूले हिंसा भोग्नु परेको छ। धेरैजसो गृहिणी हिंसाको शिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान पीड़क भएको, उल्लेखनीय मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको पाइएको छ। यसै गरी भावनात्मक हिंसा, शारीरिक हिंसा र यौन हिंसा मध्ये भावनात्मक हिंसा एक तिहाई भन्दा बढ़ी हुने गरेको पाइएको छ। ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका महिलामा बढ़ी हिंसा भएको, मधेसका गर्भवती महिला र सुदूरपश्चिमका प्रसव र प्रसवोत्तरका महिलाहरूले बढ़ी भावनात्मक हिंसा भोग्नु परेको तथ्य अन्वेषणमा देखिएको छ। नेपालमा गर्भ अवस्था, प्रसव र सुत्केरी अवस्थामा महिलाहरूले भोग्नु परेका विभिन्न प्रकारका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनहरूको प्रकृति पहिचान र विस्तृत रूपमा दस्तावेजीकरण गर्न तथ्य अन्वेषण अध्ययन गरिएको एफडब्ल्यूएलडी का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठको भनाइ छ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको संयोजक डाक्टर शशांक कोइरालालाई टोक्ने निर्णय गरेको छ। आज सम्पर्क कार्यालय सुनदेवीमा पत्रकार सम्मेलन गरेर कोइरालालाई भेलाको संयोजक तोकिएको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। देउवा समूहले 551 सदस्यीय राष्ट्रिय भेला आयोजक समिति पनि गठन गरेको छ। देउवा समूहले साउनको 29 गतेबाट काठमाडौँमा भेला आयोजना गर्दैछ। यसैबीच नेपाली कंग्रेसको संस्थापनेतर पक्षले पार्टी नेतृत्वले एकता पहल नगरेपछि राष्ट्रिय भेला गर्न बाध्य भएको दावी गरेको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलनमा नेता शशांक कोइरालाले पार्टी एकताको आफूहरूले अनवरत प्रयास गरे पनि असफल भएको बताउनुभयो। पार्टीभित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनैतिक, आर्थिक, सामाजिक तथा धर्म, सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोड़िएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरेर देखिएको हरेक चुनौतीको सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशा सहित भेलाले तय गर्ने उहाँले बताउनु भएको छ।
1: यसैबीच नेपाली कांग्रेसले विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित 3 दिने प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुरू भएको प्रशिक्षणको उद्घाटन पार्टी सभापति गगन थापाले गर्नुभएको छ। कार्यक्रमको उद्घाटनका क्रममा विभिन्न समयमा नेपालले भोगेका विपदका घटनाहरू समेटिएको दृश्यहरूको कोलाज प्रदर्शन गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले विपदका बेला केवल भावना मात्र पर्याप्त नहुने भन्दै सीप, ज्ञान र क्षमता भएका जनशक्तिले मात्र प्रभावकारी रूपमा सहयोग गर्न सक्ने बताउनु भएको छ। राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो गुण करूणा भए पनि त्यसलाई व्यवहारमा उतार्न दक्षता आवश्यक पर्ने उल्लेख गर्नुभएको छ। साथै कांग्रेसको नयाँ अभियान एनसी टू एनसी अन्तर्गत पनि सेवाभावका साथ विपद व्यवस्थापनमा सक्रिय हुन सहभागीहरूलाई आग्रह गर्नुभएको छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा लिन नहुने बताउनु भएको छ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको विपद पूर्व तयारी तथा प्रतिकारी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाका रूपमा राजनीतिलाई लिनुपर्ने बताउनु भएको छ। राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उहाँले बताउनुभयो। उहाँले सीपमा आधारित विपद व्यवस्थापनमा जोड़ दिँदै विपदको समयमा उद्धार गर्न भावना, इच्छा र स्वतस्फूर्त कार्य मात्रै पर्याप्त नहुने धारणा राख्नु भएको छ। सबै 753 पालिकाहरूमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै उहाँले संयन्त्र ले घटना घटेपछि मात्रै सक्रिय हुने नभई निरन्तर रूपमा विपद सचेतनाका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो।
1: तपाईँ यति बेला साँझ 7 बजेको ढुर्बालाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
6: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
9: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
11: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
10: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560231420, 9901454674 र 9460231420।
16: अघिबाट अभिषेकको फोन
17: खस्नु पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
18: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9850602079।
1: सम्पछि पुनः स्वागत छ। निर्वालाई हाइलाइट्समा अब बाँकी समाचारहरू। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकवे स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एच पी एभरेस्ट सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन्। गत जुलाईमा मात्रै करिब 49,000 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। उद्योगीले यही साउन 1 गतेदेखि 15 गतेसम्म 26.5 मेट्रिक टन ग्यास आयात गरेका छन्।
0: सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले 2 शिफ्टका साथै बिदाका दिनमा पनि सेवा सञ्चालन गरेको छ। त्रिपुरेश्वरी स्थित विभागमा आज शनिबार पनि सेवा प्रवाह भएको जनाइएको छ। विभागमा यही साउनको 14 गतेदेखि 2 शिफ्टमा सेवा दिँदै दैनिक 1,500 आवेदन फारम खुलाइएको छ। कोरियाको रोजगार अनुमति प्रणालीका लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले द्वितीय राहदानी सम्बन्धी सेवा साउनको 14 गतिबाट 22 गतिसम्म 2 शिफ्टमा सञ्चालन गरेको विभागले जनाएको छ। सो अवधिमा पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेबाट बेलुका 9 बजेसम्म सञ्चालन हुने भएको छ। सार्वजनिक विधाका दिन शनिबार र आइतबार समेत बिहान 10 बजेबाट बेलुका 4 बजेसम्म विभागमा सेवा लिन सकिने जनाइएको छ।
1: लामो समयदेखि प्रभावकारी फोहोर व्यवस्थापन हुन नसकेको शुक्लागण्डकी नगरपालिकामा शनिबार अस्थायी फोहोर व्यवस्थापन गरिएको छ। शुक्लागण्डकी चार व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विकर र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश थापाको अग्रसरतामा उक्त कार्य अघि बढ़ाइएको हो।
0: तनहुको मेगदेख गाउँपालिकाले वडा नम्बर 7 दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाएको छ। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षाको संवर्धन भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रादेशिक बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा कोदोको संरक्षण, व्यावसायिक उत्पादन, स्थानीय रैथाने बालीको प्रवर्धन तथा किसानको आय वृद्धिका लागि आवश्यक नीति र कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिइएको छ। उपाध्यक्ष घिमिरेले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन र बजारीकरण बढ़ाउनुपर्ने बताउनुभयो। उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्दै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गरेर आर्थिक समृद्धिको आधार

0: स्थानीय उत्पादनको प्रदर्शनी समेत गरिएको थियो।
1: कास्कीको पोखरा महानगरपालिका 22 कोदीमा दोस्रो कोदो महोत्सव आयोजना गरिएको छ। पोखरा महानगरपालिकाले कोदो दिवसको अवसर पारेर महोत्सव आयोजना गरेको हो। महानगरको 3,800 हेक्टरमा 4,800 टन कोदो उत्पादन हुने कृषि महाशाखाको तथ्याङ्क छ। महोत्सवको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण प्रवर्धन र खेती विस्तार जरूरी रहेकोमा जोड़ दिनुभएको छ। स्थानीय उत्पादनको उपयोग र उपभोग बढ़ाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ़ाउनु पर्नेमा उहाँको जोड़ रहेको थियो। सो अवसरमा उत्कृष्ट कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको थियो। महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो। कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
0: तनहुको मेग्दी गाउँपालिका वडा नम्बर 6 27 लाख रूपियाँ लागतमा निर्माण गरिएको बोहरीबोट झ्यालीरह खानेपानी योजना सम्पन्न भएको छ। शनिबार आयोजना गरिएको एक समारोहका बीचमा मेग्दी गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष हिरालाल गुरूङले आयोजनाको उद्घाटन गर्नुभयो। आयोजना उपभोक्ता समितिका अध्यक्ष राजबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष गुरूङले योजना सम्पन्न भएसँगै उक्त क्षेत्रमा स्थानीयवासी खानेपानी समस्याबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा वडा सदस्य योग्य राजवागे, वडा नम्बर 7 शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 वडा सदस्य राजबहादुर थापा राजु, मेग्दी गाउँपालिका वडा नम्बर 6 वडा सदस्य विष्णुमाया कोइराला, वडा सदस्य बुद्धि बहादुर थापा, शिक्षक विजय राज पौडेल, पशुपति अरियल लगायतले ग्रामीण क्षेत्रमा खानेपानी समस्या समाधान गर्न वडा कार्यालयले प्रभावकारी भूमिका खेलेको बताउनुभयो। वडा अध्यक्ष गुरूङका अनुसार आयोजना सम्पन्न गर्न मेग्दी गाउँपालिकाले 25 लाख रूपियाँ र स्थानीयवासीबाट करिब 2 लाख रूपियाँ बराबरको जनश्रमदान जुटाइएको हो। कुल 27 लाख रूपियाँको लागतमा सम्पन्न यस आयोजनाबाट स्थानीय 27 घर परिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
1: तनहुको शुक्ला गण्डकी 8 स्थित शुक्ला हिलेटार सेवालय क्षेत्र व्यवस्थापन समितिलाई ढोरेली सेवा समाज काठमाडौँले 6,50,875 रूपियाँ आर्थिक सहयोग गरेको छ। शनिबार आयोजित कार्यक्रममा समाजकी अध्यक्ष शिवकुमारी कार्कीले व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। समाजले सदस्यहरूबाट सहयोग संकलन गरी निर्माणाधीन शिव मन्दिर तथा अन्य संरचना निर्माणका लागि रकम उपलब्ध गराएको जनाएको छ। कार्यक्रममा शुक्ला गण्डकी 4 वडा अध्यक्ष राजु वाग्लेले शुक्ला हिलेचार क्षेत्र धार्मिक पर्यटनको सम्भावना बोकेको ऐतिहासिक स्थल भएकाले यसको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। निर्माण उपसमितिका अनुसार शिव मन्दिर लगायतका संरचना निर्माणका लागि 1,37,00,000 रूपियाँ लागत अनुमान गरिएको छ भने हालसम्म 21 लाख रूपियाँ सहयोग संकलन भइसकेको छ।
0: इजरायल र अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गर्ने तयारी गरेका छन्। सीबीएस न्यूजका अनुसार उनीहरूले यही हप्ता इरानमा पावर प्लान्ट र तेल रिफाइनरीमा हमला गर्न सक्छन्। यो सैन्य योजनाबारे शुक्रबार क्याम्प डेभिडमा अमेरिकाको मन्त्री परिषद बैठकमा पनि छलफल भएको छ। बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, हामी इरानमाथि धेरै कड़ा आक्रमण गर्नेछौं। यसैबीच इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले आक्रमण गर्यो भने पूर्ण तयारीका साथ बदला लिने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, अमेरिका र इजरायलको प्रमुख सैन्य अड्डा र पूर्वाधारहरूमा जवाफी हमला गरिनेछ।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनैतिक दबाव सिर्जना गरेको थियो। परीक्षाको प्रश्नपत्र जुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह काँग्रेस जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थन

0: खरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको उहाँले बताउनु भएको छ।
1: अब अन्तिममा खेल समाचार। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनुभयो। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सृजना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैरराति विवादास्पद योजना अगाडि नबढ़ाउने निर्णय गरेको हो। यस अगाडि विश्वकप सहित आफ्नो प्रमुख प्रतियोगिताहरू संचालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगतै युरोपेली फुटबल महासंघ ईयूएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यसै प्रस्ताव फिर्ता लिनु अगाडि नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कार्डेरोले तत्काल लागू हुने गरी राजीनामा दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विधानपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट
1: पाकिस्तानको ब्रडपिक हिम पहिरोमा परेर प्रसिद्ध आरोपी निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको पुष्टि प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रदान गरिएको छ।
0: गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा सरकार र हिन्दू सम्राट सेनाबीच धनुषामा भएको वार्ता निष्कर्षविहीन पुनः छलफल हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै
1: सरकारले ल्याएको कन्सल्टेन्सी नियमावली अव्यवहारिक र त्रुटिपूर्ण भएको भन्दै राष्ट्रिय शैक्षिक परामर्श संघ आन्दोलित। गर्भावस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिपोर्ट सार्वजनिक।
0: इरान विरूद्ध फेरि ठूलो आक्रमण गर्ने अमेरिका इजरायलको तयारी। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई।
1: र व्यापक विरोध पछाडि फिफाद्वारा विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द।
0: हवस्त, यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबालाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन। स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, लागण्डकी 4 दुले गौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
5: नरिसौ न त, लु बरु
6: दुलै पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलैगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलैगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलैगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
9: हेर्दा हेर्दै दुलैगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
11: गण्डकी मेडिकल हल दुलैगौडा, हाम्रा सेवाहरू
12: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
11: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
12: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
11: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलैगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635 93 369।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलैगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलैगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9845610950।
15: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
15: ओम प्रोसर आभूषण सुन्दा दुलैगौडा फेची बजार,
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनसानी पसल, शुक्ला गण्डकी 4 दुलैगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
9: मोबाइल 9008535537 र 9006615899।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: डाक्टर विनोद सुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक
16: तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
16: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
20: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
21: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
20: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
20: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
21: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एकैछिन बिग्रियो।
6: चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 मा 3.6 वा 100 भन्दा विद्यार्थीको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्लागन्धकी 5 बेल चौतारा तनहुँ फोन 065-571-240
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो टाइम
14: अहिले रातिको 8 बज्यो
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165

0: बीसीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062625 र 9848064145।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याए कुन्निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेश हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9151166136।
18: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
22: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1 लाख सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी
3: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15-368।
8: ₹103.8 अन्तर्मनको आवाज। स्टुडियो टाइमचेक
9: अहिले रातिको 9 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
2: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
10: आमा तस्वीरमा लहराएका तिम्रा धर्म मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
2: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नु होला। साहित्य विशेष कार्यक्रम अब रेडियोमा
10: आमा तस्वीरमा लहराएका तिम्रा धर्म मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
2: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नु होला।
11: नमस्कार, रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी कार्यक्रम लिएर सदाचाहिँ आज पनि म यहाँहरूकै सहयात्री टुकादेवी पौडेल उपस्थित भइसकेकी छु। सम्पूर्ण साहित्य अनुरागी भाषा प्रेमी र कला प्रेमी श्रोताबिन्दुमा हार्दिक नमस्कार छ, साहित्यिक नमस्कार छ। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक प्रयास भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ। आदरणीय श्रोताबिन, यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? हामी साहित्य मञ्जरीमा यहाँहरूलाई सुन्छौ अनि यहाँहरूलाई सुनाउँछौ। स्वयं यहाँहरूलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर यहाँहरूकै मुखारविन्दुबाट यहाँहरूका रचनाहरू सिर्जनाहरू सुनाउने गर्छौ। हामी पनि सुन्ने गर्छौ अनि हाम्रा तमाम श्रोताबिनलाई सुनाउने गर्छौ भने कहिलेकाहीँ यहाँहरूले उपलब्ध गराउनु भएका कृतिहरू रचनाहरूलाई सकेसम्म मेरो ब्रह्मले मेरो विवेकले भेटेसम्म न्यायसंगत तरिकाले वाचन गर्ने प्रयास गर्छु। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लागिरहेको छ? साहित्य मञ्जरी सबैको मन बिसाउने चौतारी पनि हो। हामी कथा सुन्छौ, कविता सुन्छौ अनि गजलमा रमाउँछौ, होइन? अनि त्यति मात्र होइन, हाम्रा अन्तस्करणमा प्रस्फुटित भावहरूलाई हामी सिर्जना मार्फत उजागर गर्छौं। समाजका विकृति विसङ्गतिहरूलाई साहित्यिक रचनाका मार्फतबाट प्रस्तुत गर्छौं। यो पनि एउटा सामाजिक रूपान्तरणका लागि गरिएको साहित्यिक प्रयास हो, सभ्य र शिष्ट प्रयास हो। आदरणीय श्रोताबिन, यहाँहरूले यो साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंग मार्फत प्रत्येक शनिबार बेलुकी 9 बजेपछि सुन्ने गर्नुहुन्छ अनि त्यति मात्र होइन, हामी यसलाई रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि लाइभ गर्छौं। यहाँहरूले आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गरिरहनु भएको छ। यहाँहरूका सुझावहरूलाई हामी मनन गर्छौं र सुझावहरूलाई मनन गर्दै यहाँहरूका सुझावहरूलाई शिरोधार्य गर्दै त्यसकै प्रतिक्रिया स्वरूप हामी फेरि यहाँहरूकै सल्लाह सुझाव अनुरूप हाम्रो कार्यक्रमलाई विविध मोड पनि दिने प्रयास गरिरहेका छौं। साहित्य चेतना एउटा सामाजिक रूपान्तरणको अभियान हो। कला चेतना सामाजिक रूपान्तरणको एउटा अभियान हो। हामी राजनीति विषयमा आबद्ध भएर मात्र सामाजिक रूपान्तरणका समाज परिवर्तनका रेखाहरू कोर्न सक्दैनौं। समाज परिवर्तनका सामाजिक रूपान्तरणका रेखाहरू कथाहरूमा पनि कोरिन्छन् अनि चित्रहरूमा पनि कोरिन्छन्। त्यति मात्र होइन, गीत मार्फत पनि गुन्जिन्छन् र हाम्रो साहित्यिक लय पनि सामाजिक रूपान्तरणको एउटा अभियान हो। आदरणीय श्रोताबिन, यहाँहरूका सल्लाह सुझाव पनि यसै अनुरूप नै थिए। सामाजिक परिवर्तनका लागि साहित्य मञ्जरीले के गर्न सक्छ? साहित्य मञ्जरीमा कला, साहित्य र भाषाको सम्वर्धनमा लागेका सर्जकहरूका रचना सुनाइन्छन्। ती रचनाहरूमा पनि त्यस्तै प्रकारका अनुभूतिहरू, त्यस्तै प्रकारका अनुरोधहरू, त्यस्तै प्रकारका विचारहरू र भावहरू प्रकट भएका हुन्छन्। त्यो पनि हाम्रो सभ्य र शिष्ट तरिकाको सामाजिक रूपान्तरणको अभियान हो। साथमा साथ दिनुभएको छ, यहाँहरूप्रति नमन छ, उच्च सम्मान छ अनि नमन छ। आज मैले यहाँहरूलाई यति कुरा भनिरहँदा म यहाँहरूले साहित्य मञ्जरीलाई दिनुभएको साथप्रति नतमस्तक भएर यति कुरा भनिरहेकी छु। पुनः आदरणीय श्रोताबिन, यहाँहरू साहित्य मञ्जरीको भगवान हुनुहुन्छ, यहाँहरू हुनुहुन्छ अनि साहित्य मञ्जरी छ। यति भन्दै आज मेरो हातमा रहेको छ एउटा साहित्य कृति, लक्ष्मी रेग्मी खनाल स्याङ्जादेखि हुनुहुन्छ, उहाँको अन्त्य शीर्षकको लघुकथा संग्रहबाट आज मैले केही लघुकथाहरू वाचन गर्दैछु। लक्ष्मी रेग्मी खनालज्यूप्रति हार्दिक सम्मान छ, उहाँको यो लघुकथा कृतिको प्रकाशन गर्नुभएको छ नमस्ते आधुनिक लघुकथा मञ्च चितवनले भने। यो कृतिलाई 2081 वैशाखमा पहिलो संस्करणको रूपमा प्रकाशन गरिएको थियो भने आज मेरो हातमा रहेको छ। यसमा जम्मा 29 लघुकथाहरू संग्रहित छन्। केही थान लघुकथाहरू वाचन गरेर म आज आदरणीय श्रोताबिन्दुहरूलाई यो साहित्यमय बनाउने र आजको अङ्कलाई लघुकथामय बनाउने प्रयत्न गरिरहेकी छु। आउँ है त सँगै सुनौ अनि सँगै आनन्दको अनुभूति लिऊ। यति भन्दै यसै लघुकथा कृतिबाट अन्त्य लघुकथा कृतिबाट म पहिलो लघुकथा विकास शीर्षकको लघुकथा वाचन गर्दैछु। यसरी सुरु हुन्छ। भर्खर रोपाई सकेर घरतिर लाग्दै थियौं, बाटोमा हिँड्दै कता कता अचम्मको आवाज आयो। चारैतिर फर्केर हेर्दा कतै केही देखिन, अगाडि बढ्दै गएको थिए। गएको चैत महिनामा बाटो खनिएको थियो, एकदमै हिलो भइसकेको थियो। न नाला काटेको थियो, न त बाटोमा कुनै ग्राभेल नै हालेको थियो, एकदमै हिलो थियो। त्यति नै बेला एउटा पट्टो मोटरसाइकलमा हुँच्दै आयो, ओइरिएर उत्तानो परेर तल झर्यो। लौन बचाउ मरे मरे, निकै ठूलो आवाज आयो। दुगुर्दै अगाडिको खोजमा पुगेको बाइक चिप्लिएर बाटोबाट तलै पुगेको रहेछ। मान्छे भने सानो रुखको हाँगामा अल्झिएको रहेछ। मसँग कम्मरमा बिहान बाँधेको पटुकी थियो, एउटा टुप्पा आफूले समाते, अर्को टुप्पा ऊ समक्ष फालेर बिस्तारै आफूतिर तानेर त्यो भाइलाई भने, कसरी हेर्नु न बाटो यस्तो छ त, हात त अरू केही भएको छैन, देब्रे खुट्टा चलेको छैन, 6-7 महिना अगाडि मात्र किनेको बाइक कसरी ल्याउने, डुब्यो, 3 लाख डुब्यो। दुर्घटनामा परेको भाइले आफ्नो सबै दुःख पीड़ा बिर्सेर 3 लाख सम्झ्यो। अय्या अय्या गर्दै लामो समयसम्म कराइरह्यो, तर उसको मानसबाट विकासमा प्राप्त भएको मूल्य हराइरहेको थिएन। मैले दिगदार भएर उतर्फ हेरेर कराए, उफ, यस्तै हो भाइ हाम्रो रोजाई अनि उनीहरूको विकास। धन्यवाद यो सुन्दर लघुकथाका लागि। विकास शीर्षकको लघुकथा रहेको थियो। आदरणीय श्रोताबिन, यहाँहरूलाई कस्तो लागिरहेको छ? म फेरि तुरन्तै अर्को लघुकथा वाचन गर्दैछु। अर्को शीर्षक रहेको छ परिचय।
12: टिना फलाम प्लास्टिक आयो आयो आयो, दिनु है दिनु। घरमा रहेको टुटे फुटेका सामान बारे उताबाट कसैको आवाज आयो।
11: कबाडी एउटा पुरानो साइकलमा पछाडिपट्टि दुवैतर्फ बोरा झुन्ड्याएर हिँडिरहेको थियो। रमेशले उसलाई देखेर भन्यो, ए भैया, थोत्रा टिनहरू छन्, लैजाने हो?
12: हुन्छ हजुर,
11: के कति छन् निकाल्नुहोस् न। उक्त व्यक्ति रमेशको घरतिर लाग्यो। गाउँका केटाहरू टिना फलामवाला धोती आयो भन्दै झुम्मिन थाले। रमेशका बाघ पिँढीमा बसेर
12: तमाकु खाँदै हुनुहुन्थ्यो। उहाँले सुन्नुभयो, कहाँ हो बाबु तिम्रो घर? यी टुटे फुटेका फलाम टिन लगेर के गर्छौ? यत्तिकैमा रमिला बोले, यो इन्डियन होला नि, बोलिने के बोल्छन् बुझिँदैन, सक्कल पनि त्यतैको जस्तो छ। खिचाएर त्यो भैया अक्क न बक्क पर्यो अनि भन्यो, मेरो घर वीरगंज हो बुवा, मैले मैथिली भाषा बोलेको, हिन्दी होइन, यी सामानहरू नि बा हामी कारखानामा लगेर दिन्छ, जोखेर लिन्छ, हामीले यसैले परिवार पालेछ बा। फेरि भैया नै बोल्यो अनि भन्यो, हामी पनि हजुर जस्तै नेपाली हो दिदी, हजुर पछाडि, हजुर पहाडी हो म तराई, थोरै वेशभाषा त फरक हुन्छ दिदी, वास्तवमा आफ्नो परिचय पाउँदैन, हामी नागरिकता पाउन पनि धेरै समस्या हुन्छ, हामी आफ्नो परिचय नेपाली भन्न नागरिकता दिँदैन सरकार, इन्डियन बन्न आफ्नो नेपाली स्वाभिमानले दिँदैन, त्यसैले म जहाँको छु हजुर जहाँको भए पनि हामी नेपाली हो दिदी, मेरो परिचय मेरो मन दुवै नेपाली हो। यो सुन्दर सुन्दर लघु कथा रहेको थियो, यो परिचय शीर्षकको, हार्दिक सम्मान छ लेखक लक्ष्मी रेग्मी प्रति। फेरि म अर्को लघु कथा वाचन गर्छु है त, अर्को लघु कथा रहेको छ मेरो हातमा इमानदारी, यस प्रकार रहेको छ, ल छिटो छिटो चिया पिउनुहोस्, ती काम छ, म एक्लै एक्लै कता कता भ्याउनु, सीमा चिच्याउँदै थिइन्। पत्रिकावालाले डोर बेल बजाएर पत्रिका फालेर गयो। चियाको चुस्की सँगै श्रीमतीका कामका कुरा सुन्दै गरेका रामलाल फ्याट्टै पत्रिका फालेर उठेर सीमा भएतिरै गए। सीमाको हातमा लामो कागजको लिस्ट थियो, ल हेर्नुहोस् त, छोराको बिहेको इन्गेजमेन्ट, हल्दी, मेहेन्दी, ब्याचल पार्टी, के हो के हुने, अनि के बुढा हेर्नुहोस् है, मेरी बुहारीको लागि आवश्यक सम्पूर्ण गहना र कपडाहरू सबै म आफै रोजेर किन्ने हो। सुन्नुहोस् न, अस्ति छिमेकी दिदीको बुहारीले लगाएको बेहुली सेट कस्तो राम्रो थियो है, जम्मा 12 तोलामा रेडी भएकोले, ऊ पनि त्यो पार्टी नै गरौँ है पार्टी, रामलाल एकोरो श्रीमतीलाई हेरिरहेका थिए। ए अँ सुन्नुहोस् त, पैसाको सबै तामझाम भएको छ नि, रामलालले मुन्टो हल्लाए, दुईटी छोरी पछिको छोरो सबै रहर पूरा गर्ने हो, मलाई त छोरीहरूलाई नि छोराको बिहेमा एक एक सेट गहना उपहार दिन मन थियो, मिलेसम्म किनौँ है, हजुरको सरकारी जागिर अनि म पनि अरू भन्दा कहाँ कम हुन सक्छु र, हिजोको दिन जस्ता भए पनि आज हजुरको कमाइमा म रमाउनै पर्छ। यत्तिकैमा डोर बेल बज्यो, चारजना पुलिससँग 3-4 जना टाई सुट लगाएका मान्छे भित्र छिरे। रामलाल सर यु आर अन्डर अरेस्ट, रामलाल सर यु आर अन्डर अरेस्ट, हजुरलाई भ्रष्टाचारको अभियोगमा हामीले हिरासतमा लिन चाहन्छौ, हजुरले 70मा अफिसर रहँदा काठ तस्करीमा सहयोग गर्नुभएको रहेछ, यो सुन्ने बित्तिकै सीमाको बेहोसीको सीमा रहेन अनि पागल भने चिच्याउँदै भने, लैजानुहोस् भ्रष्टाचारीलाई, यस्ताको कमाईको श्रृङ्गारले मेरो घरकी लक्ष्मीलाई सिँगार्न सक्दिन, रामलाल एक्कासी चिच्याउँदै दिन्छ। ओहो कस्तो स्वप्न, यदि यो सत्य भए उनी पनि मेरो साथमा नहुने रहेछन्, म मेरो परिवार त्याग्न सक्दिन, म आज इमान्दारीका साथ काम गर्छु। पानी पिएर रामलाल बिस्तारामा पल्टिए। कस्तो सुन्दर सुन्दर लघु कथा रहेको थियो यो इमान्दारी, मेरो हातमा रहेको छ अन्त्य लघु कथा संग्रह र लेखक हुनुहुन्छ लक्ष्मी रेग्मी खनाल स्याङ्जाबाट, र उहाँको कृति मेरो हातमा उपलब्ध भएपछि मैले यो कृतिलाई वाचन गर्ने प्रयास गरिरहेकी छु, र साहित्य मञ्जरीमा आज साहित्य मञ्जरीलाई लघु कथा मय बनाउने प्रयत्नमा जुटिरहेकी छु। आदरणीय श्रोताबिन यहाँहरूलाई आजको कार्यक्रम कस्तो लागिरहेको छ, आजको यो भाग कस्तो लागिरहेको छ, यो अङ्क कस्तो लागिरहेको छ, साहित्य मञ्जरीको लघु कथा विशेष अङ्क। फेरि पनि म यसै कृतिबाट अर्को एक थान लघु कथा वाचन गर्दैछु, अर्को शीर्षक रहेको छ धरातल। यो लघु कथा यसरी सुरु हुन्छ, वा आइफोन पो धन्यवाद पतिदेव, नैना आज एकदमै खुसी छ, बुढा सुन्नुहोस् न हामी आज डिनरको लागि बाहिर जाने ल, बुढा हुन्छ भन्दै बाहिर गए। नैना दिनानो दिन खर्चिलो र भर्किलो कुरामा आकर्षित थिइन्, उनले चाहेको रहर गरेको कुराहरू प्राप्त गरेरै छाड्थिन्, दुई सन्तानकी आमा भए तापनि 20-22 केटाकेटी जस्तै देखिन्थिन्, उनका श्रीमान एउटा प्रतिष्ठित कम्पनीको म्यानेजर थिए, उनीहरूको बाबु आमा हुनुहुन्छ, बुढा बाबु आमाको ख्याल र स्याहारमा केही ध्यान दिँदैनथे, उनी आफ्नो पुराना साथीहरूसँग भेटघाट गर्न पनि नचाहने फरक व्यवहार देखाउने गर्थे। फोनको घन्टी टिनिन्न बज्यो, नैनाले पतिलाई भने, हेर्नु त हजुर कसको फोन हो, हेलो, उताबाट जवाफ आयो, जयसाब दर्शन आराम हुनुहुन्छ, अनि के गर्दै हुनुहुन्छ नि, छोरी नाति नातिनाको खबर के छ, अब त वार्षिक परीक्षा पनि लाग्यो होला। साह्रै अत्यास लागेको छ कि ज्वाइँ सर, हजुरको अफिसमा छुट्टी भए मिलाएर आउनु न, आमाले सुस्त सुस्त बोल्न थाले। नातिनु न आमा, हामी फुर्सद मिलाएर आइहाल्छौ नि। अनि बुबालाई दमको बिमार ककड खानुहुन्छ कि छोड्नु भयो? अनि हजुरले सुगरको औषधि लिइरहनु भएको छ नि? ठिकै छ बाबु, मलाई त बाला रात परेपछि खोकीले सुत्नै सक्नुहुन्न, खाली छाती दुख्यो मात्र भन्नुहुन्छ। एकचोटि सहरतिरै जचाउन ल्याउन पर्छ कि, छोरीसँग सल्लाह गरौँ कि भनेर। ए हो र आमा, हुन्छ, नैनालाई भन्नै पर्दैन, भोलि बिहानै उपचार गर्नुपर्छ। खो आउनुभयो? ओहो बा आमा पो, अनि केही नभनी मलाई भन्नुभएको थियो तिमीलाई सरप्राइज दिउँ भनेर। आज हस्पिटल लिएर जानुछ, छिटो छिटो खाना बनाऊ। नैना किचनमा गएर भाँडा बजाउँदै खाना बनाउन थाले, उसको श्रीमान कराउन थाले। के भयो नैना? रिसाउँदै भने, आज झन् दिउँसो सबै साथीसँग फिल्म हेर्न जाने भनेको, हस्पिटल पो जानु पर्यो, यी बाला फेरि आजै आउनु पर्यो। श्रीमानले गाला फुट्ने गरी चर्काए। हेर, आज मसँग बिहे गरे सुख पाए भन्दैमा हिजो जन्म दिएर हुर्काएका बा आमालाई नबिर्स। आज मासु र मसिनो चामल पाए भन्दैमा हिजोको कनिकाको धरातल नबिर्स, बुझ्यौ? साँच्चै हामीले हाम्रो धरातल बिर्सिरहेका हुन्छौँ। हामी कस्तो अवस्थाबाट गुज्रेर यो अवस्थामा आइपुग्यौं, हामीले हाम्रो इतिहास र हाम्रो विगतलाई बिर्सनु हुँदैन। एकदमै सुन्दर सुन्दर लघु कथा रहेको थियो यो धरातल, मलाई त एकदमै सुन्दर लाग्यो। आदरणीय श्रोताबिन, यहाँहरूलाई आज कस्तो लागिरहेको छ कथा, अनि त्यसमा पनि लघु कथा श्रवण गरिरहनु भएको छ? एकदमै छोटो समयमा धेरै धेरै कथाहरू सुन्ने अवसर पनि हो यो। यसर्थ यो लघु कथा विधा आफैमा विशिष्ट प्रकारको विधा लाग्छ मलाई त, पक्कै पनि यहाँहरूलाई त्यस्तै लाग्दो हो भन्ने आशा गर्दै फेरि पनि म यो अन्त्य लघु कथा शीर्षकबाट अर्को लघु कथा वाचन गर्दैछु। यसको शीर्षक रहेको छ जिउने। गाउँमा सबैजना ताती लागेर हिँडिरहेका थिए। मेयर साहब नमस्कार नमस्कार भनेर सरिताले भने। मेयरले साथै जवाफ फर्काए, नानी के छ खबर सरिता? ठिकै छ मेयर साहब, सबैजना भएर कता हिँड्नु भयो त नि? त्यहाँ पर गहिरामा बस्ने दाजुभाइको किन झगडा गरेछन् नि? त्यतैतिर जान लागेको, मेयर साहबको गाडी त्यतै घरतर्फ लाग्यो, म पनि त्यतै तर्फ लागे। दाजुभाइ दुवैको अनुहार कालो निलो थियो। देउरानी जेठानी ओठ पल्टाउँदै भुक्काउँदै थिए। पिँढीको एउटा छेउमा बुढियामा आँखा भोरे आँसु बनाएर बसेकी थिइन्। मेयर साहब वडा अध्यक्ष र गाउँले घरका भाँडा कुडा बाँडे। बाँकी रहिन् बुढियामा, मेयर साहबले भने। आमा कसको अंशमा परिन् त? ए हल्लार हल्लार कान्छो, छोरो पियारो त्यतै त होला नि, हल्लारका दाइले भने। कान्छो हल्लार पनि के कम छ र? हल्लारले भने। ठुलो छोरो चाख त्यतै त होला, यत्तिकैमा आमाले भने। म त यो दिन आउनुभन्दा पहिले खस्न पाएको भए पनि हुने, आमा रुन कराउन थालिन्। हरिकाका बोल्नु, नरुनु कान्छी आमा, अहिले त नेपालमा पनि आफ्नो नमरिन्जेल सम्पत्ति छोराहरूको नाममा भाग गर्नु पर्दैन, सबै हजुरको। जसले हजुरलाई माया गर्छ जिउनी त्यतै पाउँछ, अनि यिनीहरूका नै दुवारको नाममा लौरा भइसकेछन्, यिनीहरूले जे सिकाए त्यही सिक्लाम। त्यसपछि एकछिन सबै मौन भए। दाई भएको ठाउँमा हल्लार कान्छो आएर भने, दाई जे भयो भयो, हामी सबै आमा हुन्जेल सँगै बसौँ, अरू कुरा पछि सोचौँला। दाईले पनि सहमति जनायो। देउरानी जेठानी पनि सहमति देखिए। आमाले लामो सास फेरेर मुसुक्क हाँसिन्। कस्तो सुन्दर सुन्दर लघु कथा रहेको थियो यो जिउने शीर्षकको। फेरि म अर्को लघु कथा वाचन गर्दैछु, सेतो कोट। यो शीर्षक पनि जिज्ञासु खालको छ, सेतो कोट। सुनौ है त बाबु, एकदमै बिरामी भयो। दुई तीन दिनदेखि उसलाई सामान्य ज्वरो र खोकी लागेको थियो। अब त हस्पिटल लानुपर्ने भयो भने हस्पिटल लिएर गयौं। बालरोग विशेषज्ञ भन्ने लेखिएको बोर्ड थियो। मलाई कता कता डर लागेको थियो, खै यस्तो सानो हस्पिटलमा कस्तो उपचार होला। हामीले डाक्टरसँग भेट गर्यौं, उहाँले बाबुको रगत चेक गर्न भन्नुभयो, जसमा डेंगू र मलेरिया नेगेटिभ आयो, तर सीआरपी पोजिटिभ आयो। डाक्टरसँग सुन्न मन लाग्यो, मनमा डर धेरै थपियो। उहाँले बाबुको छातीको एक्सरे गर्नु भन्नुभयो, छातीमा निमोनियाको दाग देखियो। मन अतालिँदै अतालिँदै गयो। डाक्टरले बाबुलाई काखमा लिएर भन्नुभयो, हजुरहरू आत्तिनु पर्दैन, बाबुको जिम्मा मेरो भयो। आमाको मन नहो भक्कानिन थाल्यो, धेरै नै खतरा पो भएर हो कि? डाक्टरले बाबुलाई भर्ना गर्नुभयो, औषधि लिन पठाउनु भयो, औषधि यति धेरै कि म निकै नै आत्तिन थाले। खै हामी यहाँ बसेर गलत गर्यौं कि सही? हे भगवान्, मेरो बाबुलाई निको गराइदिनुहोस्। मनमा म धेरै रोएँ। औषधि 6-2-10 गरी 5 दिनसम्म निरन्तर चढाइयो अनि दिनदिनै बाबु फरक हुन थाले। मन अब बिस्तारै हल्का हुँदै गयो। 6 दिनपछि बाबुको सीआरपी चेक गर्दा नर्मल लेभलमा आयो अनि निमोनियाको दाग पनि हटेर गयो। एकदमै खुसी भए लाग्यो। सेतो कोट लगाउने मान्छेमा साँच्चै हाम्रो ईश्वरको बास हुँदो रहेछ। कस्तो तार्किक बिम्बात्मक तरिकाले यो सेतो कोट शीर्षकको लघुकथा रचना गरिएको रहेछ। यो सुन्दर कथाका लागि सर्जक प्रति हार्दिक सम्मान छ। यति भन्दै एकैछिन, शीर्षक चाहिँ अलिकति रोमान्टिक लाग्यो। यो बुढो भैंस। एसईको अन्तिम दिन सबै विद्यार्थीहरू परीक्षा दिएर गाडीमा आए। सबैले एसईको रिजल्ट आएपछि यस्तो पढ्छ, उस्तो पढ्छ, यो कलेज पढ्छ, त्यो कलेज पढ्छ भन्दै एकअर्कासँग गफ गर्दै थिए। स्कुल बसले सबै विद्यार्थीहरूलाई सबैको घर छोड्दै अगाडि बढेको थियो। सबैजना खुसीले फुरुङ्ग थिए। अबको 3 महिना त पुरै घुम्ने हो। कोही इन्ट्रान्सको तयारी गर्न पर्ला नि, कोही म त कम्प्युटर सिक्ने भन्ने सबैको फरक फरक रहरहरू थिए। बिस्तारै सबैजनाको घर आइसकेको थियो। बसमा अब रितिका र 55-60 वर्ष उमेरका ड्राइभर मात्र थिए। रितिकाको घर जाने क्रममा एक ठाउँमा सानो जंगल पर्थ्यो। ड्राइभरले गाडी रोकेर रितिकालाई भने, किन लास्टमा बसेको नानी, क्याबिनमै आऊ न। हुन्छ अङ्कल, क्याबिनमा बस्न गइन्। रितिका बिस्तारै अगाडि क्याबिनतिर बढ्दै थिए। ड्राइभरले बसको पुरै झ्याल ढोका बन्द गर्न थाल्यो। रितिकालाई शङ्का लाग्यो। उसले आफ्नो दाजुलाई म्यासेज गरे। ड्राइभरलाई रितिकाले हातपत गर्न थाले। उसले आफ्नो ब्यागले र किताबले ड्राइभरलाई प्रतिकार गर्दै थिए। यत्तिकैमा रितिकाका दाजुले गाउँका 2-4 जना मान्छे लिएर आए। रितिका रुँदै आफ्नो दाजुलाई अँगाल्न पुगे। स्कुलका प्रिन्सिपल र अन्य शिक्षक पनि आइपुगे अनि ड्राइभरलाई प्रिन्सिपलले एक चाप्पल लगाउँदै भने, लाज लागेन आफ्नो नातिनी र छोरी समान बच्चीमाथि गिद्धे नचलाउन। तिम्रो बुढो भैँस तिमीलाई आजैबाट अवकाश, तिमी हाम्रो संस्थाको लायक छैन। सबैले चालकलाई त्यत्तिकै छान्न हुँदैन भन्ने कुरामा सहमति जनाए। पुलिस आएपछि पुलिसलाई बुझाए। रितिकालाई लाग्यो, आज म झन्डै पिपासुको हातबाट मरिन। यो सुन्दर लघु कथा थियो बुढो भैँस, एकदमै सुन्दर लाग्यो। आदरणीय श्रोताबिन, यहाँहरू सुनिरहनु भएको छ साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 MHz ध्वनि तरङ्ग मार्फत। प्रत्येक शनिबार 9 बजेपछि बेलुकी 9 बजेपछि प्रसारण हुने साहित्य मञ्जरी सुनिरहनु भएको छ। यहाँहरूलाई यो कार्यक्रम कस्तो लागिरहेको छ? आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्नुहोला है। र भर्खरै यहाँहरूलाई मैले सुनाइरहेकी छु अन्त्य लघु कथा संग्रहबाट केही थान लघु कथाहरू। लघुकथामा समाज सुनाइरहेकी छु, व्यक्ति सुनाइरहेकी छु अनि हाम्रा सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधिहरूलाई सुनाइरहेकी छु। अर्थात् समाज परिवर्तनका लागि आवाज उठाउने खालका, समाजमा भएका सामाजिक विकृतिहरूलाई उजागर गर्ने खालका कथाहरू श्रवण गराइरहेकी छु। पक्कै पनि यहाँहरूलाई यी कथाहरूले, यी लघु कथाहरूले आनन्द दिइरहेका छन् भन्ने विश्वास गरेकी छु। यहाँहरूलाई कस्तो लागिरहेको छ? साहित्य मञ्जरी सुन्न नबिर्सनुहोला। यो रेडियो ढोरबराई 103.8 MHz ध्वनि तरङ्गमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुन्छ अनि हामी रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि आवाज उठाउने खालका, समाजमा भएका सामाजिक विकृतिहरूलाई उजागर गर्ने खालका कथाहरू श्रवण गराइरहेकी छु। पक्कै पनि यहाँहरूलाई यी कथाहरूले यी

लक्ष्मी खनालज्यू द्वारा लिखित कीर्ति अन्त्य लघु कथा कीर्तिबाट केही थान लघु कथाहरू वाचन गरिरहेकी छु। पक्कै पनि यहाँहरूलाई यो लघु कथा श्रवण गर्दा आनन्दको अनुभूति भइरहेको छ भन्ने महसुस गरेकी छु। अब भने यति भन्दै फेरि पनि म यसै लघु कथा कीर्तिबाट म अर्को लघु कथा सुनाउने अनुमति चाहन्छु र यस लघु कथा कीर्तिमा रहेका 29 लघु कथाहरू मध्ये अब भने म अन्त्य शीर्षककै लघु कथा जसलाई यो कथा संग्रहको 37 पेज नम्बरमा सम्पादन गरिएको छ अन्त्य यो लघु कथा संग्रहको शीर्ष लघु कथा पनि हो। यति भन्दै अब म अन्त्य वाचन गर्छु है त। कस्तुरी कहिले सकी नसकी सामान बोक्दै हिँड्थिन् भने कहिले ससाना केटाकेटीलाई डोर्याउँदै हिँड्थिन्। उनलाई नयाँ गल्लीको पुरानो घरमा आउजा गरेको देखिन्थ्यो जहाँ ठूला ठूला नेता व्यापारीहरू र कर्मचारीहरूको आवत जावत गरेको पाइन्थ्यो। उनी हर महिना वैशाखदेखि चैत हर बार आइतबारदेखि शनिबार बर्खा होस् वा हिउँदमा उनको कार्यशैली सदाबहार एकछिन नाचको थियो। उनी एक बिहानै तरकारी बजारबाट फर्किँदै थिइन्। महिलाहरूको उनसँगै हातमा पम्पलेट बोकेर विभिन्न ब्यानरहरू लिएर नारा लगाउँदै हिँड्दै थिए। उनीहरू रङ्गी विरङ्गी कपडा गरगहना र स्यान्डिलहरूमा थिए जो आफूहरूलाई महिला अभियन्ता भन्न रुचाउँथे। उनीहरूको हात हातमा आइफोन थियो। महँगो मेकअपले अनुहार छोपिएको थियो। टाउकोमाथि चस्मा लगाएका थिए। तर कस्तुरी उनी भन्दा भिन्न थिइन्। घुम्रो कपाल, तीन ठाउँमा टालेको कुर्ता सुरुवाल, खुट्टामा पुरानो चप्पल जुन 5 मिनटमा 5 पटक नै फुस्किन्थ्यो। महिलाको हुल अगाडि बढ्दै थियो। त्यही हुलको बीचमा कस्तुरी हराइन्। बिस्तारै हुल हराउँदै गयो। उनी एक अभियन्ता सँगै ठोक्किन्। उनले बोकेको तरकारीको झोला भुइँमा खस्दा सबै तरकारी छरपष्ट भयो। कस्तुरी डराउँदै डराउँदै छिटो छिटो तरकारी उठाउन थालिन्। त्यसै बेला अभियन्ताले सोधिन्, किन आत्ते कि बहिनी, यति हतारमा कहाँ हिँड्यो कि? आज मालिकको घरमा पार्टी मिटिङ छ, मैले खाना रेडी गर्नुपर्ने, ढिलो भइसक्यो। कस्तुरी हतारिँदै थिइन्। फेरि सोधिन्, कहिलेबाट हो बहिनी काम गर्न सुरु गरेको? म 10 वर्षकी हुँदा मलाई पहिलाको मालिकसँग अहिलेको मालिकले खरिद गरेर ल्याउनु भएको। यति भनेर आफू मानव बेचबिखनमा परेको कुरा सुनाएर कस्तुरी त्यहाँबाट उम्केर भागे। अभियन्ता अकमक्क परिन्। मनमा नि सोच्न थालिन्, हामी आलिसान महलमा बसेर यसरी नारा लगाउँदैमा ब्यानर बोक्दैमा वास्तविक महिला हिंसा अन्त्य हुन्छ र? कस्तो सुन्दर बेजोड थियो यो बेजोड रचनाका लागि लेखक लक्ष्मी रेग्मी खनालज्यू प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आदरणीय श्रोताबिन, आज मैले साहित्य मञ्जरीलाई लघुकथामै र लघुकथा विशेष अङ्क बनाउने प्रयास गरिरहेकी छु। आज मलाई साथ दिनुभएको छ लघुकथाकार लक्ष्मी रेग्मी खनालज्यूले। उहाँले आफ्नो कीर्ति पठाएर मलाई सहयोग गर्नुभएको छ। उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्दै फेरि पनि म अर्को एउटा लघु कथा वाचन गर्छु। पछुतो यसरी सुरु हुन्छ। एकदमै चलिरहेको कम्पनी त्यहाँको सामानहरूको माग देश विदेश जताततै थियो। ठूला ठूला मेसिनहरू चलिरहेका थिए। कामदारहरू पनि तिनै मेसिनहरू झैं आफ्ना हातहरू चलाइरहेका थिए। म्यानेजर आएर छिटो छिटो प्रोडक्ट बनाउनु पर्दछ नत्र फेरि अर्डर क्यान्सल हुन्छ भन्दै यताउता घुमिरहेका थिए। 24 घण्टामा 20 घण्टाको ड्युटी गर्नुपर्ने कामदारहरू एकअर्कालाई घरिघरि हेर्न मात्रै सक्थे तर बोल्न पाइन्थ्यो। केही कुरा गर्न लागेको बेला म्यानेजर आएर एउटा न एउटा दोष लगाएर जान्थ्यो। काम चलिरहेको थियो। कामदारले म्यानेजरलाई उत्पादित वस्तुको गुणस्तर वृद्धि गर्न सामान अपुग छ भन्दा जति छ त्यतिले म्यानेज गर भन्दै थर्काउँथे। कारखानामा कहिलेकाहीँ साउ आउँदा सबै काम आफैले मात्र गरे जस्तो गरी म्यानेजरले मुख खोल्थे। कुनै कर्मचारीले अफिसको कमी कमजोरी बारे कुरा गर्न चाहे आफू मात्र जान्ने जस्तो गरी बोल्नै दिँदैनथे। समय बित्दै गयो। उत्पादित सामानको मार्केट पनि घट्दै घट्दै गयो। आमदानी कम देखिन थाल्यो।

0: समय समयमा कामदारले सामानको गुणस्तरको बारेमा कुरा गर्दा म्यानेजर झन धेरै जोखिन्थ्यो। सामानको स्टक बढेको थियो, स्टकमा रहेका सामानहरू पनि कति डेट एक्सपायर भएका थिए। एक दिन अचानक गुणस्तर मापन केन्द्रका कर्मचारी आएर बुझ्न थाले। उनीहरूले भने, यो कारखाना बन्द गर्नु पर्यो किनभने यहाँ उत्पादित वस्तुको कुनै गुणस्तर छैन, यहाँ सधैँ कच्चा पदार्थ नक्कली छन्। कम्पनी बन्द हुन लाग्यो। त्यति बेला बल्ल साउजस के किन यसो भने म्यानेजर सर, उनले सुन्न थाले। म्यानेजर निशब्द भयो। उसलाई पहिले आफूले गरेका कार्यप्रति आत्मग्लानी हुन थाल्यो। म्यानेजरलाई आफ्नो कामप्रति पछुतो भयो। यो मिठो सुन्दर लघु कथा रहेको थियो पछुतो। आदरणीय श्रोता दिन, यहाँहरूलाई कस्तो लागिरहेको छ साहित्य मञ्जरी कार्यक्रम? हामी साहित्य मञ्जरी मार्फत आज हामी लघु कथाकार तस्मी रेग्मी खनालज्यूको अन्त्य लघु कथा कृति वाचन गरिरहेका छौं। फेरि पनि म एउटा लघु कथा वाचन गर्छु, सम्भवतः यो अन्तिम लघु कथा हुनेछ आजको अंकका लागि। यो लघु कथाको शीर्षक रहेको छ सिक्री। यो सिक्री शीर्षकको लघु कथा म वाचन गर्दैछु है त। साइले आमा, ए ल बस्दै गर है, यहाँ अलिकति चिनी फलेको रहेछ। सपना आराम बेन्चमा गएर फटक्क बसी। घर सुन्दर थियो, भित्ताभरि तस्विरहरू सजाइएका थिए। सपनाले आफ्नो घर सानो भएको सम्झिँदै मनमा नै भने, कति भाग्य माने काकी, यस्तो महल जस्तो घर छ। यस्तै कुरा मनमा खेलाउँदै गर्दा सपनाको आँखा आँगन छेउको धारोनिर पुग्यो। उसले त्यहाँ पहेँलो सिक्री देखिन्। देख्दा हिजो मात्र किनेर ल्याएको जस्तै लाग्यो। सपनाको मन जति नै कोसिस गर्दा पनि थामिएन, अनि धारो नजिकै गएर सिक्री टपक्क टिपेर पटुकीमा राखी। अनि सपनाले काकीलाई भने, सिमी टिपेर सकिएन हो साइले आमा, आएँ हो आए, ला तैँले नि लैजा एकसाथ मिसाएर खा। भइगयो, अहिले त खरबारीमा घाँस काट्न हिँडे कि, पछि पसेर लैजाउला नि। सपना हिँड्न अतारी, बस्न है केटी, हिजोको खिर थियो खाएर जालिस् नि, साइले आमा कराउन थालिन्। उनी बसिन्, पछि आउँछु, ऊ बसिन भो पछि आउँछु भन्दै खरबारीतिर लागि। उसको मनमा नै धेरै कुरा खेल्न थाले। भोलि काकीले मान्छे पो जोड्ने हुन् कि, म घर पुग्नुभन्दा पहिले पुगेर बुबा आमासँग सोधिन् भने बाले त ढाड फुस्काउनुहुन्छ। त्यहाँ भित्ताभरिका फोटामा भगवान्का फोटा नै थिए, मैले भगवानकै अघि चोरी गरेपछि म त कस्ती। ऊ एक्कासी झस्किन थाले। उसको मन शान्त रहनै सकेन। ऊ फेरि साइली काकी कहाँ जाने निदो गरे, काँस पुर्याएर त्यही बाटो हुँदै गए। अघि खिर्खा भन्दा नि नखाई गए, छिट्टै फर्किदेस् त साइली, काकीले भने। हतार थियो के काकी, त्यही भएर हेर न, अस्ति बजारबाट दुईवटा सिक्री ल्याएको, एउटा आफैलाई र एउटा तँलाई भनेर धारामा राखे झैं लगाएको थियो, कता परेछ। लास्ट तेरो चाहिँ यही बट्टामा छ, आजकल पञ्च धातुको 500 दुईवटा पाइने रहेछ। सपना ट्वा परेर पकाउन थाले। कस्तो सुन्दर सुन्दर लघु कथा थियो यो सिक्री। आदरणीय श्रोता दिन, यहाँहरूलाई कस्तो लागिरहेको छ? अब पनि हामी कार्यक्रमको लगभग अन्ततिर प्रवेश गर्दैछौ। आजको कार्यक्रम सुनेर साथ दिनुहुने तमाम भगवान रूपी श्रोता दिन प्रति हार्दिक सम्मान छ, अनि यहाँहरू प्रति कृतज्ञ छु। र सुनेर साथ दिनुहुने साथै साहित्य मञ्जरीलाई प्रत्यक्ष बाहेक अप्रत्यक्ष रूपमा पछि कार्यक्रम प्रसारण भन्दा धेरै पछि पनि यहाँहरू सुन्न सक्नुहुनेछ। सुनेर साथ दिनुहुने सबै सबैका प्रति सम्मान छ। हार्दिक सम्मान व्यक्त गर्दै आजको बसाईबाट विदा लिने बेला आइसकेको छ। मलाई कृति उपलब्ध गराएर साहित्य मञ्जरीलाई आज लघु कथामय बनाउन सहयोग गर्नुहुने सर्जक लक्ष्मी रेग्मी खनालजी प्रति हार्दिक सम्मान सहित आभार प्रकट गर्दछु भने प्रविधिमा साथ दिने लक्ष्मीजी प्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेल मलाई सुनेर साथ दिनुहुने तमाम श्रोताबिन प्रति सम्मान व्यक्त गर्दै म यहाँहरूकै सहयात्री टुका देवी पौडेल कार्यक्रमबाट ओझेल पर्दछु। जय साहित्य।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
2: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि, फोन 0635903769।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846023420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065-414-236 मोबाइल 98-560-78-302 र 98-460-78-302।
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तडहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।
14: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
15: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055।
14: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100।
15: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155।
14: जमुना पौडेल पराजुली, ढोरफिर्दी, हाल अमेरिका, रु 10,050।
15: शिव अधिकारी, ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000।
14: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
15: रसमाया गुरुङ दुलेगौडा, रु 55,555।
14: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115।
15: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 30,111।
14: कृष्ण बहादुर बसेल, ढोरफिर्दी गणेश टोल, रु 21,000।
15: बाराही बचत तथा ऋण सहकारी संस्था, ढोरफिर्दी उत्तम टोल, रु 15,005।
14: कलावती वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,125।
15: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 101,111।
14: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी सेन्टर चोक, रु 51,111।
15: ऋषिराम महत, ढोरफिर्दी हिमाली टोल, रु 15,055।
14: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
16: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811453005।
19: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
20: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
20: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
21: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
20: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
21: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
20: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
21: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
21: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
20: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो, आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
20: छुटका दायराहरू,
21: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
20: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
21: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
20: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062265 र 9468064145।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै प्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घड़ी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा धुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, धुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
10: सुन शुद्धताको प्रतीक। तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
13: मोबाइल 9008535537 र 9806615899।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
15: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9947000787।
16: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाइ?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850602629।
20: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
21: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
24: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनाको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुँको म्याग्दी गाउँपालिका वडा नम्बर 6 27,00,000 रुपियाँ लागतमा निर्माण गरिएको बोहरी बोटर ल्याज्या र्याली र हावा खानेपानी योजना सम्पन्न भएको छ। शनिबार आयोजित एक समारोहको बीच म्याग्दी गाउँपालिका वडा नम्बर छ वडा अध्यक्ष हिरा लाल गुरूङले आयोजनाको उद्घाटन गर्नुभएको थियो। आयोजना उपभोक्ता समितिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष गुरूङले योजना सम्पन्न भएसँगै उक्त क्षेत्रका स्थानीय भाषी खानेपानी समस्याबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा वडा सदस्य युक्त राज वाकले सुकलगढी नगरपालिका वडा नम्बर सातको वडा सदस्य राजबहादुर थापा राजु मेग्दी गाउँपालिका वडा नम्बर छकी वडा सदस्य विष्णुमाया कोइराला वडा सदस्य बुद्धि बहादुर थापा विजय राज पौडेल पशुपति आर्य लगायत ग्रामीण क्षेत्रमा खानेपानी समस्या समाधान गर्न वडा कार्यालयले प्रभावकारी भूमिका खेलेको बताउनु भएको छ। अध्यक्ष गुरूङका अनुसार आयोजना सम्पन्न गर्न म्याग्दे गाउँपालिकाबाट 25 लाख रूपियाँ स्थानीयवासीबाट करिब 2 लाख रूपियाँ बराबरको जनश्रमदान जुटाइएको हो। कुल 27 लाख रूपियाँको लागतमा सम्पन्न भएको यस आयोजनाबाट स्थानीय 27 परिवार घर परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। तनहुको शुक्लगानीका 8 स्थित शुक्ला हिल टार शिवालय क्षेत्र व्यवस्थापन समितिलाई ढोरेली सेवा समाज काठमाडौँले 6,50,875 रूपियाँ आर्थिक सहयोग गरेको छ। शनिबार आयोजित कार्यक्रममा समाजकी अध्यक्ष शिव कुमारी कार्कीले व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। समाजले सदस्यहरूबाट सहयोग संकलन गरी निर्माणधीन शिव मन्दिर तथा अन्य संरचना निर्माणका लागि रकम उपलब्ध गराएको जनाएको छ। कार्यक्रममा शुक्लगण्डकी चारका वडाध्यक्ष राजु अग्लीले शुक्ला हिलेटार क्षेत्र धार्मिक पर्यटनको सम्भावना बोकेको ऐतिहासिक स्थल भएकाले यसको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ। निर्माण उपसमितिका अनुसार शिव मन्दिर लगायतका संरचना निर्माणका लागि 1,37,00,000 रूपियाँ लागत अनुमान गरिएको छ भने हालसम्म 21,00,000 रूपियाँ सहयोग संकलन भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रको प्रथम जिल्ला अधिवेशनबाट दालेन्द्र रायमाझी सभापतिमा निर्वाचित हुनुभएको छ। शनिबार सदरमुकाम बागलुङ बजारमा भएको मतदानमा रायमाझी 93 मत प्राप्त गरी विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी पुनम शर्मा 82 मत प्राप्त गर्नुभएको छ। कुल 227 जिल्ला प्रतिनिधि मध्ये मतदानमा 180 मत खसेको थियो। 4 वर्ष अघि गठित तदर्थ समितिका उपसभापति रायमाझी र हालै पार्टी प्रवेश गर्नुभएकी शर्मा बीच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा अन्य पदाधिकारीका लागि समेत 2 जनाको उम्मेदवारी परेको थियो। उपसभापतिमा हिमनन्द पौडेल विजय हुनुभएको छ। पौडेलले 100 र देवु थापा बुढाथोकीले 75 मत प्राप्त गर्नुभएको थियो। सचिव पदमा लीलबहादुर खत्री बबिन 122 मत ल्याएर विजयी हुनुभएको हुनुभयो भने अर्को प्रत्याशी प्रकाश रिचालले 65 मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा हेमलाल उपाध्याय 88 मत ल्याएर विजय हुँदा प्रतिस्पर्धी कमल प्रसाद खरेलले 85 मत प्राप्त गर्नुभएको थियो। तनहुको म्याग्दी गाउँपालिका वडा नम्बर 7 माझीलाङमा दोस्रो राष्ट्रिय कोदो दिवस 2083 भव्य रूपमा मनाएको छ। कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पौष्टिक सुरक्षाको संवर्धन भन्ने मूल नारासहित तथा आत्मनिर्भर समृद्धि म्याग्दीको आधार मानव विकास कृषि पर्यटन र पूर्वाधार भन्ने आधार अभियानका साथ आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ उपाध्यक्ष बालकृष्ण घिमिरे प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी निवर्तमान अध्यक्ष मायादेवी राणा विभिन्न राजनीतिक दलका प्रतिनिधि वडा अध्यक्ष कार्यपालिका सदस्य कृषि समूह तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले कोदो नेपाली समाजको मौलिक तथा पोषणयुक्त बाली भएकोले यसको संरक्षण र व्यावसायिक उत्पादनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले स्थानीय रैथाने बाली प्रवर्धन किसानको आय वृद्धि तथा कृषि पर्यटन विकासका लागि आवश्यक नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभएको छ। उपाध्यक्ष बालकृष्ण घिमिरेले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन र बजारीकरणमा जोड़ दिनुपर्ने बताउनुभएको छ। उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गरी स्थानीय उत्पादन को मूल्य अभिवृद्धि गर्न सकी आर्थिक समृद्धिको आधार बलियो हुनेको धारणा व्यक्त गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले कोदो पोषण स्वास्थ्य र खाद्य सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण बाली भएको उल्लेख गर्दै यसको उत्पादन बढ़ाउन किसान मैत्री कार्यक्रम प्राविधिक सहयोग र सचेतनामूलक अभियानलाई प्राथमिकता दिने बताउनु भएको छ। कास्कीको पोखरा महानगरपालिका 22 कोदो कोदीमा दोस्रो कोदो महोत्सव आयोजना गरिएको छ। पोखरा महानगरपालिकाले कोदो दिवसको अवसर पारेर महोत्सव आयोजना गरेको हो। महानगरको 3,800 हेक्टरमा 4,800 टन कोदो उत्पादन हुने कृषि महाशाखाको तथ्याङ्का रहेको छ। महोत्सवको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाको प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बारी भएकाले यसको संरक्षण प्रवर्धन र खेती विस्तार जरूरी रहेकोमा जोड़ दिनुभएको थियो। व्यास नगरपालिका एक स्थित नव आदर्श टोल विकास संस्थाको 5 अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बद्रीनाथ न्यापनीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन व्यास नगरपालिका एकका वडा अध्यक्ष रमेश चन्द्र हर्खलेरी गर्नुभएको थियो। अधिवेशनले सृजना केसीको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा रामकाजी शिव सिलवाल, सचिवमा रणबहादुर गुरूङको सदस्यमा प्रेम प्रसाद पौडेल तथा सदस्यहरूमा सरोज लौडारी, शर्मिला थापा, पूर्णिमा खड्का, विष्णु भुजेल, सुषमा सिलवाल, कमला हर्खली र हुमलाल सुनार चयन हुनुभएको छ। निर्वाचन संयोजक अधिवक्ता डम्बर देव हर्खालीका अनुसार नयाँ कार्य समिति निर्विरोध चयन भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकको सुरक्षा तथा शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पर्यटकीय क्षेत्र लक्षित दुई दिने लामो पैदल गस्ती सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार साउन 15 गते दिउँसो 4 बजे प्रहरी नायब उपनिरीक्षक निरीक्षकको कमाण्डमा 15 जना प्रहरी टोली व्यास नगरपालिका 3 दुर्गा मन्दिर माधी पुल व्यास 5 चापाघाट हुँदै मानुङकोटसम्म पैदल गस्तीका लागि परिचित भएको थियो। टोलीले मानुङकोट स्थित भ्यू टावर भवनमा रात्रि मुकाम गरेको थियो। गस्तीको अनुगमन तथा प्रहरी टोलीको उत्प्रेरणा अभिवृद्धिका लागि प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक अमृत लामिसानी सहित 7 जनाको अर्को टोली साउन 16 गते बिहान 4:30 बजे मानुङकोटतर्फ प्रस्थान गरेको थियो। दुवै टोली बिहान 8:15 बजे मानुङकोटबाट पैदल नै फर्किएर 11 बजे जिल्ला प्रहरी कार्यालय तनहुँ आइपुगेका हुन्। गस्तीका क्रममा प्रहरी टोलीले स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकसँग सुरक्षा, शान्ति व्यवस्था र पर्यटकीय क्षेत्रमा अप्नाउनु पर्ने सावधानीका विषयमा अन्तर्क्रिया गर्दै सुरक्षा सचेतना अभिवृद्धि गरेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ। धार्मिक सांस्कृतिक तथा नैतिक चेतनालाई पुस्तान्तरण गर्ने उद्देश्यले दमौलीमा एमआरआर शैलीको भजन कीर्तन अभियान शुरू गर्ने तयारी गरिएको छ। यसका लागि शनिबार व्यास 5 स्थित परासर क्षेत्रमा सम्पन्न स्थानीय युवाहरूको भेलाले एमआरआर व्यास परासर भजन समूह नामकरण सहित तदर्थ समिति गठन गरिएको छ। स्थानीय कीर्तनकार तथा समाजसेवी तेज प्रसाद लामिछानेको अगुवाईमा सम्पन्न भेलामा सहभागीहरूले दमौलीमा नियमित रूपमा भजन कीर्तन सञ्चालन गरी धार्मिक संस्कार, सामाजिक एकता र सकारात्मक जीवनशैलीको सन्देश प्रवाह गर्नुपर्नेमा जोड़ दिएका छन्। पछिल्लो समय देशका विभिन्न स्थानमा विस्तार रहँदै आएको एमआरआर भजन अभियानलाई दमौलीमा पनि व्यवस्थित रूपमा अघि बढ़ाउने उद्देश्यका साथ समूह गठन गरिएको अगुवा लामिछानेको भनाइ छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 10 र 11 स्थानीय बासिन्दाले स्याउली बजार स्थित 42 मेगावटको अप्पर मोदी हाइड्रो पावरको कार्यालयमा तालाबन्दी गरेका छन्। अविराल वर्षाका कारण सडक अवरुद्ध भए पनि परियोजनाले मर्मतमा चासो नदेखाएको भन्दै स्थानीयले शनिबार कार्यालय ठप्प पारेका हुन्। सडक अवरुद्ध हुँदा जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थीहरू विद्यालय जान नपाएपछि 3 दिनदेखि विद्यालय समेत बन्द रहेको छ। ढुङ्गा र माटोको उचित व्यवस्थापन नहुँदा तालाभिर क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय गुनासो छ। हाइड्रो बनाउने समयमा नै परियोजनाले 12 महिना सड़क मर्मत गर्ने सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। सड़क अवरूद्ध भएपछि छलफलका लागि बोलाइएको बैठकमा परियोजनाका मुख्य प्रतिनिधि नआएपछि स्थानीय थप आक्रोशित बनेका एक स्थानीयले बताउनु भएको छ। यस विषयमा समन्वयका लागि गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीलाई सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन। अन्नपूर्ण 10 का वडाध्यक्ष गौतम गुरुङ र अन्नपूर्ण 11 का वडाध्यक्ष हिमबहादुर गुरुङलाई यस बारेमा जानकारी गराउला पनि कुनै पहल नगरेको स्थानीयको भनाइ छ। सड़क अवरोध हुँदा घानद्रोग क्षेत्रको जनजीवन र पर्यटन समेत प्रभावित भएको छ। स्थानीयले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। ब्रडफिक हिमालमा आएको हिमपहिरोमा परि प्रसिद्ध आरोही निर्मल पूजा सहित 10 जनाकै मृत्यु भएको छ। पाकिस्तानको काराकोरम क्षेत्रमा बिहिबार भएको सो दुर्घटनामा 10 आरोही फाउण्डेशन र एलिट एक्सपिडिसनले शनिबार सामाजिक सञ्जाल मार्फत मृत्युको आधिकारिक पुष्टि गरेका छन्। हिम पहिरोले उनीहरूलाई 6000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो। बेपत्ता मध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो। बाँकी 6 जनाको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ। सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा निम्स दाई सँगै 6 जना नेपालीको ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपालीमा गोर्खाका पूर्व हादुर गुरूङ र शङ्खुवा सभाका निमा शेर्पा रहेका छन्। त्यस्तै दोलखाका किलिपेम्बा शेर्पा, ओखलढुङ्गाका ग्यालु शेर्पा र शङ्खुवा सभाका नवाङ थिङ्डु शेर्पाको पनि निधन भएको छ। दुर्घटनामा 4 विदेशी आरोहीको पनि ज्यान गएको छ, जसमा पाकिस्तानका सोहेल साखी, चीनका अडावाङ वाङजोङ, ओमान की नादिरा अहमद र अमेरिका की म्यारोली गेस रहनु भएको छ। मृत्यु भएका नेपाली आरोही मध्ये पूर्वहादुर गुरूङ गोर्खाको हुनुहुन्छ। किलिपेम्बा शेर्पाको घर दोलखा हो भने ग्यालु शेर्पा ओखलढुङ्गाको हुनुहुन्छ। यस्तै नवाङ थिङ्गो थिन्दु शेर्पा र निमा शेर्पा शङ्खुवा सभाका बासिन्दा रहनु भएको छ। हस्तै खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट सकिएको छ। भोलि बिहान 5:30 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
9: काइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
15: अनि बिचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौंडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट फेसबुक पेज र हाम्रो पात्रो तथा नेपाली पात्रो मार्फत एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 17 गते आइतबार, तदनुसार सन् 2026 अगस्त 2 तारीक, नेपाल सम्मत 1146 असार शुक्ल पक्षको आज चतुर्थी तिथि, आज मित्रता दिवस मनाइँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्थानीय समाचार मार्फत सुसूचित बनाउने हाम्रो अभियान धोरबाराही हाइलाइट्समा सुन्नुहोस् मुख्य समाचारहरू। हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको निधन, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। जनकपुरमा आन्दोलनरत हिन्दूवादी मोर्चा र सरकार पक्ष बीच 13 बुधे माघमा सहमति। धनुषार सिडहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै, प्रदर्शनहरू रोकिन थालेपछि त्यहाँको जनजीवन सामान्य बन्दै। सहकारी ठगीको मुद्दा हेर्न समर्पित इजलास गठन गर्न सर्वपक्षीय समक्ष सरकारको माग। आगामी चुनाव पछाडि बागमती प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने कुलमान घिसिङको दावी। स्थानीय र प्रदेश सभाको निर्वाचनमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन। सरकारले ल्याएको कन्सल्टेन्सी नियमावली अव्यवहारिक र त्रुटिपूर्ण भएको भन्दै राष्ट्रिय शैक्षिक परामर्श संघ आन्दोलित। नियमावली 2083 स्वीकृतिले कन्सल्टेन्सी सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरूको भनाई। गर्भ अवस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिपोर्ट सार्वजनिक। धेरैजसो गृहिणी हिंसाको शिकार बनेको र श्रीमान पीड़क भएको उल्लेख। राष्ट्रिय भेला मार्फत संगठनात्मक शक्ति देखाउँदै कांग्रेसको संस्थापनेतर समूह एकताको प्रयास गर्दा नेतृत्वले चासो नदेखाएपछि भेला राख्न बाध्य भएको कांग्रेसमा देउवा समूहको गुनासो। राष्ट्रिय भेला आयोजनाका लागि 551 सदस्यीय समिति गठन, संयोजकमा शशांक कोइराला चयन। राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा लिन नहुने नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको भनाई। नेपालमा 80,000 बंगाली र भारतीय सुनचाँदी कालीगढ़लाई रोजगारी, नेपाली युवाहरूले सिक्न नखोजेको व्यवसायको गुनासो। स्वदेशमा भन्दा कम आमदानी हुने खाड़ी मुलुकमा जाने गरेको दावी। 25 करोड़ भन्दा कम लागतमा उद्योगको सिफारिश अब प्रदेश बाटो नै हुने, राजधानी विभाग मार्फत

0: वृद्धि गत आर्थिक वर्षमा अलैंची निर्यातबाट 12,63,59,70,000 रूपियाँ बराबरको कारोबार। पोखरामा कोदो महोत्सव सम्पन्न, कोदो खेती गर्ने कृषकलाई पनि सम्मान। मेग्देमा विशेष कार्यक्रम गरेर कोदो दिवस मनाइयो। स्थानीय रैथाने बालीको प्रवर्धनका लागि आवश्यक नीति र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागलुङको सभापतिमा धालेन्द्र रायमाझी निर्वाचित। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 4 को पहलमा दुलेगौड़ामा फोहोर उठाउन थालियो। फुटपाथ अतिक्रमण नगर्न व्यवसायीलाई आग्रह। शुक्ला हिलेटार क्षेत्रमा मन्दिर निर्माण गर्न ढोरेलु सेवा समितिद्वारा 6,50,000 सहयोग हस्तान्तरण। मेग्दी छमा 27 लाख लागतमा बोहरीबोट झ्याले रह खाने पानी योजना उद्घाटन। 27 घर परिवार प्रत्यक्ष लाभान्वित बन्ने। दीपमाला ढकाल मिस नेपाल 2026 को उपाधि जित्न सफल। नवलपरासीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु। अविरल वर्षाका कारण सड़क अवरूद्ध भए पनि परियोजनाले मरम्मतमा चासो नदेखाएको भन्दै अप्पर मोदी हाइड्रो पावरमा स्थानीयद्वारा तालाबन्दी। चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन। हुलाक मार्फत घर दैलोमै सवारी चालक अनुमति पत्र ढुवा अनि शुरू। 25 करोड़ भन्दा कम लागतका उद्योगहरूको सिफारिश प्रदेशबाटै हुने। सिराहा घटनामा मृत्यु भएका गणेश यादवको परिवार र सरकारबीच 7 बुँदे सहमति। पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने। पर्सामा सुरक्षाको प्रभावकारी मिलाउन सरकार तयार। सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्याली सम्पन्न। सिराहाको गोलबजारमा कर्फ्यू यथावत। अमेरिका इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी। मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान। इरान जाने क्रममा 14 अफगान आप्रवासी मरूभूमिमा मृत फेला। प्रदर्शनको क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। स्पेनमा अनाधिकृत रूपमा आप्रवासी प्रवेश गरेपछिको उत्पन्न तनाव विस्तारै शान्त हुँदै। इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने। र व्यापक विरोध पछाडि फिफाद्वारा विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द। अझै पनि यूएफए का निशानामा फिफाको अध्यक्ष इन्फान्टिनो। अवस्था नै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे हामी विस्तृत समाचार सहित उपस्थित हुनेछौं। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन।

0: तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
10: हजुर, दान गरौं।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
11: फुक्कै खाए सारै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
12: यो हो बोनस चाउचाउ।

0: क्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510888461 र सिजन गुरुङ 97045409

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
15: X-ray 3.8 अन्तर्मनको आवाज। दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दोलेगौड़ा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र आज मिति 2083 साल साउन 17 गते आइतबार साउन कृष्ण पक्षको चतुर्थी तिथि सन् 2026 अगस्त 2 तारिक साउन कृष्ण पक्षको चतुर्थी तिथि भन्दा चाहिँ हिन्दू धर्ममा विशेष महत्व राख्ने तिथि मानिन्छ। आजको दिन विशेष गरी भगवान श्री गणेशको पूजा आराधना गरिन्छ। गणेशजीलाई विघ्नहर्ता र शुभ कार्यका प्रथम पूजनीय देवता मानिने भएकाले आजको दिन चाहिँ उहाँको पूजा गर्दा जीवनका बाधा अवरोध हट्ने, वृद्धि विवेक र सफलताको प्राप्ति हुने विश्वास पनि गरिन्छ। साउन महिनामा पर्ने कृष्ण पक्षको चतुर्थीलाई व्रत पूजा जप तथा दान पुण्यका लागि पनि शुभ मानिन्छ। श्रद्धा र भक्तिभावका लागि पनि गणेशजीको स्मरण गर्दा मनमा शान्ति, परिवारमा सुख समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक मान्यता पनि रहेको छ। र अब तपाईँको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आफन्त, घर परिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ। प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनज्ञ धन आर्जन गर्न सकिनेछ। व्यापारमा सानो लगानीबाट भने जस्तो आमदानी गर्न सकिनेछ। प्रेममा रमाउन चाहने जोडीहरूका लागि समय फलदायी रहेको छ। साँझ पख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। वृष राशि। व्यापार तथा औद्योगिक क्षेत्रबाट राम्रो आमदानी हुनेछ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। भूमि, वाहना तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ। आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।